0: California. Extreme energy drink.
1: रंग बहार रंग बहार
2: वर्ष संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
1: वर्ष पेन से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
1: वर्ष पेन
3: ओहो छोरीको बिहेको कुरा पनि छिन्नियो अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो
4: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि
3: त्यसको लागि त चिन्तै छैन बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि त्यही भव्य पार्टी गरिन्छ
4: होइन ठाउँ अलि फराकिलो भएको पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या
3: ल तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठूलो आकर्षक एसी हल 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ खाना त कुरै नगरम बेसरी स्वादिलो छ
4: ल त्यसो भए त बुक गरिहाल्नुहोस् फेरि अहिले अर्कोले बुक गर्ला नि
3: त्यति मात्रै होइन क्या टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रूमको पनि व्यवस्था छ बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा हरेक किसिमका पार्टी बिहे भोज व्रतबन्ध पास्नी सभा समारोह बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा फोन 061-533-123 98-28-50-701 98-28-50-702

0: Mania Extreme Energy Drink.
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एण्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एण्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एण्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
3: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
4: संस्कृति चिनाउन दौडौं, इतिहास सम्झाउन दौडौं, साहस जगाउन दौडौं, प्रकृति जोगाउन दौडौं। पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा
5: श्री नेपाली सेना पश्चिम प्रितना हेडक्वार्टर विजयपुरको विशेष सहयोगमा
4: पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्की कोट, सराङकोट, जुप्राङकोट, अर्मलाकोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान, इतिहासको विरासत, साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़। मिति यही असोज 25 गते आइतबार, घटस्थापनाको दिन। दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्की कोटको कास्की दरबार, समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक। रिपोर्टिङ समय बिहान 6 बजे, दौड़ शुरू बिहान ठिक 7 बजे। उत्कृष्ट धावकहरूलाई पदक, प्रमाण पत्र तथा नगद पुरस्कार। दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म। सम्पूर्ण पोखरेली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा, बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनुहुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा,
5: विशेष सहयोग
4: श्री नेपाली सेना पश्चिम प्रितना हेडक्वार्टर विजयपुर। विस्तृत जानकारीका लागि फोन 0615887016, 9560088044, वेबसाइट www.pokharamarathon.org, फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

0: नमस्कार, बिहान छ बजे कर्णपूर्ण हाइलाइट्समा प्राविधिक साथी अरविन्द सहित सञ्जयको स्वागत छ। आज मिति विक्रम सम्बत 2083 साल असोज 21 गते बुधबार, तदनुसार सन् 2026 अक्टोबर 7 तारीक नेपाल सम्बत 1146 असोज कृष्ण पक्ष द्वादशी तिथि। तपाईहामीलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज, अनलाइन मार्फत www.onlineanapurna.com, हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गतको निर्वाचनको लागि सभापतिमा तीनजनाको उम्मेद्वारी, बन्द सत्रको छलफल बुधबार बिहान पुनः हुने। विजयादशमीको उत्तम सहित कार्तिक 4 गते बुधबार 10:26 घटस्थापनाको शुभ सहित असोज 25 गते बिहान 11:47 सर्वोच्च अदालतमा 4 न्यायाधीश सिफारिश, अब संसदीय सुनवाईको प्रक्रिया अगाडि बढ़ने। दशैंको लागि असोज 23 गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला हुने। लामो दूरीका गाड़ीमा दुईजना चालक अनिवार्य राख्नुपर्ने। भुटेकोशी बाढ़ीको असर नेपालको आर्थिक वृद्धिमा पनि 3.7% सीमित हुने विश्व बैंकको प्रक्षेपण। अन्नपूर्ण गाउँपालिकाका लागत साझेदारीका आयोजनाको जीसस कास्कीद्वारा अनुगमन। सार्वजनिक लगानीको अधिकतम सदुपयोग हुनुपर्नेमा जोड़। बेल्जियमका वैज्ञानिक हालजेनलाई भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार। अमेरिकामा दादुरा संक्रमण बढ़दै न्यूयोर्कमा आपतकाल घोषणा। र जुम्लामा हाई अल्टिच्यूड ओपन T20 क्रिकेट प्रतियोगिता शुरू। 11 टीम सहभागी। पर्वतीय दौड़मा राजगुरूङ र अर्जुन गोदारलाई सम्मान गरिने।
1: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
2: काठमाण्डु वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11:00 बजेदेखि 21 गते शनिबार मध्याह बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा। फोन 061-587-266 र 553-834।
4: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर, के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
3: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही असोज 24 गते शनिबार बिहान 9:00 बजेबाट दिउँसो 3:00 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871। मोबाइल नम्बर 98434-0329।

नेपाली कंग्रेसको पन्ध्रौं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मंगलबार काठमाण्डुमा भएको मनोनयन दर्तामा गगन कुमार थापा सहित तीनजनाले सभापति पदमा उम्मेद्वारी दिएका छन्। बन्द सत्र सँगै सञ्चालन भएको निर्वाचन प्रक्रिया अन्तर्गत सभापतिमा गगन कुमार थापा, श्याम कृष्ण खड्की र किशोर सिंह राठौरले उम्मेद्वारी दर्ता गराएका हुन्। मंगलबार सम्पन्न मनोनयन दर्तामा शीर्ष पदाधिकारी तथा केन्द्रीय सदस्य पदका लागि विभिन्न क्षेत्र र कोटाबाट उत्साहजनक उम्मेद्वारी परेको छ। निर्वाचन समितिका अनुसार वरिष्ठ उपसभापतिमा विश्व प्रकाश शर्माको मात्र उम्मेद्वारी परेको छ। महिला उपसभापतिमा पुष्पा भूषालको उम्मेद्वारी परेको छ। खुल्ला उपसभापति पदका लागि 9 जनाको उम्मेद्वारी परेको छ, जसमा डाक्टर चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्र राज पाण्डे, मधु आचार्य, डाक्टर मिनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरूङ, गोविन्द भट्टराई र डाक्टर चन्द्रमोहन यादव रहेका छन्। समावेशी उपसभापतितर्फ 5 जनाले मनोनयन दर्ता गराएका छन्, जसमा जीवन परियार, विनोद चौधरी, फर्मुल्लाह मंसूर, सीता गुरूङ र रंजित कर्ण रहेका छन्। यस्तै 1 जना खुल्ला महामन्त्री पदका लागि 8 जनाको उम्मेद्वारी परेको छ। खुल्ला महामन्त्रीमा प्रदीप पौडेल, गुरूराज घिमिरे, उदय शमशेर राणा, अमर सिंह पुन, नयन सिंह महर, शंकर तिवारी, डाक्टर सुनिल शर्मा र डाक्टर सन्तोष उपाध्याय मैदानमा उत्रिएका छन्। महिला महामन्त्रीतर्फ भने 3 जनाको उम्मेद्वारी परेको छ, जसमा डिला संगरौला, डिना उपाध्याय र रीता खनाल रहेका छन्। गण्डकी प्रदेशबाट उपसभापति पदमा 5 जनाको उम्मेद्वारी परेको छ। गण्डकीका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे, धनराज गुरूङ, पार्टी प्रवक्ता देवराज चालिसे र केन्द्रीय सदस्य गोविन्द भट्टराईले खुल्ला उपसभापतिमा उम्मेद्वारी दर्ता गराएका हुन्। यस्तै समावेशी उपसभापतिमा गण्डकीबाटै जीवन परियारले मनोनयन दर्ता गराएका छन्। यसपटकको महाधिवेशनमा मतदाताका रूपमा रहने महाधिवेशन प्रतिनिधिको संख्या 7255 जना पुगेको छ। निर्वाचन समितिले मंगलबार सार्वजनिक गरेको अन्तिम नामावलीमा 7255 जना महाधिवेशन प्रतिनिधि रहेको उल्लेख रहेको छ। यसअघि मंगलबार बिहान निर्वाचन आयोगले 7114 जना मतदाताको नाम सार्वजनिक गरेको थियो। पछि 141 जनाको नाम थपेर मतदाता संख्या 7255 पुर्याइएको हो। यसअघि 2078 सालमा भएको 14 महाधिवेशनमा 4743 जना मतदाता थिए। पार्टीको नयाँ वैधानिक व्यवस्था अनुसार अब 1 सभापति, 1 वरिष्ठ उपसभापति र 1 महिलासहित 3 उपसभापति र 1 महिलासहित 3 महामन्त्री रहनेछन्। त्यसैगरी 14 जना सहमहामन्त्री मध्ये 11 जना निर्वाचनबाट चयन हुनेछन् भने 3 जना मनोनित हुनेछन्। मनोनित हुने 3 जना सहमहामन्त्री मध्ये 1 जना महिला अनिवार्य गरिएको छ। केन्द्रीय सदस्यतर्फ खुलाबाट 45 जना र खुला महिलाबाट 17 जना निर्वाचित हुने व्यवस्था गरिएको छ। महामन्त्री प्रदीप पौडेलका अनुसार हरेक क्लस्टरमा पहिले भन्दा संख्या थप गरिएको छ। पदाधिकारी र केन्द्रीय समितिको आकार वृद्धि गर्ने प्रस्ताव गरिएको छ। अब केन्द्रीय समिति 281 सदस्य हुनेछ, पौडेलले भनेका छन्। यसअघि 2078 को 14 महाधिवेशनमा कंग्रेस केन्द्रीय समिति 168 सदस्य मात्रै रहेको थियो। गत पुषमा सम्पन्न विशेष महाधिवेशनले त्यसलाई बढ़ाएर 231 सदस्य बनाएको थियो। पार्टीभित्र आकांक्षीको संख्या धेरै भएपछि नेता व्यवस्थापनका लागि केन्द्रीय समितिको आकार बढ़ाइएको टिप्पणी समेत भइरहेको छ। पार्टी प्रवक्ता देवराज चालिसेले भनेका छन् केन्द्रीय समितिको संख्या थप्नुको कारण नेता व्यवस्थापन मात्र नभएको दावी गरेका छन्। संख्या थपिनु को अर्थ नेता उत्पादन गरेको होइन, संख्या थप्नुको अर्थ कंग्रेसको कार्यक्षेत्र विस्तार हुँदैछ, चालिसेले भनेका छन्। कंग्रेस केन्द्रीय सदस्यदेखि पदाधिकारीसम्म काम तोकिन्छ र त्यो काम कार्य सम्पादन गर्नुपर्ने हुन्छ, उनको भनाई छ।

सरकारले भोटेको श्री त्रिशुली हिमबारीबाट प्रभावितलाई सम्बोधन गर्न एकीकृत प्रयास अगाडि बढ़ाएको छ। बाढ़ीबाट विस्थापित भएकाको पुनस्थापना, बेपत्ता भएकालाई मृत घोषणा गर्न, कानून संशोधन र क्षतिग्रस्त संरचना पुनर्निर्माणको काम एकैसाथ बढ़ाउने तयारी भइरहेको छ। भोटेको श्री त्रिशुली हिमबाढ़ीमा करिब 5,285 जना व्यक्ति बेपत्ता र 1,455 जनाले ज्यान गुमाएका छन्। मृत्युको पुष्टि हुन नसक्दा बेपत्ता भएका व्यक्तिका परिवारजन र आफन्त उनीहरू अझै फर्किने आशमा बसेका छन्। सरकारले विपदमा बेपत्ता भएका यस्ता व्यक्तिको मृत्यु घोषणा तथा मृत्यु दर्ता सम्बन्धी कानूनी व्यवस्थामा संशोधनको तयारी गरेको छ। अध्यादेश मार्फत सो कानूनमा संशोधन गर्न लागि कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले जानकारी गराउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेको श्री त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठकमा मन्त्री गौतमले बेपत्ता भएका व्यक्तिको मृत्यु घोषणा तथा मृत्यु दर्ता सम्बन्धी कानूनी व्यवस्थामा संशोधनको तयारी भइरहेको बताउनु भएको छ। उहाँले भन्नुभयो, मृत्यु घोषणाको सवालमा मृत्यु दर्ता गर्नुपर्ने अवस्था छ। मृत्यु घोषणा कसरी गर्ने सम्बन्धमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग निरन्तर छलफल भएको छ। मूल ऐनमै संशोधन गर्नुपर्ने हुन्छ। उहाँले विधायकी प्रक्रिया हुँदै कानून निर्माणमा ज्यादा समय लाग्ने हो कि भन्ने रहे पनि संसद अधिवेशन अन्त्य भएको हुँदा अध्यादेश मार्फत छिट्टै सरकारले देवानी संहिता, पंजीकरण ऐन अथवा विपद सम्बन्धी कानूनमा एकिन गरी संशोधन समावेश गरिने जानकारी गराउनु भएको छ। मन्त्री गौतमले यस सम्बन्धी तयारी भइसकेको बताउनुभयो। सभामुख डोलप्रसाद अर्यालले जलवायु परिवर्तनको जोखिम न्यूनीकरण, हिमाली उत्थानशीलता र जलवायु वित्तका लागि संसदीय सञ्जाल निर्माण गर्नुपर्ने बताउनु भएको छ। तान्जानियामा जारी अन्तर्व्यवस्थापिका संघ आईपीयूको 153 महासभालाई सम्बोधन गर्दै अर्यालले साझा संयन्त्रको प्रस्ताव गर्नुभएको हो। उहाँले जलवायु परिवर्तनमा नेपालको योगदान नगन्ने रहेको तर अकल्पनीय विपत्तिमा परेको उल्लेख गर्दै जलवायु वित्तमा नेपालको पहुँच न्यून भएको उल्लेख गर्नुभयो। हिमाल सुरक्षित भए मात्र मानव सभ्यता, जल, जैविक विविधता र भविष्य सुरक्षित हुने वहाँको भनाइ छ। सभामुखले नेपालले विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा 0.1% भन्दा न्यून योगदान गरे पनि विपद जोखिमको अग्रभागमा रहेको बताउनुभयो। सम्बोधनमा वहाँले भन्नुभएको छ, जलवायु परिवर्तनबाट जोखिममा रहेका तथा विपदबाट प्रभावित देशहरूप्रति संसदीय ऐक्यबद्धता सुदृढ गर्न आईपीयूले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेछ। हामीले जलवायु संरक्षणका लागि पहल, विपद जोखिम न्यूनीकरण, हिमाली उत्थानशीलता र जलवायु वित्तका लागि बलियो संसदीय सञ्जाल निर्माण गर्नुपर्नेछ। उहाँले हालैको भोटेको श्री त्रिशुली विपदलाई पनि सम्बोधनको विषय बनाउनु भएको छ। हिमालयन सुनामी केवल एउटा नदी वा देशको कथा नभई विश्वलाई चुनौती दिएको र चेतावनीको रूपमा हेरिनुपर्ने अर्यालको भनाइ रहेको छ।

सत्तारूढ़ राष्ट्रीय स्वतन्त्र पार्टी रासोपाले आगामी स्थानीय तहको निर्वाचन लक्षित पालिका स्तरमा हामी आउँदैछौं अभियान शुरू गरेको छ। मंगलबारदेखि शुरू भएको अभियान साथै प्रदेशका 753 स्थानीय तहमा सञ्चालन गरिँदैछ। रासोपाले स्थानीय तहका निर्वाचनको तयारीका निम्ति यस्तो अभियान शुरू गरेको हो। औपचारिक घोषणा नभए पनि स्थानीय तहको निर्वाचन आगामी फागुनमा हुन सक्ने सम्भावना छ। स्थानीय निर्वाचनको लागि उम्मेद्वार छनौट प्रक्रिया बारे बुझाउन, नागरिकका समस्या सुन्न र पार्टी संयन्त्र परिचालनका विषयमा अभियान केन्द्रित हुने प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभएको छ। हामीले सरकार सञ्चालन गरेको 6 महिना पुगिसकेको छ। यो बीचमा सरकारबाट भएका राम्रा कामबारे जानकारी अभियान अन्तर्गत दिइनेछ। प्रवक्ता खरेलले भन्नुभयो, जनताको घरमै पुगेर उनीहरूका अपेक्षा सुन्ने र सरकारलाई थप जवाबदेही बनाउने पनि हाम्रो उद्देश्य हो। यो अभियानको अर्को उद्देश्य स्थानीय तह निर्वाचनको तयारी पनि रहेको छ। केन्द्रीय सदस्य र सांसदहरू सबै स्थानीय तहमा पुगेर सरकारले गरेका राम्रा कामको जानकारी सँगै आगामी स्थानीय तह निर्वाचनमा उम्मेद्वार छनौटका विषयमा स्थानीय पार्टी संगठनसँग छलफल गरिनेछ। स्थानीय सरकार जनतासँग प्रत्यक्ष जोड़िएको सरकार हो, जहाँ जनताका दैनिक सँग सरकार राख्ने विषय सम्बोधन हुनुपर्छ, खरेलले भन्नुभएको छ।

सर्वोच्च अदालतमा चार न्यायाधीश सिफारिश भएका छन्। मंगलबार बसेको न्याय परिषदको बैठकले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिश गरेको हो। सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिश भएकाहरूमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्न बहादुर बागसन, उच्च अदालतका न्यायाधीशहरू चन्द्र बहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन्। पाण्डे उच्च अदालत पाटनको हेटौडा इजलासका न्यायाधीश हुन् भने सारू उच्च अदालत पाटनका न्यायाधीश हुन्। यस्तै डाँगी यसअघि उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश हुन्। न्यायाधीशमा सिफारिश चारैजनाको अब संसदीय सुनवाईको प्रक्रिया अगाडि बढ़नेछ। संसदीय सुनवाईबाट अनुमोदन भएमा उनीहरू सर्वोच्च अदालतमा नियुक्त हुनेछन्। यस वर्ष विजयादशमीको सायद कार्तिक चार गते बुधबार बिहान 10:26 उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। त्यस दिन बिहान 8:49 देवी विसर्जन गरी 10:26 शुभ साहित्यमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ। पश्चिम महौडा गरेर टीका लगाउनु पर्ने पनि समितिले जनाएको छ। अर्थात टीका लगाई माग्ने मानिस पश्चिम फर्केर टीका थाप्नु पर्नेछ। विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष सह प्राध्यापक डाक्टर पुरूषोत्तम भट्टराईले जानकारी दिएका छन्। राज्य संचालकलाई पनि समितिले तोकेकै साइतमा मान्यजनबाट टीका प्रसाद थाप्नुपर्ने भनाइरहेको छ। देवीको प्रसादका रूपमा देशका धेरै भागमा कोजागरत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ। केही भागमा भने विजयादशमीका दिन मात्र देवीको प्रसादका रूपमा टीका थाप्ने चलन रहेको छ। नेपालमा राष्ट्रिय चाडका रूपमा दशैं मनाउने गरिन्छ। दशैंमा वातावरण नै उल्लासमय बन्छ। विभिन्न पेशा र व्यवसायका क्रममा थाकथलो भन्दा टाढा टाढा रहेका नेपाली मान्यजनको आशीर्वाद थाप्न घर फर्कने गरेको छ। शरद ऋतुको उल्लासमय वातावरणमा मनाइने देवीको प्रसादका रूपमा देशका धेरै भागमा कोजागरत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ। केही भागमा भने विजयादशमीका दिन मात्र देवीको प्रसादका रूपमा टीका

असोज 25 गते आइतबारदेखि नवरात्र आरम्भ हुँदैछ। नवरात्रको पहिलो दिन घटस्थापना गरिन्छ। घटस्थापनाका लागि बिहान 11:47 साइत शुभ रहेको छ। यो दिन चित्रा नक्षत्र र वैधित्री योग परेकोले घटस्थापना गर्नुअघि चित्रा नक्षत्र र वैधित्री योगका शान्ति गर्नुपर्ने बताइएको छ। असोज 26 गते झण्डा फेर्ने साइत 10:07 उत्तम रहेको समितिले जनाएको छ। झण्डा फेर्दा पश्चिम मोहडा गरेर फेर्नुपर्ने पनि बताइएको छ। असोज 29 गते बिहिबार पचली भैरव यात्रा हुने भएको छ। असोज 31 गते शनिबार फूलपाती पर्व परेको छ। यसै दिन बिहान 7:37 तलुजा भवानी यात्राको साइत जुडेको छ। तलुजा भवानीलाई स्थिर आसनमा राख्ने साइत बिहान 10:39 रहेको छ। कार्तिक 1 गते आइतबार महाअष्टमी पर्व परेको छ। यसै दिन राति भने कालरात्रि पर्व मनाइन्छ। कार्तिक 2 गते सोमबार पनि अष्टमी तिथि नै परेको छ। कार्तिक 3 गते मंगलबार महानवमी पर्व परेको छ। कार्तिक 4 गते बुधबार विजयादशमी पर्व परेको छ। रेडियो अनुपूर्ण 93.4 MHz बिहान 6 बजेको अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।

0: Laconia. Extreme energy drink.
1: संस्कृति चिनाउन दौडौं, इतिहास सम्झाउन दौडौं, साहस जगाउन दौडौं, प्रकृति जोगाउन दौडौं। पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा
2: श्री नेपाली सेना पश्चिम पृथ्वीमा हेडक्वार्टर विजयपुरको विशेष सहयोगमा
1: पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्की कोट, सराङकोट, जुप्राङ कोट, अर्माकोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान, इतिहासको विरासत, साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़। मिति यही असोज 25 गते आइतबार, घटस्थापनाको दिन। दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्की कोटको कास्की दरबार। समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक। रिपोर्टिङ समय बिहान 6 बजे, दौड़ शुरू बिहान ठिक 7 बजे। उत्कृष्ट धावकहरूलाई पदक, प्रमाण पत्र तथा नगद पुरस्कार। दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म। सम्पूर्ण पोखरेली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा, बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनुहुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा,
2: विशेष सहयोग
1: श्री नेपाली सेना पश्चिम पृथ्वीमा हेडक्वार्टर विजयपुर। विस्तृत जानकारीका लागि फोन 061-588-716, 98-560-88-44, वेबसाइट www.pokharamarathon.org, फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

0: पाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
1: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
2: फिस्टेल आइबेर केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
3: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आइबेर केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98084-46-525।
4: के तपाईँ UK युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप ING द्वारा प्रवर्तित फिस्टेल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन UK सँगको साझेदारीमा BSc अनर्स साइबर सेक्युरिटी र BSc अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टेल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 98025817-17, 98025817-17।
5: दिपेनयन आँखा घर क्लिनिक प्राली।
0: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिपेनयन आँखा घरको असोज र कार्तिक 2 महिनाभरि बम्पर अफर। टिकटमा 50% छुट, चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
5: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भातभटनी पारी, एभरेस्ट ब्याङ्क नजिक। फोन 577-007-97623-36816। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
6: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
5: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
5: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
5: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
0: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
8: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
9: हाम्रा सेवाहरू:
8: हाड जोड्ने, नसा तथा मेरुदण्ड रोग,
9: जनरल सर्जरी, सबै प्रकारका अपरेसन सेवा,
8: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
9: पेट, छाती, मुटु, थाइराइड तथा मधुमेह रोग,
8: न्युरो सर्जरी सेवा,
9: बाल रोग,
8: नाक कान तथा घाँटी रोग,
9: मानसिक तथा स्नायु रोग,
8: प्रसूति तथा रोग,
9: छाला, यौन तथा कुष्ठ रोग,
8: नेत्र रोग,
9: दाँत तथा मुख रोग,
8: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेसनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेसन,
9: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
8: सुविधा सम्पन्न आईसीयू सेवा,
9: डिजिटल एक्सरे,
8: सिटी स्क्यान सेवा,
9: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
8: इन्डोस्कोपी, इसीजी, इइजी, पीटीए,
9: फिजियोथेरापी, युरोफ्लोमेट्री,
8: केमोथेरापी,
9: सुरक्षित गर्भपतन सेवा,
8: होल बडी चेकअप, हेल्थ प्याकेज,
9: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की,
8: फोन 061-572-648-572-849।
10: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
11: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
10: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
11: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
12: हेलो
13: हजुर, नमस्कार।
12: हेलो
13: नमस्कार काका, सुन्नु भएन?
12: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरे पाइन।
13: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
12: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
13: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
12: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
13: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
12: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
0: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
5: होम केयर सेवा, होम केयर सेवा,
14: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
5: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
14: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
5: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
14: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
5: सुत्केरी नवजात शिशुको हेरचाह,
14: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
5: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
14: डाक्टर ल्याब सेवा,
5: औषधि डेलिभरी सेवा,
14: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिलीढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-89-77।
0: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडा गुमुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाइ शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 98-560-33-405, 98-560-33-405।
2: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बसपाक पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
0: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98-560-010-31, 97-150-010-31। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।

विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू

0: हाइलाइट्समा स्वागत छ। बाँकी रहेका समाचारहरू। संसदीय सुनवाई समितिले प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई दशैं अघि नै सम्पन्न गर्ने निर्णय गरेको छ। सिंहदरबारमा हिजो बसेको समितिको बैठकले असो 26, 27 र 28 गतेको समय तालिका तय गर्दै सुनवाई प्रक्रिया अगाडि बढ़ाउने निष्कर्ष निकालेको हो। बैठकमा प्रस्तावित राजदूतहरूको नियुक्तिको समय तालिका बारे सांसदहरूबीच लामो छलफल भएको थियो। यस वर्षको दशैं तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक गाड़ीको अग्रिम टिकट आउँदो शुक्रबार असोज 23 गतेदेखि खुला गर्ने निर्णय भएको छ। यातायात व्यवस्था विभागमा हिजो सरकारवाला बीच भएको बैठकले अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले जानकारी दिएका छन्। यस वर्षको दशैंमा झण्डै 10 लाख जनाले काठमाडौँ उपत्यका छाड्ने अनुमान छ। यस वर्षको दशैंको घटस्थापना असोज 25 गते र दशैंको मुख्य दिन विजयादशमी कार्तिक 4 गते परेको छ। बैठकले यात्रुको सुरक्षा सुविधा र यातायात व्यवस्थापनलाई मर्यादित बनाउन विभिन्न निर्णय पनि गरेको महासंघका अध्यक्ष सिटौलाले बताएका छन्। रसुवा भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढ़ीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको असरले नेपालको आर्थिक वृद्धि दर चालू आर्थिक वर्ष 2083-84 3.7% सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। विश्व बैंकले हिजो सार्वजनिक गरेको नेपालको विकास सम्बन्धी अध्यावधिक प्रतिवेदन भविष्यको लागि फरक ढंगले पुनर्निर्माणमा बाढ़ीबाट भएको व्यापक क्षतिका कारण आर्थिक वृद्धिमा उद्योग क्षेत्र मुख्य बाधक बन्ने उल्लेख गरिएको छ। बाढ़ीका कारण जलविद्युत, सौर्य ऊर्जा, विद्युत प्रसारण र यातायात पूर्वाधारमा क्षति पुगेकाले विद्युत उत्पादन, औद्योगिक गतिविधि र वस्तु ढुवानी प्रभावित हुने विश्व बैंकको आंकलन रहेको छ। कृषि क्षेत्रमा भएको क्षतिको समग्र उत्पादनमा प्रभाव सीमित रहने भए पनि प्रभावित क्षेत्रका नागरिकको जनजीविकामा भने उल्लेखनीय असर पर्ने विश्व बैंकले जनाएको छ। नेपाल रेडका सोसाइटी कास्कीले पोखरा महानगरपालिका 5 स्थित बाराई माध्यमिक विद्यालयमा डेंगी रोग संक्रमण रोकथाम सम्बन्धी सचेतना तथा खोज नष्ट अभियान सञ्चालन गरेको छ। नेपाल रेडका सोसाइटी केन्द्रीय कार्यालयको सहकार्यमा सञ्चालित डेंगी रोग संक्रमण रोकथाम कार्यक्रम अन्तर्गत विद्यालयमा विद्यार्थी तथा शिक्षकलाई डेंगीको संक्रमण रोकथामका उपाय र लामखुट्टेको वासस्थान नष्ट गर्ने विषयमा अभिमुखीकरण गरिनुका साथै विद्यालय परिसरमा खोज तथा नष्ट अभियान सञ्चालन गरिएको हो। जिल्ला समन्वय समिति जीसस कास्कीले अन्नपूर्ण गाउँपालिकामा लागत साझेदारीमा निर्माणाधीन तथा सम्पन्न विभिन्न आयोजनाको अनुगमन गरेको छ। जीसस कास्कीका प्रमुख लीलाधर पौडेलको नेतृत्वमा मंगलबार भएको अनुगमनमा जीसस कास्कीको 60% र अन्नपूर्ण गाउँपालिकाको 40% लागत साझेदारीमा संचालित आयोजनाको स्थलगत निरीक्षण गरिएको हो। अनुगमनका क्रममा अन्नपूर्ण गाउँपालिका 3 को ओडा भवन ट्रस निर्माण, बहादुरे माध्यमिक विद्यालयको चमेना गृह निर्माण, वडा नम्बर 6 स्थित संगम माध्यमिक विद्यालय भवन मर्मत तथा वडा नम्बर 1 को स्वास्थ्य चौकी तथा वडा कार्यालय भवनको कम्पाउण्ड पर्खाल र तारबार निर्माण योजनाको निरीक्षण गरिएको जीसस कास्कीले जनाएको छ। अनुगमनका क्रममा जीसस कास्कीका प्रमुख पौडेलले केही आयोजनामा निर्धारित मापदण्ड र गुणस्तर अनुसार काम नभएको पाइएको भन्दै तत्काल सुधार गर्न आग्रह गरेका छन्। गण्डकी अटो मेकानिकल वर्क्स एसोसिएशन नयाँ बजार पोखराको 33 औं वार्षिक उत्सवको अवसरमा हिजो खुल्ला रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा स्वागत मन्तव्य राख्दै अध्यक्ष विष्णु प्रसाद अधिकारीले संस्थाको 33 औं वार्षिक उत्सवको महत्व, संस्थाको निरन्तर वार्षिक कार्यक्रमहरू तथा अटोमोबाइल क्षेत्रको योगदान बारे प्रकाश पारेका थिए। कार्यक्रमकी प्रमुख अतिथि एवं पोखरा उद्योग वाणिज्य संघकी अध्यक्ष शोभा गौतमले गण्डकी अटो मेकानिकल वर्क्स एसोसिएशन नयाँ नेतृत्व र सक्षम व्यक्तित्व निर्माण गर्न सफल संस्था भएको बताएका छन्। पूर्व पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले तातोपानी नाका सञ्चालनमा ल्याउन चीनसँग निरन्तर सम्वाद भइरहेको बताएका छन्। सिंहदरबारमा हिजो आयोजित हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठकमा मन्त्री लम्सालले यो जानकारी दिएको हो। विपदका कारण नाका सञ्चालनमा समस्या आए पनि सरकारले तत्काल सड़क तथा पूर्वाधार पुनस्थापनाका लागि काम गरिरहेको बताएका छन्। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ीबाट प्रभावित नागरिकको राहत तथा पुनस्थापनाका लागि पोखरा पछि हेम्जा स्थित हेम्जा बोर्डिङ स्कूलले 1,01,101 रूपियाँ सहयोग गरेको छ। बाढ़ी पीड़ित नागरिकलाई उद्धार तथा पुनस्थापना सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालय परिवारले उक्त रकम उपलब्ध गराएको हो। प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको दुःखमा साथ दिन सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरिएको विद्यालयले जनाएको छ। विद्यालयले 70,000 प्रधानमन्त्री राहत कोषमा र 31,101 रूपियाँ एनपेप्सन मार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी 1,01,101 रूपियाँ सहयोग गरेको हो। तपाईँ रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट्स सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: के तपाईँलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ भने अब न आत्तिनुहोस्। काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रवि शाही यही असोज 24 गते शनिबार बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म पोखरा 1 हरिचोकमा रहेको पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसीमा आउनु भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
2: उपचार हुने रोगहरू: छाती दुख्ने, घाँटी, गर्दन, कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाई लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भल्भ बिग्रेको, मुटु वा फोक्सोमा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्तनलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा प्वाल परेको लगायतका मुटु सम्बन्धी रोगहरू,
1: सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप, विस्तृत जानकारीका लागि पोखरा साइनिङ डेन्टल केयर प्राली सिनो फार्मेसी पोखरा 1 हरिचोक।
2: फोन 0615865536, मोबाइल 9856000536, 9856000536। पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।

0: sip on ya.
1: Extreme energy drink.
2: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
3: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
3: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
4: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलेज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
3: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आयल्स क्लासेसको सुविधा पनि छ र?
2: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
5: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-689, 452-715।
6: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार
7: अर्थात् यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म।
6: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434-032-29, 98028-59-321, 061-581-871।
8: दुर्गाको किटाउको दुख्न छिनमै दूर गर्ने झन्डु बाम, एक बाम तीन काम झन्डु बाम।
9: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
10: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
11: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
10: त्यसैले साधारण एमआरआई होइन, 3D टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3D टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3D एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
11: यहाँ अत्याधुनिक 3D टेसा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
10: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3D एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3D एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-027-29।
12: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
11: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
12: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
11: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
13: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
10: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
13: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
10: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ, कन्ट्याक्ट 98513559928, विजिट www.landmarknepal.com।
6: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
10: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाईँ हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-1161, 578-162।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
2: ओ सुरेश बिहान बिहान कता जान लागिस?
3: हेर्ने रमेश भएको मोबाइल बिग्रियो त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो यार। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जालास यार। आजको पास त उतै होलास यार।
2: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यताउता जानुपर्छ र पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड भनौँ मेरो ब्यागमा गएर आइहालम।
4: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मोटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा विभिन्न कन्सल्टेन्सी होटल सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई महेन्द्र पुल मोबाइल टावर मोबाइल 9856048082 9461482।

0: पुनः समाचार। यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार बेल्जियमका वैज्ञानिक फ्रान्सिस हालजेनले पाउने भएको छ। अन्तरिक्षमा उत्पन्न उच्च ऊर्जायुक्त न्यूट्रोनको खोज तथा आइस क्यूब न्यूट्रोनो अब्जर्भेटरी स्थापनामा निर्णायक योगदान पुर्याए बापत नोबेल समितिले 82 वर्षीय हालजेनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो। 1,10,00,000 स्वीडिश क्रोनर नगद पुरस्कार र पदक प्राप्त गर्नेछन्। अमेरिकाको न्यूयोर्कमा दादुराको प्रकोप बढ़ेपछि राज्यभर आपतकाल घोषणा भएको छ। न्यूयोर्कका गवर्नर क्याथी होकुलले राज्यका विभिन्न क्षेत्रमा दादुराका बिरामीको संख्या बढ़ेपछि आपतकाल घोषणा गरेको चिनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। यस वर्ष न्यूयोर्कमा अहिलेसम्म 108 जनामा दादुरा पुष्टि भएको छ। अब खेल समाचार। जुम्लामा हाई अल्टिच्यूड ओपन टी20 क्रिकेट प्रतियोगिता शुरू भएको छ। कर्णाली प्रिमियर लीग केपीएल नाम दिइएको प्रतियोगिता युथ फर कर्णाली क्लबले आयोजना गरेको हो। मंगलबारदेखि शुरू प्रतियोगितामा 11 टीम सहभागी छन्। कालीकोट र जुम्लाका खेलाड़ीले प्रतियोगितामा भाग लिएका छन्, जसमा जुम्ला घर भई बाहिर बस्दै आएका खेलाड़ी समेत समेटिएका छन्। प्रतियोगिता 5 दिनसम्म चल्नेछ। तेस्रो संस्करणको पर्वतीय दौड़ प्रतियोगिता 2083 अवसरमा राजगुरूङ लाला र अर्जुन गोदारलाई सम्मान गरिने भएको छ। खेल पर्यटन प्रवर्धनमा पुम्दी भुम्दी पर्वतीय दौड़ नाराका साथ पोखरा प्रवर्धन केन्द्र र पोखरा क्लिकले विश्व पर्यटन दिवसको सन्दर्भ पारेर यही असोज 24 गते शनिबार आयोजना गर्ने प्रतियोगितामा सम्मान गरिने भएको हो। पुम्दी भुम्दीको पर्यटन प्रवर्धन तथा स्थानीय क्षेत्रको विकासमा योगदान दिने एकजना र खेलकुद क्षेत्रमा योगदान दिने एकजना गरी आयोजकले पहिलो संस्करणदेखि सम्मान गर्दै आएको प्रतियोगिता संयोजक दीनानाथ परालले बताएका छन्। कास्कीका 5 ऐतिहासिक कोटलाई समेटेर पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना हुने भएको छ। नेपाल भूतपूर्व खेलाड़ी मंचको आयोजना तथा नेपाली सेनाको पश्चिम प्रेतना हेडक्वार्टर विजयपुरको विशेष सहयोगमा असोज 25 गते प्रतियोगिता सञ्चालन हुँदैछ। प्रतियोगिताको 50 किलोमिटर दौड़ कास्की कोटबाट शुरू भई सैनिक आवासीय महाविद्यालय फूलबारीमा पुगेर समापन हुनेछ। प्रतियोगितामा 50 किलोमिटर र 16 किलोमिटर गरी दुई विधा राखिएको छ। दुवै विधामा महिला र पुरूषतर्फ प्रतिस्पर्धा हुनेछ। 50 किलोमिटरतर्फ महिला तथा पुरूष विजेताले जनही 1,50,000 रूपियाँ, दोस्रोले 1,00,000, तेस्रोले 75,000, चौथोले 25,000 र पाँचौंले 15,000 रूपियाँ पुरस्कार प्राप्त गर्नेछन्। 16 किलोमिटरतर्फ प्रथम, द्वितीय, तृतीय र चौथो हुनेले क्रमशः 25,000, 15,000, 10,000 र 5,000 रूपियाँ प्राप्त गर्नेछन्। रेस डाइरेक्टर तेजबहादुर गुरूङले प्रतियोगिता केवल खेलकुद प्रतियोगिता नभई कास्कीका ऐतिहासिक कोट, प्रकृति, संस्कृति र साहसिक पर्यटनलाई जोड्ने अभियान भएको बताएका छन्। उनका अनुसार कास्की कोट, सराङकोट, झुप्राङकोट, अर्मलाकोट र काउकोटलाई जोड्ने यो रूटले ऐतिहासिक पदमार्ग, गाउँ बस्ती, वन जंगल, धार्मिक तथा सांस्कृतिक सम्पदा र हिम श्रृंखलाको दृश्यलाई एकैपटक अनुभव गर्ने अवसर दिने बताएका छन्। नेपाल भूतपूर्व खेलाड़ी मंचका अध्यक्ष दिलबहादुर गुरूङले पोखराको पर्यटनलाई नयाँ गन्तव्य र अनुभवसँग जोड्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। पश्चिम प्रेतनाका उपरति भोलानाथ थापाले नेपाली सेनाले खेलकुद, पर्यटन र स्थानीय क्षेत्रको प्रबन्धनमा सहकार्य गर्दै आएको उल्लेख गर्दै ऐतिहासिक तथा प्राकृतिक सम्पदालाई समेटेर आयोजना गरिएको प्रतियोगिताले पोखराको पहिचानलाई थप फराकिलो बनाउने बताएका छन्।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक। यति बेला बिहानको 7 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
0: अन्तमा प्रमुख समाचारका शीर्षक फेरि एकपटक। नेपाली कंग्रेस पार्टीको 15 महाधिवेशन अन्तर्गतको निर्वाचनका लागि सभापतिमा तीनजनाको उम्मेद्वारी बन्द सत्रको छलफल बुधबार बिहान पूर्ण हुने विजयादशमीको उत्तम साहित कार्तिक 4 गते बुधबार 10:26 घटस्थापनाको शुभ साहित असोज 25 गते बिहान 11:47 सर्वोच्च अदालतमा 4 न्यायाधीश सिफारिश अब संसदीय सुनवाईको प्रक्रिया अगाडि बढ़ने दशैंका लागि असोज 23 गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला हुने लामो दूरीका गाड़ीमा 2 चालक अनिवार्य राख्नुपर्ने बढ़ेकोशी बाढ़ीको असर नेपालको आर्थिक वृद्धिमा पनि 3.7% सीमित हुने विश्व बैंकको प्रक्षेपण अन्नपूर्ण गाउँपालिकाका लागत साझेदारीका आयोजनाको जीसस कास्कीद्वारा अनुगमन सार्वजनिक लगानीको अधिकतम सदुपयोग हुनुपर्नेमा जोड़ बेल्जियमका वैज्ञानिक हालजेनलाई भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकामा दादुरा संक्रमण बढ़दै न्यूयोर्कमा आपतकाल घोषणा र जुम्लामा हाई अल्टिच्यूड ओपन T20 क्रिकेट प्रतियोगिता शुरू 11 टीम सहभागी पर्वतीय दौड़मा राज गुरूङ र अर्जुन गोदारलाई सम्मान गरिने मेरो 6 बजेको अनुपूर्ण हाइलाइट्समा समाचारको सिलसिलालाई यति नै प्राविधिक साथी अरविन्द सहित सञ्जयलाई बिदा दिनुहोस् नमस्कार
5: रेडियो अन्नपूर्ण 93.4

0: sip on ya. Extreme energy drink.
1: वरिष्ठ न्यूरोफिजिशियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महीना को तेस्रो शनिवार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिंगटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
4: संस्कृति चिनाउन दौडौं, इतिहास सम्झाउन दौडौं, साहस जगाउन दौडौं, प्रकृति जोगाउन दौडौं। पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा
5: श्री नेपाली सेना पश्चिम कृतना हेडक्वार्टर विजयपुरको विशेष सहयोगमा
4: पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्कीकोट, सराङकोट, जुप्राङकोट, अर्मलाकोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान, इतिहासको विरासत, साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़। मिति यही असोज 25 गते आइतबार घटस्थापनाको दिन। दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्कीकोटको कास्की दरबार। समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक। रिपोर्टिङ समय बिहान 6 बजे, दौड़ शुरू बिहान ठिक 7 बजे। उत्कृष्ट धावकहरूलाई पदक प्रमाण पत्र तथा नगद पुरस्कार। दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म। सम्पूर्ण पोखरेली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनुहुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा,
5: विशेष सहयोग
4: श्री नेपाली सेना पश्चिम कृतना हेडक्वार्टर विजयपुर। विस्तृत जानकारीका लागि फोन 061-588-716 98-560-88-44 वेबसाइट www.pokharamarathon.org फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
3: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहनराज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही असोज 24 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871। मोबाइल नम्बर 98434-32-29।
4: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
5: ओहो नासर बे, कति छ्याब डिजाइन बे मारेकन किनानी खनि तोला
6: खनै दिवा ना सर्वे रूपाकोट ज्योति सुन चाँदी दुकान महेन्द्र पुलारी तोला।
5: ए नै स्याबा मार दोकान पो मोना नै प्रेसलाई नै च्याबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जग्गा मात्र आँगी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई भिसनारी बेल्ले छ्याबा पोपिम ओछे।
6: हजुर किमे झोको लाई नि छब छ्याबा छ्याबा मारे डिजाइन गहना सैदी मिसा वा चुवल तुई दिशा रूपाकोट ज्योति सुन चाँदी दुकान पोखरा महेन्द्र पुलारी खो जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखे चोकै यावै क्यार मोहै
5: जग्गा मात्र आँगी रूपाकोट ज्योति सुन चाँदी दोकानै घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
6: समुदाय रबा ता क्रिबा ज्याल जाति क्रिबा छतैरा नत खैमा बिलन चन्नै यामो
5: तोय मिल तुई बिस्या रूपाकोट ज्योति सुन चाँदी दोकान महेन्द्र पुल पोखरा। सम्पर्क 061-580-815 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
6: छतैरा त तान नि भिम्द
7: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट।
8: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 98025817 98025817।

0: Zirconia Extreme Energy Drink.
1: होम केयर सेवा होम केयर सेवा
2: हेलो होम केयर डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
1: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह,
1: सुत्केरी नवजात शिशु को हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिग्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 98560997।
3: ओहो, छोरीको बिहेको कुरा पनि छिन्नियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
4: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
3: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कुट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
4: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
3: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
4: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
3: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
2: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061533123, 98028501, 98028501702।
5: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061527426537526।
2: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
6: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
1: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
1: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
1: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
6: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
1: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
2: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रो
1: न्यू रोड, फोन 061-590-162-590-163।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ?

0: अस्थि पत्ता लाग्नेछ।
1: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, फ्रिटी एमआरआई नै गराउ, समयमै सही पहिचान गराउँ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9560-027-29।
2: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, यूएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
1: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856-010-31, 9750-010-31। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन। सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 9560-33405, 9560-33405।

0: स्वाद जस्तै सम्बन्ध गाँस्द ज्ञान मसाला।
1: के तपाईँलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ भने अब न आत्तिनुहोस्। काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रवि शाही यही असोज 24 गते शनिबार बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म पोखरा 1 हरिचोकमा रहेको पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसीमा आउनुभएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
2: उपचार हुने रोगहरू: छाती दुख्ने, घाँटी, गर्दन, कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाई लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भल्भ बिग्रेको, मुटु वा फोक्सोमा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्तनलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा प्वाल परेको लगायतका मुटु सम्बन्धी रोगहरू,
1: सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप, विस्तृत जानकारीका लागि पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसी, पोखरा 1 हरिचोक।
2: फोन 0615865536, मोबाइल 9856000536, 9856000536। पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: दैनिक 1 रुपैयाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: the extreme energy drink.
1: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल नक्कली देखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेखसाइटमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलेज एनकाउन्टर एजुकेसन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आयल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी दिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-689 452-715
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162 590-163
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन् सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल
8: ID 3.4

0: समसामयिक तथा सामाजिक विषय वस्तु माथिको बहसमूलक कार्यक्रम आजको बैठक।
1: नमस्कार, रेडियो अनुपूर्ण 93.4 मेगाहर्ज सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूमा आजको बैठकमा हार्दिक स्वागत छ। तपाईँको रेडियो सेटको 93.4 मेगाहर्जमा हामी यति बेला उपस्थित छौं। आजको बैठक लिएर प्राविधिक साथी अरविन्द सहित म सञ्जय। समसामयिक अनि सामाजिक विषयवस्तुमाथि हामी छलफल गर्ने गर्छौं। पर्यटनको राजधानी पोखरा केवल हिमाल ताल र प्राकृतिक सौन्दर्यका कारण मात्र पर्यटकको रोजाईमा परेको शहर होइन। पछिल्लो समय खेल पर्यटनका माध्यमबाट ग्रामीण क्षेत्रलाई पर्यटनको मूल प्रवाहसँग जोड्ने प्रयास पनि तीव्र हुँदै आएको छ। यही अभियानको एउटा महत्वपूर्ण उदाहरण हो तेस्रो संस्करणको खुल्ला पर्वतीय दौड़ प्रतियोगिता। पोखरा 22 को पुम्दी भूम्दी क्षेत्रको प्राकृतिक सांस्कृतिक तथा पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यसहित आगामी असोज 24 गते शनिबार यो प्रतियोगिता आयोजना हुँदैछ। विश्वशान्ति स्तूपबाट शुरू हुने 8 किलोमिटर पर्वतीय दौड़ पुम्दी कोट स्थित विशाल महादेवको मूर्ति परिक्रमा गर्दै पोखरा 22 को ओडा कार्यालय हुँदै न्याल डाँडा स्थित कालाबाङ घरेडी बुद्ध पार्कमा पुगेर सम्पन्न हुनेछ। प्रतियोगितामा खुल्ला ओडा स्तरीय खुल्ला महिला अन्डर 16 विदेशी र वेट्रान्स गरी 6 विधामा प्रतिस्पर्धा हुनेछ। खुल्लातर्फ प्रथम हुने धावकले 50,000 रूपियाँ नगद पुरस्कार प्राप्त गर्नेछन् भने दोस्रोदेखि पाँचौं स्थानसम्म क्रमशः 30,000 15,000 7,000 3,000 रूपियाँ पुरस्कारको व्यवस्था गरेको छ। छैटौंदेखि 10 स्थानसम्म दूरी पार गर्ने धावकलाई समेत नगद सहित मेडल र प्रमाणपत्र प्रदान गर्नेछ। प्रतियोगिताका लागि हालसम्म 18 जिल्लाका 80 भन्दा बढ़ी धावकले नाम दर्ता गराइसकेका छन्। खेल पर्यटन मार्फत ग्रामीण पर्यटन र कृषि अर्थतन्त्रलाई जोड्ने आयोजकको लक्ष्य छ। पोखराको मुख्य पर्यटकीय क्षेत्रमा आउने पर्यटकलाई पुम्दी भूम्दी जस्ता ग्रामीण गन्तव्यसम्म पुर्याउन पर्वतीय दौड़ प्रभावकारी माध्यम बन्न सक्ने विश्वास आयोजकको रहेको छ। आगामीसँग यही प्रतियोगिताको तयारी उद्देश्य चुनौती सम्भावना र पोखराको पर्यटन विकाससँग यसको सम्बन्धका विषयमा कुराकानी गर्नको लागि तेस्रो संस्करणको खुल्ला पर्वतीय दौड प्रतियोगिताका संयोजक दिनानाथ बराल हुनुहुन्छ। दिनानाथजी नमस्कार, यहाँलाई कार्यक्रममा स्वागत छ।
2: धन्यवाद।
1: यो सबैभन्दा पहिले चाहिँ तपाईँहरूले यो असोज 24 गते जुन तेस्रो संस्करणको पर्वतीय खुल्ला पर्वतीय दौड़ प्रतियोगिता आयोजना गर्दै हुनुहुन्छ नि, यसको यो जुन निरन्तरता तपाईँले दिनुभएको छ, यसको अवधारणा यसको मूल उद्देश्य बारेमा प्रकाश पारिदिनुहोस् न।
2: हो, पक्कै पनि हामी यो आयोजक पोखरा क्लिक र पोखरा प्रवर्धन केन्द्रले जुन खेल पर्यटन प्रवर्धनमा पुम्दी भुम्दी पर्वतीय दौड एउटा खेलको माध्यमबाट पनि गाउँ पर्यटनको प्रवर्धन गर्न सकिन्छ, गाउँ क्षेत्रको कृषि र त्यहाँको अर्थतन्त्रलाई थप उकास्न र बजार क्षेत्रबाट नजिक रहेका ग्रामीण भेगलाई एउटा खेल पर्यटनसँग जोडेर अर्थतन्त्रलाई चलायमान खेललाई प्रवर्धन गर्न सकिन्छ भन्ने मुख्य उद्देश्यका साथ यसरी पोखरा पुम्दी भुम्दी क्षेत्रको प्रवर्धन र पोखराको

0: तेस्रो वर्षमा अहिले हामीले त्यति धेरै वृद्धि गर्न सक्ने अवस्थामा छैनौँ भने केही विधागत रूपमा जस्तै छवटा विधा छन्, छवटा विधा मध्ये हामीले यसमा चाहिँ अब 16 वर्ष मुनिका त्यसै गरी वडा स्तरीय र महिला तर्फको विधामा हामीले चाहिँ मोटिभेसन अथवा प्रोत्साहन गर्ने मात्रै भनेर पहिला 15,000 मात्रै दिएका थियौँ भने अहिले उहाँहरूलाई बिस्तारै प्रोत्साहन गर्नुपर्छ भनेर सेकेन्ड र थर्ड गरेर दोस्रोलाई 7 र तेस्रोलाई 3,000 गरेर यसरी दिँदैछौँ भने अहिले कम्ती नै टप 5 सम्मको लागि अथवा 5 स्थानसम्म आउनेहरूको लागि कम्ती पनि मेडल र सर्टिफिकेट चाहिँ वितरण गरौँ भनेर त्यो पनि तयारी गरिरहेका छौँ। यसरी हेर्दाखेरि हामी निरन्तरता मेन कुरा अवस्थाले गर्दा निरन्तरतालाई चाहिँ एउटा ठुलो कुरो छ भने अब यसलाई बिस्तारै बढाउनु पर्ने अवस्था छ। यो चाहिँ अब सबै कुरा देशको परिस्थितिले गर्दाखेरि हामीले पनि त्यसरी यसलाई बढाउनु पर्ने त्यो अवस्था सिर्जना हुँदो रहेछ। यो पछिल्लो क्रममा यसलाई बिस्तारै पोखरा महानगरपालिकाले अब ग्रहण गर्न खोजेको जस्तो देखिन्छ, किनभने अघिल्लो 2 वर्ष बजेट रातो कितामा नभए पनि विभिन्न ढंगले आश्वासन आएको थियो, यद्यपि भुक्तानी लिन सकिएको थिएन प्राविधिक कारणले गर्दा। र अहिले तेस्रो संस्करणमा भने केही बजेट विनियोजित पनि भएको छ, यसले गर्दा थोरै हामीलाई सहज भएको छ भनौँ न एक हिसाबले भएको छ भने यसलाई नेपाल पर्यटन बोर्डले पनि दोस्रो संस्करणबाट पर्यटन बोर्डले पनि यसलाई ग्रहण गरेको र प्रवर्धन गर्दै आएको छ र यसपालि पनि पर्यटन बोर्डले प्रवर्धन गर्ने कार्यक्रम हो र समग्रमा हेर्दा यसलाई निकै चुनौतीको सामना र चुनौतीका बावजुद यो कार्यक्रम गर्नुपर्ने एउटा चाहिँ अवस्था यो चाहिँ मौसमले नै त्यसरी दिएको अवस्था आइरहेको छ जस्तो लाग्छ सञ्जयजी।
1: हजुर, अब यो चाहिँ तपाईँहरूले पुम्दी बुन्दी क्षेत्रलाई होइन अघि तपाईँले भन्नुभयो खास गरी पर्यटकीय पर्वतीय क्षेत्रमा रहेका चाहिँ पर्यटकीय गन्तव्यको पहिचानलाई पनि तपाईँहरूले मुख्य उद्देश्यको रूपमा यसमा जोड्नु भएको छ। पुम्दी बुन्दी क्षेत्रलाई नै पर्वतीय दौड़का लागि रोज्नुका चाहिँ अर्को मुख्य कारणहरू चाहिँ के छन्, अरू अन्यत्र किन हुन सकेन?
0: एउटा म एउटा पुम्दी बुन्दी 22 पनि एउटा भएको नाताले र यो संस्था पनि 22 जन्मेको नाताले एउटा जन्मभूमि प्रति गर्नुपर्ने एउटा व्यक्ति वा संस्था भनौँ न, जन्मिएको त्यो संस्थाले आफ्नो क्षेत्रमा पनि केही गर्नुपर्छ भन्ने सानो एउटा सन्देश पनि हो यो। आफ्नो क्षेत्रमा के गर्न सकिन्छ आफ्नो क्षेत्रबाट गरौं भन्ने एउटा त्यो हेतु पनि भयो र हाम्रो क्षेत्रमा जोडिएका ती 3 गन्तव्यहरू पोखरामा आएका लगभग अहिले पछिल्लो क्रममा 90% भन्दा बढी पर्यटकहरू जुन पुम्लीको क्षेत्रमा विशाल महादेवको मूर्ति अवलोकन गर्न र त्यो क्षेत्रमा जाने र छोटो समयमा जानेर फर्किहाल्ने त्यो खालको अवस्था छ र होइन त्यसरी मात्रै हुँदैन। पुम्दी भुम्दी क्षेत्रमा पर्यटक गइसकेपछि कम्ती पनि केही सके केही दिन नसके कम्ती पनि 2-4 घण्टा घुमाउनुपर्छ। उहाँहरूलाई ती गन्तव्यहरूलाई हामी 3-4 गन्तव्यसम्म जोड्न मात्रै सक्यौँ भने कम्ती पनि त्यो पर्यटकहरूको बिहानको बसाई त्यहाँ मात्रै गराउन सक्यो, बिहानको लन्चको व्यवस्था ब्रेकफास्टको व्यवस्था पुम्दी भुम्दी क्षेत्रमा गर्न सक्यो भने कम्ती पनि त्यो क्षेत्रको आय आर्जन अर्थतन्त्रमा थोरै भए पनि चलायमान हुन्छ भन्ने एउटा चाहिँ हाम्रो चाहिँ त्यो खालको चाहिँ अवधारणा हो र यसको भविष्यको हाम्रो ड्रिम प्रोजेक्ट भनेको भोलिको भविष्यमा एउटा चाहिँ भोलि ठूलो कर्पोरेटहरू आएर हामीलाई साथ दिनुभयो भने लेफ्ट टू पञ्चासे हाम्रो यो ड्रिम प्रोजेक्ट हो। भोलि कुनै भविष्यमा कुनै ठूला दाताहरू आउनुभयो अथवा भोलि कुनै कर्पोरेट हाउसले यसलाई चाहिँ अनर गर्यो अथवा यसलाई चाहिँ टाइटल जोड्न हामीले चाहिँ हामीसँग सहकार्य गर्न आउनुभयो भने हामी लेफ्ट साइडको साइ छेउबाट हामीले यो 85 सम्मको एउटा चाहिँ पर्वतीय यो म्याराथन दौड़को चाहिँ हाम्रो अवधारणा हो। यसरी चाहिँ कसरी हामीसँग त्यसरी जोडिनु भयो र भोलि राज्यले पनि यसलाई ग्रहण गरेर यो ड्रिम एउटा चाहिँ राम्रो खालको एउटा दौड़ अथवा यो पछिल्लो क्रममा मासिँदै गएका पदमार्गहरूलाई प्रमोसन गर्नुपर्छ भन्ने कुरा उठिरहेको बेलामा यसले चाहिँ कम्तीमा पनि त्योलाई म्यासेज दिनको लागि पनि हामीले त्यो खालको चाहिँ ड्रिम प्रोजेक्टको रूपमा हामीले अगाडि सारेका छौँ। सायद भोलि भविष्यमा कतैबाट साथ मिल्यो भने अर्थको देशमा भोलि अर्थतन्त्र पनि सुधार हुँदै जाने र भोलि कुनै कर्पोरेट हाउसले यसलाई अपनत्व लियो भने यस ड्रिम प्रोजेक्ट भनेको लेफ्ट टू 85 अथवा लेफ्ट साइडबाट हामीले 85 सम्मको दूरीमा त्यो क्षेत्रमा रहेका पर्यटकीय गन्तव्यहरू र त्यहाँ रहेका होमस्टे लगायतका कुराहरूलाई पनि यो दौड़ले जोड्ने र प्रवर्धन गर्ने हामीले भविष्यमा देखेका छौँ र यो कुनै दिन यो सायद पूरा होला भन्ने लाग्छ सञ्जयजी।
1: हजुर, तपाईँहरूले यो रूट तय गर्नुभएको छ विश्व शान्ति स्तूपादेखि चाहिँ कालाबाङ घरेडी बुद्ध पार्कसम्मको 8 किलोमिटरको रूटलाई चाहिँ तय गर्नु भएको छ, कसरी निर्धारण गर्नु भएको छ यो रूटलाई चाहिँ खास गरी?
0: हो पक्का पनि यो रूट मेजरमेन्ट अथवा रूटको यसको सबै हेर्ने काम

0: नेपाल फुटबल खिलाड़ी मंच का प्राविधिक हमसंग हम प्रतियोगिता का रजिस्ट्रार ओम गुरुंग वहां को नेतृत्व निर्देशन री एथलेटिक्स गंडकी संघ को सहकार में हमने रूट मेजरमेंट अथवा इसको मापन कर शांति स्तूप को परिसर हम स्टार्टिंग करू कर हम शांति स्तूप एउटा धार्मिक तीर्थस्थल हो गंतव्य हो पर्यटक हमें त्यहाँ पूजा गरेर विधिपूर्वक पूजा गरेर परिक्रमा गरेर सुरु हुन्छ र हाम्रो लगभग लगभग सुरुको स्टार्टिङमा हाम्रो ठ्याक्कै त्यो सिडीको मार्ग अलिकति अप्ठ्यारो बाटो पनि छ सुरुमा र त्यो एउटा अफलोड जस्तो पनि छ र पर्यटकीय जुन एउटा पर्वतीयको एउटा अवधारणा छ ठ्याक्कै त्यसलाई सुरुको स्टार्टिङको त्यो फेजले एकदमै म्याच गर्छ र त्यसपछि मेन बाटोमा ढुङ्गे पानी भन्ने ठाउँमा निस्किन्छ त्यसपछि ढुङ्गे पानी भएपछि हामी लगभग सबै पिच बाटो हुँदै हामी त्यसपछि हामी लुकुनछारा स्कुल हुँदै हामी बाँकी कुन्दीकोट विशाल महादेवको मूर्ति परिसरमा त्यहाँ एकचोटि उहाँहरू त्यहाँ पुगेर राउन्ड लाउनुहुन्छ एक राउन्ड लाउनुहुन्छ एक राउन्ड लागेर त घुमेपछि त्यहाँ चाहिँ हाम्रो चेकिङ पोइन्ट बस्नेछ र हरेक धावकहरू उहाँहरूको चाहिँ त्यहाँ गएर चेकिङ नभएको अवस्थामा कुनै ढङ्गले उहाँहरू अगाडि बढ्नु भयो भने उहाँहरूलाई मान्ने हुने छैन र त्यसपछि उहाँहरू फेरि फर्केर उहाँहरू सिधै उहाँहरू चाहिँ लुकुन सरक स्कुलभन्दा तलपट्टिबाट उहाँहरू फेरि त्यसपछि शुक्रराज माधी अथवा वडा नम्बर 22 को कार्यालय हुँदै उहाँहरू कालाबाङ होमस्टेको माथिल्लो डाँडामा रहेको न्याल डाँडा भनिन्छ जहाँ चाहिँ अहिले राज गुरुङ लाल लालाहरूको नेतृत्वमा निर्माण भएको कालाबाङ घरेडी बुद्ध पार्क छ एउटा निकै पर्यटकीय र त्यो क्षेत्रबाट धेरै सिन त्यहाँ चाहिँ दृश्य अवलोकन गर्नको लागि निकै मनोरम चाहिँ ठाउँ पनि छ र त्यो ठाउँमा गएर हामी समापन गर्नेछौँ र यसरी हेर्दाखेरि केही ठाउँहरू मात्रै अलिकति अप्ठ्यारो छ नत्र भने प्राय जसो पिचबाट पनि धेरै भागहरू चाहिँ पिचबाटै रहेको हुनाले धावकहरूलाई त्यति धेरै अप्ठ्यारो चाहिँ नहोला भन्ने हामीलाई अनुमान गर्न सकिन्छ।
1: हजुर, अब अहिलेसम्म कतिजना धावकले भनौँ न यहाँ नाम दर्ता गराइसकेका छन् अनि त्यसपछि यो रूटमा धावकहरूले प्राकृतिक तथा पर्यटकीय दृष्टिले चाहिँ कस्ता विशेष अनुभव लिन सक्छन्?
0: हो, पक्कै पनि यो बेलुकासम्म हामीले अपडेट लिँदाखेरि लगभग 122 धावकहरू सूचीकृत भइसकेको अवस्था छ। यसरी हेर्दा लगभग 20-25 जिल्लाबाट प्रतिनिधित्व भइसकेको अवस्था छ र यो पछिल्लो क्रममा यो विभिन्न मुस्ताङ र काठमाडौँको रूट धेरै पछि खुल्यो नत्र उहाँहरू पनि धेरै त्यो क्षेत्रबाट धेरै आउन खोजिराख्नु भएको थियो र सडकको कारणले गर्दाखेरि धेरै व्यक्तिहरू फेरि एउटा त्रासको वातावरण चाहिँ छ। यद्यपि विभिन्न क्षेत्रबाट तिरादेखि यता चितवनदेखि काठमाडौँदेखि अब हाम्रो गण्डकी प्रदेशका त लगभग यो मनाङ मुस्ताङ बाहेक सबै जिल्लाकोबाट प्रतिनिधित्व भइसकेको छ भने यसरी हेर्दा उत्साहजनक रूपमा सहभागिता रहेको छ सञ्जीवजी।
1: यो पर्वतीय दौड चाहिँ सामान्य अन्य दौड भन्दा चाहिँ प्राविधिक रूपमा कति फरक हुन्छ र सहभागीले चाहिँ कस्तो किसिमको तयारी गर्नुपर्छ?
0: यो वास्तवमा यो एउटा माउन्टेन रन भनिसकेपछि यो कम्तीमा पनि केही डाँडाहरू अलिकति यसलाई चाहिँ अलिकति थोरै केही अरू सामान्य दौडहरू सडक दौडहरू भन्दा थोरै यसलाई चाहिँ अफलोडको रूपमा हामीले लिने गरेका छौँ र यो चाहिँ दौडिँदाखेरि उहाँहरूलाई यो केही डाँडामा उक्लिने ओर्लिने खालको त्यो खालको भएको हुनाले र केही उचाइमा भएको हुनाले यसमा अलिकति थोरै साहसीको रूपमा पनि हामीले यो रनलाई हामीले लिन सक्छौँ। भोलि हाम्रो ड्रिम प्रोजेक्टको अनुसार जाँदाखेरि यसले अझ धेरै चुनौती र एउटा त्यस्तै खालको खेलाडीलाई मात्रै हामीले त्यहाँ समावेश गर्नुपर्ने हुन्छ किनभने त्यो कतिजना कतिलाई फेरि त्यो धेरै हाइटमा जान गाह्रो हुने स्वास्थ्यको समस्या पनि हुनसक्छ पहिला फुल चेकअप गर्नुपर्ने त्यो अवस्था पनि हुनसक्छ। यद्यपि हामी फेरि मेडिकल र हस्पिटल एम्बुलेन्स लगायतका कुराहरूमा आधारभूत कुराहरूमा गर्नुपर्ने कुरा हामी अहिले पनि तयारी त गरेका छौँ नै तर अब त्यो खालको अवस्थामा जानुपर्ने अवस्था छ। अहिले हाम्रो सुरुवाती चरण हो यद्यपि सुरुवाती चरणमा नै तिनवटा डाँडासम्म एउटा चाहिँ दौडिँदाखेरि उनीहरू चाहिँ सहभागी हुनको लागि पनि त्यो एउटा उहाँहरूलाई चाहिँ एउटा पर्वतीय एउटा माउन्टेन रेन्ज भनेर रनिङ भनेर जोडिसकेपछि उहाँहरूलाई त्यो सर्टिफिकेटै लिन पाए अन्त त्यहाँ चाहिँ सहभागी भएर मेडल जित्न पाए भन्ने एउटा चाहिँ त्यो धावकहरूलाई यति लालायित हुँदो रहेछ उहाँहरू एकदमै उत्साहित हुने यति विभिन्न क्षेत्रबाटको त्यो उनीहरूको चाहिँ त्यो उत्सुकता देखेर हामीलाई पनि एकदम प्रोत्साहन मिलिरहेको छ र उहाँ हामीले चाहिँ होइन जस्तो कठिन परिस्थितिमा पनि यसलाई बरु एक दुई हप्ता सारेर भए पनि यसलाई निरन्तरता दिनुपर्छ भनेर हामीलाई नै त्यो धावकको कारणले गर्दाखेरि यसलाई निरन्तरता दिनुपर्ने एउटा चाहिँ त्यो प्रेसर पनि परेको अवस्था छ सञ्जीवजी।
1: हजुर, यो प्रतियोगिताको सुरक्षा मेडिकल सेवा भनौँ न त्यहाँ आइपर्ने अन्य खालका आकस्मिक विषयमा चाहिँ यो आकस्मिक उद्धारका लागि आयोजकले चाहिँ कस्तो तयारी गरेको छ?
0: पक्कै पनि हामी एउटा आयोजना गर्ने संस्थाको रूपमा रहेका छौँ, पोखरा खेली पोखरा प्रवर्धन केन्द्र, र हामीसँग थुप्रै संघ संस्थाले सहकार्य गरेर यो कार्यक्रमलाई भव्य र सभ्य पार्नको लागि सबैको साथ र सहयोग रहेको छ। र यसै क्रममा हामीसँग मेडिकल पार्टनरको रूपमा निलम्बो नेपाल शुरूबाटै हामीसँग जोडिनु भएको छ, र त्यसै गरी हामीसँग मेडी प्लस हस्पिटल पार्टनरको रूपमा जोडिएको छ भने, यसरी प्राविधिक रूपमा हामीसँग यो छ भने, हामीसँग युनाइटेड अजर इन्सुरेन्सले इन्सुरेन्स पार्टनरको रूपमा हामीले सबै सहभागी हुने धावकहरूलाई निर्धारित समयमा दर्ता भएका खेलाडीहरूको हामी स्वीकृत गर्नेछौँ र उहाँहरूको बिमाको कुराहरू हामीले त्यहाँ चाहिँ उनीहरूलाई चाहिँ समेट्नेछौँ। र यसरी हेर्दाखेरि हामीलाई प्राविधिक रूपमा सबै हिसाबले हामी चाहिँ त्यो मेडिकलदेखि चाहिँ सबै कुरा हामी चुस्त दुरुस्त पार्नेछौँ, र हामीसँग त्यो दिन कम्तीमा नै 3-4 हामीसँग अघि पछि एम्बुलेन्सहरू पनि हुनेछ, र त्यो सबै हिसाबले हामीले चाहिँ सकभर अहिलेसम्म कुनै त्यस्तो घटना घटेको पनि छैन र भोलिको दिनमा नघटोस् पनि, र यदि भइपरि आउने त्यस्तो खालको छ भने हुन सक्ने घटनालाई पनि मध्यनजर गरेर हामीले ब्याकअप चाहिँ सबै हिसाबले हामी मजबुती पार्ने र तयारी अवस्थामा हामी जुटिरहेका छौँ। सञ्जयजी,
1: हजुर, अघि तपाईँले भन्नुभयो खेल पर्यटन मार्फत ग्रामीण पर्यटन र कृषि पर्यटनलाई जोड्ने तपाईँले कुरा गर्नुभयो, होइन, व्यवहारमा यो खालको प्रतियोगिताबाट चाहिँ कसरी सम्भव हुन्छ?
0: अनि हामीले यो प्रतियोगिताले पक्कै पनि यो एक दिन भए पनि यो क्षेत्रमा गाउँमा ती पर्यटकहरूलाई त्यहाँ भुलाउँदा लैजाँदाखेरि त्यहाँ विभिन्न अतिथिहरू महानुभावहरू हामीसँग जोडिएका व्यक्तिहरू र अन्य अतिथिहरू गर्दाखेरि हामी मिनिमम हामीसँग 500 बढी पर्यटकहरूको चहल पहल त्यो क्षेत्रमा हुन्छ, र त्यो कारणले गर्दाखेरि यो क्षेत्र र यो क्षेत्र वरिपरि र विभिन्न जिल्लाबाट र विदेशीबाट पनि, अघिल्लो वर्ष त तपाईँलाई जानकारी गराउँ 8 169 धावकहरू सहभागी हुनुभएको थियो, त्यो धावकहरू विश्व पर्यटन दिवसको अघिल्लो दिन मनाइराख्दाखेरि यति विदेशीहरू रमाइरहेको त्यो दृश्यहरू पनि अहिले हामीले हेर्न सक्छौँ, र वास्तवमा त्यसले र त्यो क्षेत्रमा पुगेका पर्यटकहरूलाई हाम्रो गाउँठाउँमा उत्पादन भएका कुनै पनि वस्तुहरू त्यो क्षेत्रमा उत्पादन भएका आफ्ना गाउँका उत्पादन भएका ती वस्तुहरू हामीले बजारीकरण गर्न सक्ने र त्यो छेउमा बाहिर ल्याएर मात्रै राख्न राखे मात्रै भने पनि त्यसले कति माइलेज दिन्छ कति बिक्री हुन्छ भन्ने हामीलाई चाहिँ एउटा त्यो एउटा भइरहेको थियो, र जस्तै कुम्दी भुम्दीको पछिल्लो क्रममा हेऱ्यो भने सिजनको बेलामा कुम्दी भुम्दीको काँक्रो भनिसकेपछि छुट्टै एउटा बजारमा एउटा ब्रान्ड बनिसकेको छ, र त्यो क्षेत्रमा पछिल्लो क्रममा हेऱ्यो भने विभिन्न फलफुल तरकारीको पनि एउटा चाहिँ विभिन्न क्षेत्र बस्दै खाल्से त्यसै गरी यता उल्लेरी ढाबाहरूमा उब्जनी र फलफुल तरकारीको चाहिँ उत्पादन बढ्दो छ, र त्यो क्षेत्र मात्रै होइन अब अन्य क्षेत्रमा पनि यसलाई अलि बढोत्तरी गर्नुपर्छ, र यो कम्ती पनि यस्ता प्रतियोगिताले त्यो आउने आगन्तुकहरूलाई स्वागतार्थ उनीहरूलाई चाहिँ एउटा माया चिन्हको रूपमा पनि हामीले चाहिँ त्यहाँ देखाउन सक्यौँ राख्न सक्यौँ भने उहाँहरू कतिले त्यसलाई चाहिँ ग्रहण गर्नुहुनेछ, र त्यसले गर्दाखेरि पनि त्यो क्षेत्रलाई चाहिँ थप प्रमोसन हुनेछ, र त्यो कृषकहरूलाई पनि एउटा चाहिँ पुरस्कार हुनेछ, र पोखराको बजारसँग जोडिएको हुनाले उहाँहरूलाई एउटा चाहिँ जागरूक बनाउनको लागि पनि एउटा चाहिँ यसले कसै ढुङ्गाको रूपमा काम गर्नेछ भन्ने हामीलाई लाग्छ, र भोलिको दिनमा राम्रो खालको कुनै उत्पादन भयो त्यो क्षेत्रमा एउटा मह पनि उत्पादन भइरहेको हुन्छ केही ठाउँमा, र त्यहाँ उत्पादित भएको कुनै वस्तुहरू बिक्री वितरण र बजारीकरणको लागि पनि यस्ता प्रतियोगिताहरूले थप प्रमोसन गर्नेछ भन्ने हामीलाई विश्वास
1: हजुर। अब यो चाहिँ प्रतियोगिता तपाईँले निरन्तर गरिरहनु भएको छ, खास गरी पुम्दी भुम्दी क्षेत्रको पहिचान वा भनौँ न पर्यटन विस्तारको लागि पनि यसले एउटा किसिमको चाहिँ उद्देश्य राखेको छ, र विस्तार गर्नको लागि यसले एउटा किसिमको भूमिका खेल्ला। यति ठूलो चाहिँ प्रतियोगिता आयोजना गरिरहँदाखेरि चाहिँ अहिलेसम्म तपाईँहरूले सामना गर्नु परेको मुख्य चुनौतीहरू चाहिँ के हुन्? पहिले वर्षमा के चुनौती सामना गर्नुभयो, र यो वर्ष तपाईँहरूले चाहिँ के चुनौतीहरू चाहिँ फेस गर्नु भएको छ?
0: पक्कै पनि यो मैले तपाईँलाई अगाडि पनि उद्घोष गरिसकेको छु, यो जुन पर्वतीय दौड प्रतियोगिता शुरूको वर्ष जसरी हामी शुरू गर्यौं, शुरूको वर्षै वर्षाले यति ठूलो अघिल्लो दिनबाट अविरल परेको वर्ष, र त्यो दिनको दिन पनि लगभग 8-8:30 पनि पानी परिरहेको थियो, र यद्यपि हामीले कार्यक्रम गर्ने रद्द गर्ने के गर्ने भनेर बसिरहेको पनि पछि हुँ गइसकेपछि धावकहरू पानीको बावजुद पनि उहाँहरू पुगिसकेको अवस्थामा हामीले त्यो प्रतियोगितालाई रोक्न सकेनौं। हामीले लगभग त्यही 8:30-9 बजेतिर मात्रै हामी सुरु गर्यौं, 7 बजे सुरु गर्ने भनेको कार्यक्रम, त्यति बेलाको हामीले चाहिँ कैद गरेको भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। यति धेरै बादल लागेको छ, पुरै मडारिएको छ र पानी ठ्याक्क बिरो भएको बेला परेर हामीले दुई घन्टा पछि मात्रै गऱ्यौँ। एउटा मौसमले यति ठुलो च्यालेन्ज दिएको छ र भने त्यसपछि दोस्रो वर्ष जनजी आन्दोलनले गर्दाखेरि देशै एउटा चाहिँ त्यो समस्या भएको थियो। भदौ 12 गते हामीले आयोजना गर्ने सोच बनाएका थियौँ, त्यति बेला असोजको सम्भवतः 7 गतेतिर हामी तयारी गरिरहेका थियौँ। भनेपछि 1 महिना पनि नभएको समयमा हामी प्रतियोगिता गरिहाल्न अलि अप्ठ्यारा र 1 हप्ता मात्रै सार्यौँ हामीले। त्यो त अवस्थाले गुज्रेको छ भने अहिले पनि देख्न सक्नुहुन्छ, अहिले भोटेपछि बाढीको प्रभावले गर्दा 5,000 भन्दा बढी बेपत्ता, 1500 भन्दा बढी मृत्यु घोषणा भइसकेको अवस्था र यस्तो देशमा ठूलो विपद परेको बेलामा पनि अब हामीले त्यही बेलामा एकदमै त्यो प्रभाव परेको बेलामा भन्दा अलिकति थोरै समय सारेर फेरि हामी सधैँ विपद पर्यो भनेर हामीले विपदलाई फेरि सम्झेर हामी चाहिँ गरेर पनि बस्न सक्दैनौँ। बिस्तारै चलायमान पनि हुनुपर्छ र हाम्रो पहिला पूर्ववत रूपमा सबै फर्किनुपर्छ, आफ्नो काम लयमा जानुपर्छ भन्ने पनि म्यासेज हो यसको। यसलाई निरन्तरता दिनु यो त्यो भएर हरेक वर्ष यस्तो यो प्राकृतिक र विभिन्न हिसाबले देशको परिस्थितिले गर्दा सिर्जित यो सामनाको बावजुद यो प्रतियोगिता र अर्को कुरा यो हामीले यो विश्व पर्यटन दिवस भनिसकेपछि सेप्टेम्बर 27 एकदमै सधैँ गाह्रो हुने समय रहेछ। यो नेपाली जुन क्यालेन्डर अनुसारको र हाम्रो साउनबाट आर्थिक वर्ष शुरू हुन्छ भने यो असोजको सम्भवतः 2 हप्ताको शुरूआत हुँदा हुँदै शुरू गर्नुपर्ने हुँदा कति सरकारी कार्यालयहरूमा कामकाज गर्दाखेरि र बजेट चाहिँ ठ्याक्कै त्यो कार्यान्वयन गर्नको लागि पनि अलिकति अप्ठ्यारो हुने खालको अवस्था पनि हुँदो रहेछ र त्यसले गर्दा पनि यो कति कुराहरू एकदमै प्राविधिक कुराहरू पनि छन् यसमा र कति कुरा मौसमका कुराहरू छन् होइन। यसले गर्दाखेरि यसको सामना गर्नुपर्ने एउटा बाटो छ भने आर्थिक बाटोमा चाहिँ यसलाई चाहिँ कम्तीमा पनि सरकारहरूले एउटा अपनत्व राम्रै खालको बजेट विनियोजन गर्न सक्यो भने यसलाई कम्तीमा पनि हामीले अहिले 8 देखि 10 अब अथवा हात्यारसन हुँदै यसलाई चाहिँ भोलि अब LEG2 85 जुन कन्सेप्ट छ त्यो कन्सेप्टमा जान सक्छौँ कि भन्ने हो र कुनै दिन हामीले यसलाई बिस्तारै बढाएर यसलाई बिस्तारै चाहिँ अब त्यो हाम्रो चाहिँ त्यो 42 किलोमिटरको दूरीमा पुर्याउनको लागि

0: Mania Extreme Energy Drink.
1: संस्कृति चिनाउन दौडौं, इतिहास सम्झाउन दौडौं, साहस जगाउन दौडौं, प्रकृति जोगाउन दौडौं। पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा
2: श्री नेपाली सेना पश्चिम पृतना हेडक्वार्टर विजयपुरको विशेष सहयोगमा
1: पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्कीकोट, सराङकोट, झुप्राङकोट, अर्मलाकोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान, इतिहासको विरासत, साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़। मिति यही असोज 25 गते आइतबार, घटस्थापनाको दिन। दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्कीकोटको कास्की दरबार, समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक। रिपोर्टिङ समय बिहान 6 बजे, दौड़ शुरू बिहान ठिक 7 बजे। उत्कृष्ट धावकहरूलाई पदक प्रमाण पत्र तथा नगद पुरस्कार। दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म। सम्पूर्ण पोखरेली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा, बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनु हुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा,
2: विशेष सहयोग
1: श्री नेपाली सेना पश्चिम पृतना हेडक्वार्टर विजयपुर। विस्तृत जानकारीका लागि फोन 061-588-716, 98-560-88-44, वेबसाइट www.pokharamarathon.org, फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

0: भविष्य तर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434-32-29, 98028-59-321, 061-581-871।
4: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
5: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
4: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
5: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-27-29।
3: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटे पानी, पोखरा। फोन 061-588-115, 98251-98190।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 553-834।
4: ठण्डु बाप ठण्डु बाप तिरा हरि बाप दुर्गाको किटाउको दुख्न छिन्मै दूर गर्ने ठण्डु बाप एक बाम तिन काम ठण्डु बाप
5: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
6: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित कृष्णल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 98025817 98025817।
7: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?

0: ल्यान्डमार्क होटल एण्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
0: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा। ल्यान्डमार्क होटल एण्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एण्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
2: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
0: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9853510131, 9750010131। पोखरा न्यू रोड, बीएनडी भवन, सानीमा बैंक रहेको भवन।
3: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: दिव्य नयन आँखा घर क्लिनिक प्राली
1: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर टिकटमा 50% छुट चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट
0: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
1: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार फेको मेसिनद्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भादवटनी पारी एभरेस्ट ब्याङ्क नजिक फोन 577-0077-9963-36816
2: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ
3: हँ यो कसरी सम्भव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
2: किन आत्तिनु पर्यो फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु
3: साँच्चै हो र
2: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
3: हो त
2: हत्तेरी हो नि बरु आजै गइहालौ फिस्टेल आयुर्वेद केन्द्र फिस्टेल हस्पिटल तेस्रो तल्ला गैरापाटन 4 पोखरा फोन 0164504924 98084-46525
0: होम केयर सेवा होम केयर सेवा
4: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
0: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
0: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
0: सुत्केरी नवजात शिशुको हेरचाह
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह
0: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
4: डाक्टर ल्याब सेवा
0: औषधि डेलिभरी सेवा
4: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिलीढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 0161-411-777 मोबाइल 98560-99-77
1: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्यू रोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ
0: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन डाक्टर वन्दना श्रेष्ठ
5: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य डाक्टर प्रवीण थापा डाक्टर सुभाष गुरुङ
0: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ डाक्टर देवेन्द्र श्रेष्ठ
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी डाक्टर चुम्मया पोन
0: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ
5: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी
0: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल
1: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर प्लास्टिक सर्जन डाक्टर पियुष गिरी छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र आँखोपचार सेवा, चौबिसै घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
0: चौबिसै घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
7: घरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
8: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
7: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
8: शिखर इन्सुरेन्सको सहकार्यमा
7: अस्पताल खर्च सहाराले गर्छ।
8: ई सेवा सबै सधैँ सँगै।

0: বাগসালিয়া পোখারা ক্লিনিক, নিউ রোড পোখারা, ফার্টিলিটি হোপ লাইন 01-597-06-11।
1: TNT Express अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
2: 21औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो, छिटो, छरितो र सुलभ माध्यम TNT अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
1: TNT एक्सप्रेस न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल, फोन 01-5583-369। TNT एक्सप्रेस, द पिपुल नेटवर्क।
3: हेलो
4: हजुर, नमस्कार।
3: हेलो
4: नमस्कार काका, सुन्नु भएन?
3: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरे पाइन।
4: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
3: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
4: ओ, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
4: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
6: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी, भेटरी मार्ग, हस्पिटल चोक पोखरा 12, कास्की, फोन 061-578-161-578-162।
7: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
8: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
7: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, KYC अपडेट हुनुपर्नेछ आदि।
8: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
9: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा, फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।

0: sip on ya. Extreme energy drink.
1: TNT Express.
2: अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
3: 21 शताब्दीको आवश्यकता एक मात्र भरपर्दो, छिटो, छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
2: टीएनटी एक्सप्रेस, न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल, फोन 0615383969। टीएनटी एक्सप्रेस, द पिपुल नेटवर्क।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
5: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
6: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
5: नेपाल आदिवासी जनजाति महासंघ।
7: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274256।
8: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप्स, नेपाल नम्बर वन ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: के तपाईलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ? छ भने अब न आत्तिनुहोस्। काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रवि शाही यही असोज 24 गते शनिबार बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म पोखरा 1 हरिचोकमा रहेको पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसीमा आउनुहुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
3: उपचार हुने रोगहरू: छाती दुख्ने, घाँटी, गर्दन, कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाई लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भल्भ बिग्रेको, मुटु वा फोक्सोमा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्तनलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा प्वाल परेको लगायतका मुटु सम्बन्धी रोगहरू,
2: सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप, विस्तृत जानकारीका लागि पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसी पोखरा 1 हरिचोक।
3: फोन 0615865536 छ। मोबाइल 9856000536 छ। 9856000536 छ। पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: हेलो, के छ तेरो खबर?
5: ठिक छु यार, सन्चै छस्?
4: सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
5: पार्टी त दिनुहुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
4: मैले त सबै किनमेल गरिसके, अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
5: मैले पनि किन्नु छ के, सँगै किनौ न।
4: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
5: सबै ठाउँको व्यवसायको अनुसारको बेडसिट पाउने ठाउँ छ क्या, किनमेल संसार हो, त्यही जाऊँ न।
4: ए अँ, मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे। ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
6: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
7: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा, प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9556031412, 9464667887।
8: तन्ना, आज फेरि हाल्नुहोस्।
9: तपाईँ यसपछि कार्यक्रम गुड मर्निङ पोखरा सुन्न सक्नुहुनेछ।
10: गुड मर्निङ पोखरा।
11: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
12: टाइम चेक।
13: यति बेला पूर्वाह्नको 9 बजेको छ।
14: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
15: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
16: 93.4 रंग बहार, रंग बहार।
17: वर्जर सँगै उपहार उपहार। बम्परमा यामाहा रेजियर।
16: वर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
17: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
16: घर रंगाउ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ। वर्जर पेन्स।
10: गुड मर्निङ पोखरा।
13: तपाईको दिन शुभ रहोस्। शनिबार बाहेक हरेक दिन बिहान 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नु होला।
16: This program is brought to you by Berger Rang Bahar.
17: Upahare upahar.
16: Lucky Drop Bumper Ma Yamaha Razor. Berger Fence.

नमस्कार, रेडियो 93.4 मेगा सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूमा गुड मर्निङ पोखराको यो नयाँ श्रृंखलाको तर्फबाट प्राविधिक साथी अरविन्द सहित सञ्जयको स्वागत छ। बिहानीको सुन्दर समयसँगै तपाईँ हाम्रो आफ्नै कार्यक्रम गुड मर्निङ पोखरामा हामी तपाईँको लागि रहेका छौं। रेडियो 93.4 मेगाहर्जमा हामीलाई सफल हुन चाहिँ के चाहिन्छ, तपाईँलाई के लाग्छ, तपाईँलाई के चाहिन्छ जस्तो लाग्छ? पैसा, प्रतिष्ठा कि सन्तुष्टि? हामी सानो हुँदा सफलताको अर्थ निकै सरल थियो। परीक्षामा राम्रो नम्बर आयो त्यसलाई हामी सफलताको रूपमा परिभाषित गर्थ्यौं। कलेजमा राम्रो पढियो त्यसलाई हामी सफलताको रूपमा परिभाषित गर्थ्यौं। राम्रो जागिर पाइयो त्यसलाई हामी सफलता भन्थ्यौं। अनि बिस्तारै जीवन अगाडि बढ्दै जाँदा सफलताको परिभाषा पनि बदलिँदै गयो। त्यसपछि हामीलाई चाहियो राम्रो घर, राम्रो गाडी, ब्याङ्क ब्यालेन्स, होइन, समाजमा आफ्नो नाम होस् भन्ने एउटा किसिमको चाहना। अनि एक दिन हामीले थाहा पायौं हामी अरूसँग होइन आफैसँग दौड़िरहेका रहेछौं। तर प्रश्न यही हो, दौड़ जितेपछि हामी कहाँ पुग्छौं त? मानव तपाईँले धेरै पैसा कमाउनु भयो, राम्रो घर पनि बनाउनु भयो, सुन्दर घर पनि जोड्नु भयो, होइन, महँगो गाडी पनि किन्नुभयो, एकदमै लग्जरियस गाडी पनि किन्नुभयो, समाजमा प्रतिष्ठा पनि कमाउनुभयो, तर साँझ घर फर्किँदा मन शान्त छैन भने, मन खुशी छैन भने, मनमा एक किसिमको व्यग्रता छ, मनमा एक किसिमको चिन्ता छ, मन मडारिरहेको छ, मन गरुङ्गो छ भने, परिवारसँग बस्ने समय छैन भने, आफ्नै उपलब्धि हेरेर खुशी हुन सकिएको छैन भने, त्यसलाई सफलता भन्ने कि केवल उपलब्धि? सायद सफलता र सन्तुष्टि एउटै कुरा होइनन् होला। पैसाले सुविधा दिन सक्छ, प्रतिष्ठाले पहिचान दिन सक्छ, तर सन्तुष्टिले मनलाई सुकुन दिन्छ, आराम दिन्छ, आनन्दमय बनाउँछ। त्यसैले सफलताको सबैभन्दा सुन्दर अवस्था सायद त्यो होला जहाँ हाम्रो उपलब्धिले हाम्रो जीवनलाई सजिलो मात्र होइन अर्थपूर्ण पनि बनाउँछ। हामीले पैसा कमाउनुपर्छ, हाम्रो आवश्यकताहरू पूरा गर्नुपर्छ, हाम्रो रहरहरू पूरा गर्नुपर्छ, पैसा कमाउनुपर्छ, अवश्य कमाउनुपर्छ, आफ्नो परिवारलाई राम्रो जीवन दिनुपर्छ, आफ्नो क्षमता अनुसार अगाडि बढ्नुपर्छ। तर त्यही दौड़मा आफूलाई हराउनु भने हुँदैन, किनभने जीवनको अन्त्य हामीले ब्याङ्क ब्यालेन्स मात्र हेर्ने होइन होला। सायद हामीले सम्झनेछौं कति मानिसलाई हामीले खुशी बनायौं, कति सम्बन्ध जोगायौं, कति सम्बन्धहरूलाई विस्तार गर्यौं, कति शान्त भएर बाँच्यौं। र सबैभन्दा महत्वपूर्ण कुरा चाहिँ आफ्नो जीवनसँग हामी आफै चाहिँ कति सन्तुष्ट भयौं। यही सोचसँगै आजको गुड मर्निङ पोखरालाई हामीले शुरूआत गर्यौं। यो कार्यक्रम बर्जर पेन्सको प्रायोजनमा प्रस्तुत गरिएको हो। दशैं नजिकै छ, घरलाई नयाँ रंग दिने, पुरानो रूपलाई नयाँ पन दिने समय पनि भएको छ। दशैंमा घर रंगाउँ बजर पेन्टसँग। बजर पेन्ट्सका इन्टेरियर तथा एक्सटेरियर इमल्सन, प्राइमर, वाटरप्रुफिङ, डिजाइनर फिनिस, मेटल एण्ड वुड फिनिसेस लगायत विभिन्न उत्पादन उपलब्ध छन्। घर रंगाउने योजना बनाउँदै हुनुहुन्छ भने बजरले पेन्टिङ एक्सपर्ट मार्फत फ्री साइट भिजिटको सुविधा पनि दिएको छ। र यो दशैं तिहारमा बर्जर रंग भार यो स्किम पनि रहेको छ जहाँ तपाईँले उपहार दिन सक्नुहुन्छ। अब हामी एकैछिन एउटा गीत तपाईँको लागि प्रस्तुत गर्दैछौ, त्यसपछि हामी पैसा कति भए पुग्छ, प्रतिष्ठा कति चाहिन्छ र सन्तुष्ट हुन आखिर के चाहिन्छ, यो विषयलाई चाहिँ हामी अलि निरन्तरता दिन्छौ। सुन्दै गर्नुहोस् रेडियो 93.4 मेगाहर्ज।

0: Patagonia. Extreme energy drink.
1: संस्कृती चिनावन दौडौ, इतिहास समजावन दौडौ, साहस जगाउन दौडौ, प्रकृति जोगाउन दौडौ। पोखरा अन्तर्राष्ट्रिय म्याराथन को आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मंच को आयोजना में
2: श्री नेपाली सेना पश्चिम कीर्तना हेडक्वार्टर विजयपुर को विशेष सहयोग में
1: पोखरा 5 कोट 50 किलोमीटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्की कोट, सरांगकोट, जुप्रांग कोट, अर्मलाकोट र कहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृति को पहचान, इतिहास को विरासत, साहस को चुनौती र प्रकृति को संरक्षण में महत्वपूर्ण भूमिका खेलने छ। दौड़ का विधाहरू 50 किलोमीटर महिला तथा पुरूष दौड़ र 16 किलोमीटर महिला तथा पुरूष दौड़। मिति यही असोज 25 गते आइतबार घटस्थापनाको दिन। दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्की कोट को कास्की दरबार। समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक। रिपोर्टिंग समय बिहान 6 बजे, दौड़ शुरू बिहान ठीक 7 बजे। उत्कृष्ट धावकहरूलाई पदक, प्रमाण पत्र तथा नगद पुरस्कार। दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म। सम्पूर्ण पोखरेली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा, बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनुहुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा,
2: विशेष सहयोग
1: श्री नेपाली सेना पश्चिम कीर्तना हेडक्वार्टर विजयपुर। विस्तृत जानकारीका लागि फोन 061588716, 98560884, वेबसाइट www.pokharamarathon.org, फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

0: 밤 찐감 천두밤
1: 누가 커피 떠보듯 네 진미야라 천두밤
2: अब छन्दुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ
1: छन्दुबाम
3: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा
4: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
4: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834। समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते

0: फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0-84-46-525।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट +2 वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98-251-98-190।
3: सुवर्ण अवसर।
2: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यु रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
3: उपचार हुने रोगहरू
2: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
3: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
3: अपरेसन पश्चात दुखाइ कम हुने,
2: उपचार गरेपछि छिटो निको हुने,
3: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
2: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यु रोड पोखरा।
4: फोन 061-590-162, 590-163।
5: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
5: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
6: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 98025817, 98025817।
7: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-0027-29।
2: रंग बहार रंग बहार
3: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
2: बर्जर पेंट।
4: गुड मर्निंग पोखरा,
5: तपाईको दिन शुभ रहोस्। शनिबार बाहेक हरेक दिन बिहान 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला।
6: दिस प्रोग्राम इज ब्रट टु यु बाइ बर्जर रंग बहार
3: उपहारै उपहार
6: लकी ड्र बम्परमा यामाहा रेजियार
2: बर्जर फेन्स।

तपाईँ रेडियो नम्बर 93.4 मेगाहर्जमा सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा। गुड मर्निङ पोखरामा हामी तपाईँको लागि रहेका छौं विभिन्न चर्चा प्रसंगसँगै विभिन्न गीत संगीत तपाईँको लागि हामी प्रस्तुत गरिरहेका छौं। खास गरी आज हामी सफलता, सन्तुष्टि, पैसा, प्रतिष्ठा यी विषयमा चर्चा गरिरहेका छौं। सुन्दा झट्ट सुन्दाखेरि निकै भनौँ न यो सफलताका विषयहरू, सन्तुष्टिका विषयहरू निकै आकर्षित सुनिए पनि यो प्रश्न चाहिँ खास गरी अलिकति गाह्रो छ यसको उत्तर दिनलाई। तपाईँलाई सफलता चाहियो कि सन्तुष्टि चाहिएको भन्दाखेरि चाहिँ हामी दुइटै कुरा चाहिएको भनेर पनि भन्न सक्ला। हामी मध्ये धेरैको जीवन चाहिँ हामीले हेर्यौँ भने चाहिँ एउटा रमाइलो कुरा देखिन्छ। हामी भन्छौँ अहिले अलि मेहनत गर्छु पछि आराम गर्छु, अनि त्यो पछि हाम्रो लागि चाहिँ कहिले आउँछ त? छोराछोरी ठूला भएपछि, घर बनाएपछि, घरको लागि लिएको ऋण तिरेपछि, व्यवसाय गर्दा लिएको ऋण तिरेपछि, वा छोराछोरीलाई विदेश पठाउनको लागि लिएको ऋण तिरेपछि, व्यवसाय राम्रो भएपछि, अलि पैसा चाहिँ धेरै जम्मा भएपछि कहिले? तर जीवनले पनि सोध्छ अनि म चाहिँ कहिले बाँच्ने, फुक्का फाल भएर कहिले जिउने? हामी भविष्यको लागि यति धेरै तयारी गर्छौं कि वर्तमानमा चाहिँ हामी बाँच्नै बिर्सन्छौं। पैसा चाहिन्छ, पैसा बिना जीवन चल्दैन, तर पैसा लक्ष्य हो कि माध्यम हो हामीले निर्केवल गर्न सक्दैनौं, यो प्रश्न महत्वपूर्ण छ। यदि पैसा हाम्रो जीवनलाई सुरक्षित, स्वतन्त्र र सहज बनाउन प्रयोग हुन्छ भने त्यो निकै सुन्दर कुरा हो, तर पैसा कमाउने दौड़ले नै हाम्रो निन्द्रा हराम गर्छ, निन्द्रा खोज्छ, परिवारबाट टाढा बनाउँछ, स्वास्थ्य बिगार्छ र मनसँग सधैँ अझै यो पुगेन भन्ने भावना पैदा गर्छ। सायद हामीले पैसा कमाइरहेका होइनौ, पैसाले हामीलाई चलाइरहेको हुन्छ। अब प्रतिष्ठाको कुरा गरौं। हामी चाहन्छौं मानिसहरूले हामीलाई सम्मान गरून्, हाम्रो नाम राम्रोसँग लियोस् वा सबैले चिनोस्, समाजमा एउटा किसिमको छवि बनोस् वा पहिचान बनोस्, तर प्रतिष्ठा पनि अनौठो कुरा हो। अरूले दिएको सम्मानमा हामी खुशी हुन्छौं, तर आफूले आफैलाई सम्मान गर्न सकिएन भने त्यो बाहिरी प्रतिष्ठाले चाहिँ हाम्रो आत्मसम्मानलाई कति दिन टिकाउँछ? त्यसैले सफलता सायद यी तीनवटाको सन्तुलन हो। पैसा होस् तर पैसाको दास नहोस्, प्रतिष्ठा होस् तर देखाउनका लागि मात्र नबाँचौं, र सन्तुष्टि होस् तर प्रगति गर्न नछोडौं पनि। अर्थात् कमाऊ पनि, बढ़ौं पनि, तर बाँच्न पनि नबिर्सौं, आफ्नो लागि बाँच्न पनि नबिर्सौं। दसैंको समयमा हामी घरमा नयाँ रंग लगाउँदा घरको रूप फेर्ने गर्छौं, तर कहिलेकाहीँ जीवनमा पनि नयाँ रंग चाहिन्छ, जीवनमा पनि नयाँपन चाहिन्छ, जीवनमा पनि रिफ्रेसमेन्ट, ताजापन चाहिन्छ। पुरानो तनावलाई विदा गर्ने रंग चाहिन्छ, पुरानो रिसलाई मेटाउने रंग चाहिन्छ, परिवारसँग नजिक हुने रंग चाहिन्छ, र आफूलाई फेरि भित्रैबाट चाहिँ मनबाटै खुशी बनाउने रंग चाहिन्छ। त्यसैले यो दशैंमा हामी भनौं, हामीले आफूलाई भित्रैबाट रंगाउने कोशिश गरौं, आफूलाई भित्रैबाट मन खुशी बनाउने कोशिश गरौं। घर त बर्जर पेन्सले रंगाइहाल्छ, जीवनलाई चाहिँ आफैले रंगाउनुपर्छ। सन्तुष्टिको रंग, खुशीको रंग, अरू थुप्रै रंगहरू हुन सक्छ। बर्जर पेन्सको यस वर्षको रंग बहार योजनामा तोकिएका उत्पादनको न्यूनतम रू 1,00,000 खरिद र कम्तीमा 120 लिटरको मापदण्ड पूरा गर्दा लकी ड्रका लागि कुपन प्राप्त गर्न सकिने व्यवस्था छ। योजनाको अवधि 2083 भदौ 1 देखि शुरू भइसकेको छ, कार्तिक 30 सम्म रहनेछ। र यसमा चाहिँ तपाईँले यामाहाको चाहिँ यो स्कूटर जित्न सक्नुहुन्छ, त्यसै गरी 65 इन्चको 4K स्मार्ट टीभी लगायत विभिन्न पुरस्कारहरू राखिएका छन् बर्जर रंगबहार दशैंमा घर रंगाउँ। तपाईँ रेडियो नम्बर 93.4 मेगाहर्जमा सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा। गुड मर्निङ पोखरामा अब हामी एउटा गीत तपाईँको लागि प्रस्तुत गर्दैछौं।

0: sip on ya. Extreme energy drink.
1: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
2: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
4: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही असोज 24 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871। मोबाइल नम्बर 98434-0329।
5: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान। ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
6: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
7: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
6: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-585-595-574-044।
7: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
8: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
7: हाम्रा सेवाहरू
8: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
7: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
8: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
7: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
8: न्युरो सर्जरी सेवा,
7: बाल रोग,
8: नाक कान तथा घाँटी रोग,
7: मानसिक तथा स्नायु रोग,
8: प्रसूति तथा
7: छाला, यौन तथा कुष्ठ रोग,
8: नेत्र रोग,
7: दाँत तथा मुख रोग,
8: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
7: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
8: सुविधा सम्पन्न आईसीयू सेवा,
7: डिजिटल एक्सरे,
8: सिटी स्क्यान सेवा,
7: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
8: इन्डोस्कोपी, इसिजी, इइजी, पिटिए,
7: फिजियोथेरापी, युरोफ्लोमेट्री,
8: केमोथेरापी,
7: सुरक्षित गर्भपतन सेवा,
8: होल बडी चेकअप, हेल्थ प्याकेज,
7: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
8: फोन 061-572-648-572-849।
9: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 2। सर्वजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ।
10: अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन् धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
11: दिव्यनयन आँखा घर क्लिनिक प्राली
12: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्यनयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर। टिकटमा 50% छुट, चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
11: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
12: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भागवटनी पारी एभरेस्ट ब्याङ्क नजिक। फोन 577-007-9763-36816।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित कर दे, इंश्योरिंग फ्यूचर।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163। होम केयर सेवा, होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिलेढुङ्गा, पोखरा, निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98560-99-2।
4: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
5: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
4: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
5: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
6: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
4: नेपाली एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
5: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइएलटिएस क्लासेसको सुविधा पनि छ र?
4: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
2: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेफ्लिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड, पोखरा, फोन 061-454-689-452-715।
3: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रादी, भेटरी मार्ग, हस्पिटल चोक, पोखरा 12, कास्की, फोन 061-578-161-578-162।
7: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
8: 93.4
9: रंग बहार, रंग बहार।
10: बर्जर संगे उपहार है उपहार। बम्पर मा यामाहा रेजियार।
9: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
10: साथ ही 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
9: बर्जर पेंट।
11: गुड मर्निङ पोखरा।
12: तपाईँको दिन शुभ रहोस्। शनिबार बाहेक हरेक दिन बिहान 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला।
13: This program is brought to you by Berger Rang Bahar.
10: Upahare Upahar.
13: Lucky Draw Bumper Ma Yamaha Razor. Berger Fans.
14: तपाईँ रेडियो नम्बर 93.4 मेगाहर्जमा सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा। गुड मर्निङ पोखरामा हामी तपाईँको लागि रहेका छौँ र विभिन्न चर्चा प्रसंगसँगै विभिन्न गीत संगीत तपाईँको लागि हामी प्रस्तुत गरिरहेका छौं। खास गरी हामीले सफलताको विषयमा, सन्तुष्टिको विषयमा, प्रतिष्ठाको विषयमा चर्चा गरिरहेका छौं। हामीलाई होइन यथेष्ट पैसा कमाउन मनपर्छ, पैसा कमाउनुहोस्, प्रतिष्ठा कमाउनुहोस्, तर त्यो सँगै आफ्नो समय पनि कमाउनुहोस् भन्छु म चाहिँ। परिवारको लागि समय, साथीका लागि समय, आफ्ना लागि समय, सबैभन्दा ठूलो कुरा चाहिँ हामीले यी सबै कुराहरू गरिरहेका हुन्छौँ। साथीका लागि पनि समय छुट्याइरहेका हुन्छौँ, परिवारको लागि पनि समय छुट्याइरहेका हुन्छौँ, वा अन्य भनौँ न कामको लागि पनि, व्यवसायको लागि पनि समय छुट्याइरहेका हुन्छौँ। तर आफ्नो लागि चाहिँ, आफ्नो लागि चाहिँ तपाईँले कति समय छुट्याउनुहुन्छ? किनभने जीवनको हिसाब किताबमा सबैभन्दा ठूलो सम्पत्ति सायद ब्याङ्कमा होइन, मनमा जम्मा भएको हुनुपर्छ, तनमा जम्मा भएको हुनुपर्छ। तपाईँको मन स्वस्थ हुनुपर्छ, तपाईँको तन स्वस्थ हुनुपर्छ, त्यो आफ्नो लागि समय छुट्याउँदा मात्रै प्राप्त हुन्छ। कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। यति बेला हामी भनौँ न एउटा किसिमको संघारमा छौँ, दशैं आउँदैछ, घरलाई नयाँ रंग दिउँ, नयाँ उमङ्ग भेट्याउँ र जीवनका सम्बन्धमा पनि नयाँ रंग भरौं। बजर पेन्सको रंग बहार, दशैंमा घर रंगाऊ, यही शुभकामनासहित आजको गुड मर्निङ पोखराबाट हामी विदा हुन चाहन्छौ। प्राविधिक साथी अरविन्द सहित सञ्जय विदा हुन्छु, अर्को श्रृंखलामा फेरि भेटौंला। नमस्कार।
8: रंग बहार
15: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
8: वर्ज पेंस ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
15: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
8: वर्ज पेंस

0: sip on ya. Extreme energy drink.
1: के तपाईलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ? छ भने अब नआत्तिनुहोस्। काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रवि शाही यही असोज 24 गते शनिबार बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म पोखरा 1 हरिचोकमा रहेको पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसीमा आउनुभएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
2: उपचार हुने रोगहरू: छाती दुख्ने, घाँटी, गर्दन, कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाई लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भल्भ बिग्रेको, मुटु वा फोक्सोमा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्तनलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा प्वाल परेको लगायतका मुटु सम्बन्धी रोगहरू,
1: सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप, विस्तृत जानकारीका लागि पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसी, पोखरा 1 हरिचोक।
2: फोन 06158653 6, मोबाइल 98560053 6, 98560053 6, पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: हेलो
3: हजुर नमस्कार
2: हेलो
3: नमस्कार काका सुन्नु भएन
2: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुस् न खै को बोलेको हो मैले केही भरे पाइन
3: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
2: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन
3: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
3: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोर पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाथन डाक्टर वन्दना श्रेष्ठ
7: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य डाक्टर प्रवीण थापा डाक्टर सुभाष गुरुङ
6: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ डाक्टर देवेन्द्र श्रेष्ठ
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी डाक्टर चुम्मया पोन
6: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ
7: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी
6: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल
5: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर प्लास्टिक सर्जन डाक्टर पियुष गिरी छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन डाक्टर विशाल गुरुङ कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल
8: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र आँखा उपचार सेवा 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162

0: Mania.
1: Extreme energy drink.
2: संस्कृति चिनाउन दौडौं, इतिहास सम्झाउन दौडौं, साहस जगाउन दौडौं, प्रकृति जोगाउन दौडौं। पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा
3: श्री नेपाली सेना पश्चिम प्रितना हेडक्वार्टर विजयपुरको विशेष सहयोगमा
2: पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्कीकोट, सराङकोट, झुप्राङकोट, अर्मलाकोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान, इतिहासको विरासत, साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़। मिति यही असोज 25 गते आइतबार घटस्थापनाको दिन। दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्कीकोटको कास्की दरबार। समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक। रिपोर्टिङ समय बिहान 6 बजे, दौड़ शुरू बिहान ठिक 7 बजे। उत्कृष्ट धावकहरूलाई पदक प्रमाण पत्र तथा नगद पुरस्कार। दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म। सम्पूर्ण पोखरेली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनुहुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा,
3: विशेष सहयोग
2: श्री नेपाली सेना पश्चिम प्रितना हेडक्वार्टर विजयपुर। विस्तृत जानकारीका लागि फोन 061588716, 98560884, वेबसाइट www.pokharamarathon.org, फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

0: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
1: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
3: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163।
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।

विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: हेलो
2: हजुर नमस्कार
1: हेलो
2: नमस्कार काका सुन्नु भएन
1: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
2: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
1: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
2: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार

0: केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
1: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
0: हुन्छ काका, हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
1: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार
4: अर्थात् यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म।
3: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-32-29, 98028-59-321, 061-581-871।
5: के तपाईँ UK युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप ING द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन UK सँगको साझेदारीमा BSc अनर्स साइबर सेक्युरिटी र BSc अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 98025817-17, 98025817-17।
6: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
7: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
6: 28 वर्षदेखिको अनुभव, न्युरो, ICU तथा OT को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
7: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: Extreme energy drink.
1: च्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँबस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, बीएनडी भवन, सानिमा बैंक रहेको भवन।

0: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूप में प्रत्येक महीना को तेस्रो शनिवार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिंगटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
4: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
3: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
4: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू
3: 24 घण्टा इमर्जेन्सी सेवा
4: सम्पूर्ण ओपिडी सेवा
3: बच्चाको आँखा जाँच बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट मोतिया को बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार
4: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार
3: रेटिना सम्बन्धी जाँच एवं उपचार
4: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार
3: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार
4: आँखा छर्केको सिधा पार्ने सर्जरी
3: आँखामा मासु पलाएको उपचार एवं सर्जरी
4: लेजर सर्जरी सम्बन्धी सेवा
3: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी
4: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी
3: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार
4: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार
3: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार
4: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपिडी सेवा
5: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
3: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार फोन 061-590-217-590-219।
4: स्वस्थ आँखा स्वच्छ दृष्टि।
6: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्यूरोर पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
7: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाथन, डाक्टर वन्दना श्रेष्ठ,
8: हाड जोर्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
7: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
8: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
7: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
8: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
7: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
8: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
9: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र आँखा उपचार सेवा 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
7: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163।
2: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य। माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
10: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्ट मित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
11: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
10: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कुट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
11: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
10: ल, तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्कुटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
11: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
10: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
12: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्कुट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्कुट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98028-50701, 98028-50702।
13: सञ्जीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाईँ हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क सञ्जीवनी हस्पिटल पोखरा प्राली, भेटनरी मार्ग, हस्पिटल चोक पोखरा 12, कास्की। फोन 061-578-161, 578-162।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास। आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: के तपाईँलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ भने अब नआतिनुहोस्। काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रवि शाही यही असोज 24 गते शनिबार बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म पोखरा 1 हरिचोकमा रहेको पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसीमा आउनुहुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
4: उपचार हुने रोगहरू: छाती दुख्ने, घाँटी, गर्दन, कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाई लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भल्भ बिग्रेको, मुटु वा फोक्सोमा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्तनलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा प्वाल परेको लगायतका मुटु सम्बन्धी रोगहरू,
3: सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप, विस्तृत जानकारीका लागि पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसी पोखरा 1 हरिचोक।
4: फोन 0615865536, मोबाइल 9856000536, 9856000536, पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
2: टाइम चेक
3: यति बेला पूर्वाह्नको 11 बजेको छ।
4: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय।

0: Extreme energy drink.
1: संस्कृति चिनाउन दौडौ, इतिहास सम्झाउन दौडौ, साहस जगाउन दौडौ, प्रकृति जोगाउन दौडौ। पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा
2: श्री नेपाली सेना पश्चिम प्रितना हेडक्वार्टर विजयपुरको विशेष सहयोगमा
1: पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्कीकोट, सराङकोट, जुप्राङकोट, अर्मलाकोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान, इतिहासको विरासत, साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़। मिति यही असोज 25 गते आइतबार, घटस्थापनाको दिन। दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्कीकोटको कास्की दरबार, समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक। रिपोर्टिङ समय बिहान 6 बजे, दौड़ शुरू बिहान ठिक 7 बजे। उत्कृष्ट धावकहरूलाई पदक, प्रमाण पत्र तथा नगद पुरस्कार। दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म। सम्पूर्ण पोखरेली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा, बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनुहुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा,
2: विशेष सहयोग
1: श्री नेपाली सेना पश्चिम प्रितना हेडक्वार्टर विजयपुर। विस्तृत जानकारीका लागि फोन 061588716, 98560844, वेबसाइट www.pokharamarathon.org, फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

0: रंग बहार रंग बहार
1: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
0: वर्ष पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
0: वर्ष पेंट
2: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने राति निन्द्रा नलाग्ने लगातार डर लागिरहने आत्तिने छटपटाउने टोलाउने लगातार बोलिरहने छारे रोग मृगी रोग लगातार बेहोश हुने अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन यौनिच्छामा कमी आउने बेचेन भइराख्ने बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ यदि छ भने
3: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगन खेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ स्वास्थ्य लाभ लिनुहोला बिरामी जाँच यही असोज 24 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा सम्पर्क नम्बर 061-581-871 मोबाइल नम्बर 98434-32-29
4: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ
5: हँ यो कसरी सम्भव छ र कता कता धाइसके कति खर्च भइसक्यो केही भएन
4: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
5: साँच्चै हो र
4: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
5: हो त
4: हत्तेरी हो नि बरु आजै गइहालौ फिस्टल आयुर्वेद केन्द्र फिस्टल हस्पिटल तेस्रो तल्ला गैरापाटन 4 पोखरा फोन 061-450-424 98-84-46-525
6: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ
7: उपचार हुने रोगहरू
6: पायल्स फिसर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार
7: गाइनेको मास्टियाको उपचार वा सर्जरी
6: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो
7: अपरेसन पश्चात दुखाइ कम हुने
6: उपचार गरेपछि छिटो निको हुने
7: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
6: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा
8: फोन 061-590-162-590-163
9: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन् आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तर
8: वर्गको पाठ्यक्रमका साथ इन्फर्मेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फर्मेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फर्मेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615881 98251 98190।
10: ओहो नासर बे, कति छाब डिजाइन बे मारेगा ना खिनानी खनी तोला
11: खनाई बेवा नासर बे रूपाकोट ज्योति सुनचाची दुकान महेंद्र पुलारी तोला
10: ए नई छाबा मारे दुकान पो मोना नई प्रेसोलाई नी चार चूरा रैया औठी हमेला झोका टस टिक्री हार तान चनाई तो होनी जगा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानरी बेल्ले छ्याब पोपिम ओछे।
11: हजुर किने झोको लाइनी छाब छ्याब छ्याब मारे डिजाइन गहना चैदी म बिसा वा चुवल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखे चोकै यावै क्यार मोहै
10: जग्गा मात्र आँगी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखराई महेन्द्र पुलरी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
11: तमुताई रबा ता क्रिबा ज्याल जाति क्रिबा छतैरा नत खैमा बिलन चन्ने यामो
10: तोय मिल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा सम्पर्क 0615808 15 98565 35 8 15 प्रोप्राइटर दशरथ सुनार
11: छतैरा त तान निभिम्द
12: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
13: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0615274256537526।
14: के तपाईँलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ? छ भने अब नआत्तिनुहोस्। काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रवि शाही यही असोज 24 गते शनिबार बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म पोखरा 1 हरिचोकमा रहेको पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसीमा आउनुहुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
15: उपचार हुने रोगहरू छाती दुख्ने, घाँटी, गर्दन, कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाई लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भल्भ बिग्रेको, मुटु वा फोक्सोमा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्त नलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा प्वाल परेको लगायतका मुटु सम्बन्धी रोगहरू,
14: सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप। विस्तृत जानकारीका लागि पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसी पोखरा 1 हरिचोक।
15: फोन 0615865536। मोबाइल 985600053 985600053। पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एण्ड रिसोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा। ल्यान्डमार्क होटल एण्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एण्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9852355928। विजिट www.landmarknepal.com।
2: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
3: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
3: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
4: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपाली एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
3: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइएलटिएस क्लासेसको सुविधा पनि छ र?
2: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
5: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-6089, 452-715।
1: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्ने छ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
1: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
6: यहाँ अत्याधुनिक 3 टेस्ट मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
1: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T MRI नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 9956-0027-29।
7: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-0025-30।
8: वरिष्ठ न्युरोफिजिसियन पोखरामा,
9: काठमाडौँ वीर हस्पिटलका न्युरो विभाग प्रमुख, डीएम प्राप्त वरिष्ठ न्युरोफिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
10: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बजेसम्म।
9: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 553-8-34।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस 5 नेपाल्स नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: ಡಿಸ್ಕೌಂಟ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: TNT Express. अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
2: 21 शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
1: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 061-538-369। टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क।
3: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आँखा सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
4: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
3: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
4: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू
3: 24 घण्टा इमर्जेन्सी सेवा,
4: सम्पूर्ण ओपिडी सेवा,
3: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
4: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
3: रेटिना सम्बन्धी जाँच एवं उपचार,
4: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
3: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
4: आँखा छड्केको सिधा पार्ने सर्जरी,
3: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
4: लेजर सर्जरी सम्बन्धी सेवा,
3: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
4: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
3: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
4: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
3: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
4: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपिडी सेवा,
5: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
3: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार फोन 061-590-217-590-219।
4: स्वस्थ आँखा स्वच्छ दृष्टि।

0: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
1: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू:
1: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
2: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
1: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
2: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
1: न्युरो सर्जरी सेवा,
2: बाल रोग,
1: नाक कान तथा घाँटी रोग,
2: मानसिक तथा स्नायु रोग,
1: प्रसूति तथा स्त्री रोग,
2: छाला, यौन तथा कुष्ठ रोग,
1: नेत्र रोग,
2: दाँत तथा मुख रोग,
1: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
2: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
1: सुविधा सम्पन्न आईसीयू सेवा,
2: डिजिटल एक्सरे,
1: सिटी स्क्यान सेवा,
2: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
1: इन्डोस्कोपी, ईसीजी, EEG, PTA,
2: फिजियोथेरापी, युरोफ्लोमेट्री,
1: केमोथेरापी,
2: सुरक्षित गर्भपतन सेवा,
1: होल बडी चेकअप, हेल्थ प्याकेज,
2: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
1: फोन 061-572-648, 572-849।
3: होम केयर सेवा, होम केयर सेवा,
4: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
3: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
3: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
3: सुत्केरी नवजात शिशुको हेरचाह,
4: क्यान्सर सर्जरी, राहतकारी हेरचाह,
3: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
4: डाक्टर ल्याब सेवा,
3: औषधि डेलिभरी सेवा,
4: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर चिल्लीढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-569-2।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा को मुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्नीशियन डिप्लोमा इन एक्सरे टेक्नीशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदै छ। संपर्क 9850-33405 9850-33405 घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईको पहिलो रोजाई।
2: के तपाई यूके युनिभर्सिटी को द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा फोन नम्बर 9802-85-1717 9802-85-1717
1: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
4: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
3: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
3: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
4: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
3: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
1: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 01605901625901633

0: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162
1: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ अब त्यो चिन्ता सकियो तपाईँ गाउँमै बस्नुहोस् सामान तयार पार्नुहोस् गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस् हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन् त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ पोखरा धाउनु पर्ने छैन समय पनि बचत पैसा पनि बचत विश्वास लाग्दैन पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस् रेटमा पनि ढुक्क सेवामा पनि ढुक्क किन बढी खर्च गर्ने किन समय खेर फाल्ने जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ फ्री पिकअप पोखरा भ्याली बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र
0: डोर टू डोर इन्टरनेसनल डेलिभरी पोखराकै सस्तो रेट सेफ सेक्युर रिलायबल फोन 98560-10-31 97150-10-31 पोखरा न्यू रोड बीएनडी भवन सानिमा बैंक रहेको भवन
2: हेलो
3: हजुर नमस्कार
2: हेलो
3: नमस्कार काका सुन्नु भएन
2: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
3: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
2: ए राम हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
3: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
3: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
0: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342 433-640

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: বাটসালিয়া পোখরা ক্লিনিক নিউ রোড পোখরা ফার্টিলিটি হোপ লাইন 01-597-06-11
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
2: टाइम चेक
3: यति बेला मध्याह्नको 12 बजेको छ।
4: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय
6: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061-587-266 र 5 54-834

0: here? Extreme energy drink.
1: घर होस या ऑफिस, होटल होस या रेस्टोरेंट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी। के तपाईलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
2: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
1: त्यसैले साधारण MRI होइन 3D टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3D टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
2: यहाँ अत्याधुनिक 3D टेस्ला मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
1: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI होल बडी MRI होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन 3D MRI नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9560-27-29।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
4: दिव्य नयन आँखा घर क्लिनिक प्राली,
1: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक 2 महिनाभरि बम्पर अफर, टिकटमा 50% छुट, चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
4: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी रामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भादवटनी पारी एभरेस्ट ब्याङ्क नजिक। फोन 577-007-97-36-36-816।
5: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर, के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
6: नसा तथा मनोरोग विशेषज्ञ, मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही असोज 24 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-0329।

0: Liponia. Extreme energy drink.
1: नेपालीको गौरव
2: नेपालीको पहिचान
1: पालिखे ढाका टोपी
2: जसले शिरको शोभा बढाउँछ
1: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्
3: ढाका टोपी साडी पछ्यौरा टाई चोलो दोसल्ला सम्मानसल
1: पालिखे ढाका टोपी महेन्द्रपुल हुलाकारलाई नजिकै पोखरा फोन 526483
2: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा
1: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।

0: तपाई हाम्री शहर पोखरामा फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्रीटेसा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्रीटी एमआरआई नै गराउ, समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9850-27-29।
2: फिस्टिल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
3: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब

0: here? Extreme energy drink.
1: घर होस या ऑफिस, होटल होस या रेस्टोरेंट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
3: होम केयर सेवा होम केयर सेवा
4: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
3: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
3: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
3: सुत्केरी नवजात शिशुको हेरचाह
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह
3: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
4: डाक्टर ल्याब सेवा
3: औषधि डेलिभरी सेवा
4: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98569927

0: ब्राउन भेज र रारा चीज बोल्समा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
2: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
1: नेपाल आदिवासी जनजाति महासंघ
3: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप नेपाल नम्बर वन ब्रांड नक्कली देखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम।

0: extreme energy drink.
1: तपाई हाम्रै शहर पोखरा नयाँ गाउँमा रहेको आईएमएफ नेपाल हरियो खर्क अस्पतालले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौ।
2: हाम्रा उपलब्ध सेवाहरू
1: 24 घण्टा आकस्मिक सेवा,
2: बहिरङ सेवाहरू, ओपीडी,
1: बाल रोग सेवा,
2: छाला रोग सेवा,
1: सर्जरी सेवा, जनरल तथा प्लास्टिक सर्जरी,
2: जनरल मेडिसिन तथा मधुमेह सेवा,
1: नाक कान घाँटी ईएनटी सम्बन्धी सेवा,
2: हार्ट जोड्नी तथा नसा सम्बन्धी सेवा,
1: पुनस्थापना सेवा जस्तै मेरुदण्डमा चोट, मस्तिष्क पक्षघात, मस्तिष्कमा चोट,
2: आईसीयू सेवा,
1: डायग्नोस्टिक सेवाहरू जस्तै डिजिटल एक्सरे सेवा, भिडियो एक्सरे सेवा, सिटी स्क्यान सेवा, प्रयोगशाला सेवा, अडियोलोजी तथा श्रवण यन्त्र सेवा,
2: थेरापी सेवाहरू जस्तै फिजियोथेरापी सेवा, अकुपेसनल थेरापी सेवा, बोली तथा भाषा थेरापी सेवा,
1: कृत्रिम अङ्ग सेवा,
2: 24 घण्टा फार्मेसी सेवा।
1: आईएनएफ नेपाल हरियो खर्क अस्पताल पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061 433 42 433 640।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: रंग बहार रंग बहार
3: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
2: वर्ज पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
2: वर्ज पेन्स।
4: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
5: हजुर सुन्नुहोस् त खुसीको खबर ल्याएका छौ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
6: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
5: 28 वर्षदेखिको अनुभव न्युरो ICU तथा OT को सुविधा भएको थप जानकारीका लागि 061-588-595-76-044
6: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-0611
1: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुके जाउ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको एक बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4
6: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 2 66 र 553 834

0: Mania.
1: Extreme energy drink.
2: संस्कृति चिनाउन दौडौं, इतिहास सम्झाउन दौडौं, साहस जगाउन दौडौं, प्रकृति जोगाउन दौडौं। पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा
3: श्री नेपाली सेना पश्चिम प्रचना हेडक्वार्टर विजयपुरको विशेष सहयोगमा
2: पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्कीकोट, सराङकोट, जुप्राङकोट, अर्मलाकोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान, इतिहासको विरासत, साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़। मिति यही असोज 25 गते आइतबार घटस्थापनाको दिन। दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्कीकोटको कास्की दरबार। समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक। रिपोर्टिङ समय बिहान 6 बजे, दौड़ शुरू बिहान ठिक 7 बजे। उत्कृष्ट धावकहरूलाई पदक, प्रमाण पत्र तथा नगद पुरस्कार। दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म। सम्पूर्ण पोखरेली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा, बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनुहुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा,
3: विशेष सहयोग
2: श्री नेपाली सेना पश्चिम प्रितना हेडक्वार्टर विजयपुर। विस्तृत जानकारीका लागि फोन 061588716, 98560884, वेबसाइट www.pokharamarathon.org, फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256357526।

0: Mania Extreme Energy Drink.
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगार.
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्. एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्. एनसेल नेपालकै लागि. 93.4

0: फेस्टल आईवीएफ केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो,

0: बाजुपन रोगको विशेषज्ञ हो क्या? नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या?
1: विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि सुरु भइसकेको छ।
2: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौ।
0: पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
3: हेलो।
4: हजुर नमस्कार।
3: हेलो
4: नमस्कार काका, सुन्नु भएन?
3: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरै पाइन।
4: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज। सुन्नु भएन?
3: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
4: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
4: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
5: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15, नयाँ गाउँ। फोन 061-433-342, 433-640।

0: पाठ जस्ते संबंध गास्त ज्ञान मसाला।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: Mania Extreme Energy Drink.
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615881598251 9891090।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: 밤, 띵감, 천두밤.
1: 누가 커피 떠고 뚝니 진마야라. 천두밤.
2: 어버, 천두밤, 레귤러, 러 얼트라, 바자르마, 우플럽더서. 천두밤.
3: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
4: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
3: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा
4: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिनद्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
3: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराऊ समयमै सही पहिचान गरौं स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 9856-027-29

0: Mania, Extreme Energy Drink.
1: सुवर्ण अवसर
2: तपाई हाम्रो शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू
2: पाइल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेशन पश्चात दुखाई कम हुने,
2: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
2: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरा।
3: फोन 061-590-162-590-163।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। सर्वजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।

0: रेडियो अन्नपूर्ण 93.4
1: हजुर सुन्नुहोस् न खुसीको खबर ल्याएका छौ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
2: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
1: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-574-044
2: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
3: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई

0: Sonia. Extreme energy drink.
1: होम केयर सेवा
2: हेलो होम केयर डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
1: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह,
1: सुत्केरी नवजात शिशु को हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856099277।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको 2 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरोफिजिशियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह 12 बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061 587 2 66 र 553 8 34।

0: Bonnie,
1: extreme energy drink.
2: TNT Express.
3: अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
2: 21 औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो, छिटो, छरितो र सुलभ माध्यम, टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
3: टीएनटी एक्सप्रेस न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल, फोन 061-538-369। टीएनटी एक्सप्रेस, द पिपुल नेटवर्क।
4: सुवर्ण अवसर।
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
5: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
5: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेसन पश्चात दुखाइ कम हुने,
5: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
5: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
6: फोन 061-590-162-590-163।
7: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
8: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
7: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
8: साँच्चै हो र?
7: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
8: हो त?
7: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: दिव्य नयन आँखा घर क्लिनिक प्राली
1: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर टिकटमा 50% छुट चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट
0: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार फेको मेसिनद्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भागवटनी पारी एभरेस्ट ब्याङ्क नजिक फोन 577-007 97-623-36-816

0: Liponia.
1: Extreme energy drink.
2: फिरता फिरता 20% समस्या फिरता
3: सही पानी चाह पानी
4: कैश फिरता लिनुभाई ता
5: एनसेल पैक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल पैक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20

0: संस्कृति चिनाउन दौडौं, इतिहास सम्झाउन दौडौं, साहस जगाउन दौडौं, प्रकृति जोगाउन दौडौं। पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा
1: श्री नेपाली सेना पश्चिम कीर्तना हेडक्वार्टर विजयपुरको विशेष सहयोगमा
0: पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्कीकोट, सराङकोट, झुप्राङकोट, अर्मलाकोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान, इतिहासको विरासत, साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़। मिति यही असोज 25 गते आइतबार घटस्थापनाको दिन। दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्कीकोटको कास्की दरबार। समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक। रिपोर्टिङ समय बिहान 6 बजे, दौड़ शुरू बिहान ठिक 7 बजे। उत्कृष्ट धावकहरूलाई पदक प्रमाण पत्र तथा नगद पुरस्कार। दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म। सम्पूर्ण पोखरेली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनु हुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा,
1: विशेष सहयोग
0: श्री नेपाली सेना पश्चिम कीर्तना हेडक्वार्टर विजयपुर। विस्तृत जानकारीका लागि फोन 061588716 98560884। वेबसाइट www.pokharamarathon.org। फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256357526।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 9560-027-29।
2: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलन चोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
3: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
4: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
3: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
4: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
5: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
3: नेपलेज एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
4: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
3: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
6: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-6899, 452-715।
1: होम केयर सेवा, होम केयर सेवा।
0: हेलो होम केयर, डाक्टर नर्स केयर गिभरको सेवा आयो घर घर।
1: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
0: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
0: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
0: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
0: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
0: उपकरण बहाल सेवा। तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिग्लेढुङ्गा पोखरा, निबागल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98560-99-77।
7: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौँ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
8: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
7: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
9: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि
10: 93.4 वेस्टर्न डिजिटल एन्टरटेनिङ द नेसन।

0: वात्सल्या पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: यति बेला अपराह्नको 3 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
4: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 5 54-834।

0: grip on ya.
1: Extreme energy drink.
2: फिरता फिरता बिग पर्सन समक्या फिरता सहले पनी चाहा पनी
3: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
4: दिव्यनयन आँखा घर क्लिनिक प्राली
5: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्यनयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर टिकटमा 50% छुट चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट
4: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
5: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भागवटनी पारी एभरेस्ट ब्याङ्क नजिक फोन 577-0077-9623-36-816
6: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ
7: हँ यो कसरी सम्भव छ र कता कता धाइसके कति खर्च भइसक्यो केही भएन
6: किन आत्तिनु पर्यो फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु
7: साँच्चै हो र
6: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
7: हो त
6: हत्तेरी हो नि बरु आजै गइहालौ फिस्टेल आयुर्वेद केन्द्र फिस्टेल हस्पिटल तेस्रो तल्ला गैरा पाटन 4 पोखरा फोन 061-450-424 98-084-46-525

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: बर्दी हिमाल को काख मा स्वाद को नया गंतव्य माछा पुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रे मा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेश को अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
3: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही असोज 24 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871। मोबाइल नम्बर 98434-0329।

0: Mania.
1: Extreme energy drink.
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256

0: sip on ya. Extreme energy drink.
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। यूकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर मा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9956-0927-29।

0: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसला। गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप्स नेपाल नम्बर वन ब्रांड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061 590 162 590 163।

0: रेडियो अन्नपूर्णा 93.4।
1: कस्तो मिठो सुगन्ध, आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
2: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
3: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।

0: Mania Extreme Energy Drink.
1: सुवर्ण अवसर
2: तपाई हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू
2: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेशन पश्चात दुखाई कम हुने,
2: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
2: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
3: फोन 061 590 162 590 163।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई। सर्वजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको चार बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
8: रंग बहार रंग बहार
9: वर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
8: वर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
9: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
8: वर्जर पेंट।
10: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
11: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
12: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
11: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
12: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
11: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-2729।

0: Mania.
1: Extreme energy drink.
2: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530
3: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061 590 162 590 163।

0: Mania, extreme energy drink.
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली
2: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर टिकटमा 50% छुट चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट
1: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भातभटनी पारी एभरेस्ट ब्याङ्क नजिक फोन 577-007 97-623-3816

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एण्ड रिसोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एण्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एण्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।

0: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
1: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
2: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगन खेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही असोज 24 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871। मोबाइल नम्बर 98434-32-29।
3: रंग बहार रंग बहार
4: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
3: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
3: बर्जर पेंट।
2: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म। स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: Siphonia. Extreme energy drink.
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली
2: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर टिकटमा 50% छुट चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट
1: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भातभटनी पारी एभरेस्ट बैंक नजिक फोन 577-007 97-623-36-816
3: दुर्गाको पिटाउको दुख्न छिम्मै दूर गर्ने झन्डु बाम एक बाम तीन काम झन्डु बाम
4: अब झन्डु बाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
5: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-0611। आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
1: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरूरी छ।
0: नेपाल आदिवासी जनजाति महासंघ

0: Media.
1: Extreme energy drink.
2: होम केयर सेवा, होम केयर सेवा,
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
2: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य लाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिङ्गलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-89-2।
4: रंग बहार, रंग बहार,
5: बर्जर संगे उपहार उपहार, बम्पर मा यामाहा रेजियार,
4: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथ ही 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
4: बर्जर पेंट।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: हेलो
3: हजुर नमस्कार
2: हेलो
3: नमस्कार काका सुन्नु भएन
2: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुस् न खै को बोलेको हो मैले केही भरे पाइन
3: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
2: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन
3: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
3: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061433 4336

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै
1: खुशीको यो पर्वमा मञ्च दंगै सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै माया छ सँगै खुशी छ सँगै यो दशैं म छु सँगै यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस् हरेक हप्ता सात जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस् वेस्टर्न युनियन यो दशैं म छु सँगै खुशीको यो पर्वमा मञ्च दंगै सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै माया छ सँगै खुशी छ सँगै यो दशैं म छु सँगै यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस् हरेक हप्ता सात जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस् वेस्टर्न युनियन यो दशैं म छु सँगै शर्तहरू लागू हुनेछन्
0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
2: टाइम चेक
3: यति बेला अपराह्नको 5 बजेको छ
4: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने क्षमा
6: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
8: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बजेसम्म
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834
1: खुशीको यो पर्वमा मञ्च दंगै सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै माया छ सँगै खुशी छ सँगै यो दशैं म छु सँगै यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस् हरेक हप्ता सात जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस् वेस्टर्न युनियन यो दशैं म छु सँगै शर्तहरू लागू हुनेछन्
9: संस्कृति चिनाउन दौडौ इतिहास सम्झाउन दौडौ साहस जगाउन दौडौ प्रकृति जोगाउन दौडौ पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा
10: श्री नेपाली सेना पश्चिम पृतना हेड क्वार्टर विजयपुरको विशेष सहयोगमा
9: पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ कास्कीकोट सराङकोट जुप्राङकोट अर्मलाकोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान इतिहासको विरासत साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़ मिति यही असोज 25 गते आइतबार घटस्थापनाको दिन दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्कीकोटको कास्की दरबार समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक रिपोर्टिङ समय बिहान 6 बजे दौड शुरू बिहान ठिक 7 बजे उत्कृष्ट धावकहरूलाई पदक प्रमाण पत्र तथा नगद पुरस्कार दौड पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म सम्पूर्ण पोखरेली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा बाजा गाजा र घडा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनु हुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा,
10: विशेष सहयोग
9: श्री नेपाली सेना पश्चिम पृतना हेडक्वार्टर विजयपुर। विस्तृत जानकारीका लागि फोन 061588716 98560884, वेबसाइट www.pokharamarathon.org, फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

0: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
1: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही असोज 24 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 0165188 71, मोबाइल नम्बर 9844340239।

0: sip on your extreme energy drink.
1: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-52 छ
2: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ
3: यो कसरी सम्भव छ र कता कता धाइसके कति खर्च भइसक्यो केही भएन
2: किन आत्तिनु पर्यो फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
3: साँच्चै हो र
2: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
3: हो त
2: हत्तेरी हो नि बरु आजै गइहालौ पिस्टल आयुर्वेद केन्द्र पिस्टल हस्पिटल तेस्रो तल्ला गैरापाटन 4 पोखरा फोन 061-450-424 98084-46525

0: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर, के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
2: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही असोज 24 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871। मोबाइल नम्बर 98434-0329।

0: Siliconia. Extreme energy drink.
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
2: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछा पुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
3: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
3: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।

0: मगाउने स्वाद जस्तै सम्बन्ध गाँस्छ ज्ञान मसला।
1: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।

0: sip on ya. Extreme energy drink.
1: घर होस या ऑफिस, होटल होस या रेस्टोरेंट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति स अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी
2: होम केयर सेवा होम केयर सेवा
1: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
2: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
2: सुत्केरी नवजात शिशुको हेरचाह
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
1: डाक्टर ल्याब सेवा
2: औषधि डेलिभरी सेवा
1: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलीढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-569-2 77।

0: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
1: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS5 नेपाल नम्बर 1 ब्रान्ड नक्कलीदेखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: के तपाईँ UK युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप ING द्वारा प्रवर्तित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन UK सँगको साझेदारीमा BSc अनर्स साइबर सेक्युरिटी र BSc अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 98025717 98025717।

छोटी छोटी नारी हुँ तई उसँग टाढा हुनु मेरो चाहना होइन बाध्यता हो। जीवनमा कहिले काहीँ नचाहँदा नचाहँदै पनि अरूको खुसीको लागि टाढा हुनु पर्दो रहेछ। अब यो कुरामा हजुरले मात्रै मलाई सहयोग गर्न सक्नुहुन्छ तई।

नमस्कार, साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। नेपाली कांग्रेसको सभापतिका उम्मेद्वार राठौरले लिए उम्मेदवारी फिर्ता, गगन थापालाई समर्थन गर्ने घोषणा। गगन थापाको राजनैतिक प्रतिवेदन पारित, अदालतको विषय च्याप्टर क्लोज गरेर आउन देउबालाई गगनको आग्रह। चाडपर्व लक्षित विशेष सुरक्षा योजना देशभर लागू, देशभरि 50,000 भन्दा धेरै प्रहरी खटाइयो। गण्डकीका मुख्यमन्त्री पाण्डेलाई दीर्घकालीन असर पर्ने नीतिगत निर्णय नगर्न सर्वोच्चको आदेश, मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने एमालेको जिकिर। फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार। विश्वव्यापी तापक्रम वृद्धि रोक्न बलियो कदम चाल्न विज्ञहरूको सुझाव। र विधान विवादका बीच गण्डकी भलिबल संघको अधिवेशन सम्पन्न, अध्यक्षमा लक्ष्मण श्रेष्ठ चयन। एनपीएलको तयारी अन्तिम चरणमा, यसपटक दर्शक क्षमता बढ़ने क्यानको विश्वास।

0: अब समाचार विस्तारमा सुन्नुहोस्। नेपाली कांग्रेसको सभापतिका उम्मेद्वार किशोर सिंह राठौरले उम्मेद्वारी फिर्ता लिनुभएको छ। राठौरले उम्मेद्वारी फिर्ता लिँदै गगन थापालाई समर्थन गर्ने घोषणा गर्नुभएको छ। बुधबार पत्रकार सम्मेलन गर्दै राठौरले सभापतिमा थापालाई समर्थन गर्ने घोषणा गर्नुभएको हो। यस अगाडि मंगलबार उम्मेद्वारी दर्ता गराउनुभएका राठौरले बुधबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर औपचारिक रूपमा उम्मेद्वारी फिर्ता लिनुभएको हो। राठौरले उम्मेद्वारी फिर्ता लिएसँगै कांग्रेस सभापतिको लागि गगन थापा र श्यामकृष्ण खड्गी मात्रै प्रतिस्पर्धामा रहनु भएको छ। कांग्रेसको नयाँ नेतृत्व चयनको लागि बिहिबार मतदान हुँदैछ। नेपाली कांग्रेसका सभापति गगन थापाको राजनैतिक प्रतिवेदन पारित भएको छ। 15 महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द सत्रले सभापति थापाले पेश गरेको राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनैतिक प्रस्ताव सर्वसम्मत पारित गरेको हो। यसअघि आज उपसभापति विश्वप्रकाश शर्माको राजनैतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभावक सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरूराज घिमिरेको संगठन सम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदन पारित गरिएको थियो। यस्तै नेपाली कंग्रेसका सभापति गगन थापाले पूर्व सभापति शेरबहादुर देउवा समूहलाई अलमल नगरी सहमतिमा आउन आग्रह गर्नुभएको छ। महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै पार्टीमा बसेपछि सबैले अनुशासन पालना गर्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, म यहाँ नआउनु भएका नेताहरूलाई फेरि विनम्रतापूर्वक दुई हात जोडेर आग्रह गर्छु। यो पार्टी तपाईँले हामी सबै मिलेर बनाएको पार्टी हो। सर्वदेय निवर्तमान सभापति शेरबहादुर देउवाले आफ्नो जीवनकालमा नेपाली कंग्रेस पार्टीमा यति लामो समय संघर्ष गर्नुभएको छ। यो पार्टी निर्माणमा यत्रो ठूलो योगदान छ, पार्टीका अरू नेताहरूको योगदान छ, त्यसैले हामीलाई मिठो लागेको छैन। आज यो मञ्चमा हाम्रा दाईहरू पनि हुनुपर्थ्यो, थापाले भन्नुभएको छ। उहाँले सबैलाई जोडेर जान आफूले चाहेको भन्दै अलमल नगर्न आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, हिजो पनि सर्वोच्च अदालतले कांग्रेसको वैधानिकताका बारेमा संवैधानिक इजलासमा बहस गर्नुपर्छ भन्ने अर्को निवेदनलाई फेरि दरपिट गरिदियो। पार्टीकै विधानको व्यवस्था अनुसारले विशेष महाधिवेशन गर्यो। उहाँले अब अदालतको विषय च्याप्टर क्लोज गर्न आग्रह गर्नुभयो। उहाँले थप्नुभयो, अब तल कोही पनि अलमलिने होइन, अब पार्टीको रेल अगाडि बढ़्यो, अब सरासर जाने पार्टीको काम गर्ने हो थापाको भनाइ छ। दशैं तिहार तथा छठ पर्वलाई लक्षित गर्दै आजदेखि देशैभरि विशेष सुरक्षा योजना लागू भएको छ। प्रहरीका अनुसार सर्वसाधारणको सुरक्षा, औद्योगिक प्रतिष्ठान र सड़क सुरक्षालाई प्राथमिकतामा राखेर यो योजना शुरू गरिएको हो। केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेका अनुसार यसपटक विगतभन्दा केही अघिदेखि नै सुरक्षा योजना लागू भएको छ। यस योजना अन्तर्गत देशभरि 50,000 भन्दा धेरै प्रहरी खटाइएका छन्। मुख्य बजार, चोक तथा भीड़भाड़ हुने क्षेत्रमा सीसीटीभी र ड्रोन मार्फत निगरानी बढ़ाइएको छ। डिजिटल ठगी, एआईको दुरूपयोग र फेक अनलाइन सपिङ विरूद्ध विशेष सतर्कता अप्नाइएको प्रवक्ता काफ्रेले बताउनुभयो। प्रहरीका अनुसार सड़क सुरक्षालाई प्रभावकारी बनाउन लामो दूरीका गाड़ीमा दुईजना चालक अनिवार्य गरिएको छ भने गाड़ीको अवस्था जाँच गर्न र क्षमताभन्दा धेरै यात्रु राख्न नदिन ठाउँ ठाउँमा सहायता कक्ष राखिएका छन्। देशभर 400 भन्दा धेरै ठाउँमा सहायता कक्ष स्थापना गरी 1100 भन्दा धेरै प्रहरी परिचालन गरिएको छ। प्रहरीले अपराध नियन्त्रण र अनुसन्धानलाई प्राथमिकतामा राखिएको भन्दै ढुक्क भएर चाडपर्व मनाउन आम नागरिकलाई आग्रह गरेको छ। यस वर्ष दशैंको टीका आउँदो कार्तिक 4 गते बुधबार परेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले कार्तिक 4 गते बिहान 10:26 उत्तम साइत रहेको जनाएको छ। गण्डकीका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेलाई दीर्घकालीन असर पर्ने नीतिगत निर्णय नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। नेकपा एमाले सरकारबाट समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको भन्नुएका मुख्यमन्त्री पाण्डे विरूद्ध दायर रिटमा सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले यो अन्तरिम आदेश दिएको हो। नेपालको संविधानको धारा 188(2) अनुसार सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा 30 दिनभित्र मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक दायित्व रहन्छ। गत भदौ 10 गते एमाले सरकार छाडेर समर्थन फिर्ता लिएकाले पाण्डेले असोज 9 गतेभित्र विश्वासको मत लिनुपर्ने जिकिर एमालेको थियो। तोकिएको समयावधिभित्र पनि मुख्यमन्त्री पाण्डेले विश्वासको मत नलिएपछि संविधानको सोही धारा कार्यान्वयन गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको थियो। अदालतले मुद्दाको अन्तिम टुङ्गो नलाग्दासम्म कुनै पनि महत्वपूर्ण काम नगर्न पाण्डेका नाममा आदेश जारी गरेको छ। नेपालको संविधानको धारा 188(2) बमोजिम 30 दिनभित्र विश्वासको मत लिनुपर्ने भन्ने व्यवस्थाको कार्यान्वयन नगरिएको भन्ने निवेदन दावी देखिँदा सुविधा सन्तुलनको दृष्टिकोणबाट प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागेसम्म दीर्घकालीन महत्वका विषयमा कुनै पनि काम कार्यवाही नगर्नु नगराउनु सर्वोच्च अदालत नियमावली 2074 नियम 49 बमोजिम जारी आदेशमा भनिएको छ। गण्डकी प्रदेशमा सत्ता समीकरणलाई लिएर नेपाली कांग्रेस र नेकपा एमालेबीच लामो समयदेखि सर्वोच्च अदालतमा कानूनी लड़ाई चल्दै आएको छ। यसअगाडि 2079 को निर्वाचनपछि 2079 पुष 25 गते एमालेका खगराज अधिकारी पहिलोपटक मुख्यमन्त्री बन्नुभएको थियो। त्यसपछि सत्ता समीकरण फेरिएपछि 2080 वैशाख 14 गते नेपाली कांग्रेसका सुरेन्द्र राज पाण्डे पहिलोपटक गण्डकीको मुख्यमन्त्री बन्नुभएको थियो। तर माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका पाण्डेले राजीनामा दिएपछि 2080 चैत्र 25 गते एमालेका खगराज अधिकारी पुनः मुख्यमन्त्री नियुक्त हुनुभयो। त्यति बेला सभामुखको समेत मतगणना गरेर बहुमत दावी गरिएकाले कांग्रेस नेता पाण्डे सर्वोच्च अदालत पुग्नुभएको थियो। सर्वोच्च अदालतले अधिकारीको नियुक्ति र पछि लिएको विश्वासको मतलाई असंवैधानिक ठहर गर्दै बदर गरिदिएको थियो। अदालतको सोही परमादेश बमोजिम 2081 जेठ 16 गते सुरेन्द्र राज पाण्डे दोस्रो पटक गण्डकीको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो। केन्द्रमा कांग्रेस र एमालेबीच नयाँ सत्ता गठबन्धन बनेपछि एमाले पनि पाण्डे नेतृत्वकै सरकारमा सहभागी भएको थियो। तर पछिल्लो राजनीतिक घटनाक्रमसँगै भदौ 10 गते एमाले पाण्डे सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना मन्त्रीहरू फिर्ता बोलाएको थियो। कास्कीको पोखरा महानगरपालिका वडा नम्बर 6 स्थित कोमागानी पार्कमा असोज 21 गते आगलागी नियन्त्रण र उद्धार सम्बन्धी संयुक्त नमूना अभ्यास गराइएको छ। सुक्खा मौसम शुरू हुन लागेकाले हुन सक्ने आगलागी जन्ने विपदको पूर्व तयारी तथा खोज र उद्धार कार्यलाई प्रभावकारी बनाउन यो अभ्यास आयोजना गरिएको हो। जिल्ला सुरक्षा समिति कास्कीको आयोजना र रेस्टुरेन्ट एण्ड बार एसोसिएशन रेवान पोखराको सहकारीमा कार्यक्रम गरिएको हो। विपद पूर्व तयारीलाई सुदृढ़ बनाउन सुरक्षाकर्मी र सम्बन्ध निकायका बीच संयुक्त परिचालन अभ्यास गराइएको छ। स्थानीय स्तरमा विपद सम्बन्धी सचेतना बढ़ाउने र सुरक्षाकर्मीको दक्षता अभिवृद्धि गर्ने उद्देश्य यो कार्यक्रमले लिएको छ। अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका टोलीहरू संयुक्त रूपमा खटिएका थिए। टोलीहरूले आगलागीका घटनामा गरिने तत्कालको परिचालन, खोज तथा उद्धारका विधिहरू प्रस्तुत गरेका थिए। विपदको जोखिम घटाउन र सुक्खायाममा हुन सक्ने आगलागीबाट बचाउन पूर्व तयारी अति आवश्यक छ। कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरूङले भन्नुभएको छ। विपद व्यवस्थापन सम्बन्ध सबै निकायबीच समन्वयले उद्धार कार्यलाई छिटो र प्रभावकारी बनाउने उहाँले बताउनुभयो। कार्यक्रममा कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरूङको प्रमुख उपस्थिति रहेको थियो। कार्यक्रममा जिल्ला सुरक्षा समितिका पदाधिकारीको पनि उपस्थिति रहेको थियो। जनप्रिय माध्यमिक विद्यालय सिमलचौरमा अभिभावकसँग अभिमुखीकरण कार्यक्रमलाई निरन्तरता दिएको छ। शैक्षिक सत्र शुरू भएसँगै कक्षागत अभिभावकसँग अन्तर्क्रिया गर्दै आएको विद्यालयले दशैं तथा तिहार विधामा गर्नुपर्ने गृहकार्य तथा सुधार बारेमा छलफल भएको थियो। कार्यक्रममा सहभागी अभिभावकहरूले गुगल तथा एआईबाट जस्ताको तस्तै सारेर गृहकार्य बुझाउने, पूरा समय पढ्न नपाउने, पाठ्यभार पूरा नगर्ने, विधाको जानकारी नहुने, कोर्सको व्यवस्था गर्ने, नयाँ संस्कार तथा संस्कृतिमा ध्यान नदिने, शिक्षक विधामा रहँदा कक्षा खाली रहने लगायत विभिन्न सुधार गर्नुपर्ने विषयमा आफ्नो धारणा राखेका थिए। विद्यालय प्रशासनले आगामी दिनमा सुधारका कार्यक्रम सार्वजनिक गर्दै अभिभावकका तर्फबाट विद्यार्थीले पूरा गर्नुपर्ने पठन कर्तव्य र अभिभावकले दिनुपर्ने ध्यानको बारेमा सुझावसहित नमूना विद्यालय निर्माण अभियानमा रहेको धारणा राखेका थिए। अभिभावकहरूले नानी बाबुले घरमा भन्दा स्कूल र सरहरूसँग डराउने भएकोले शनिबार र आइतबारको छुट्टीमा विशेष प्याकेज ल्याउन, सिकाइलाई शिक्षामा परिणत गर्न, खाजामा ध्यान दिन, होमवर्क परीक्षण गर्ने पद्धतिलाई विकास गर्न, गणित विषयलाई प्राथमिकता दिन आग्रह गरेका थिए। शिक्षक अभिभावक संघका अध्यक्ष केदार धमलाको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा नर्सरीदेखि 5 सम्म, कक्षा 6, 7 र 9 तथा कक्षा 8 र 10 गरी विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावक बीच विभिन्न चरणमा अन्तर्क्रियात्मक अभिमुखीकरण भएको थियो। कार्यक्रममा व्यवस्थापन समितिका सदस्य तथा जनप्रतिनिधि हिराकाजी श्रेष्ठले बालबालिकाको गतिविधि घरबाट मसिनोसँग निहाल्नुपर्ने बताउनुभयो। श्रेष्ठले समग्र शिक्षा विकासमा ध्यान दिन शिक्षकहरूको थप प्रयास आवश्यक रहेको बताउँदै अभिभावकका साना साना गुनासो तुरन्त समाधान गर्न विद्यालय प्रशासनलाई आग्रह गर्नुभयो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवी प्रसाद त्रिपाठीले अभिभावकले कड़ा निगरानी र विद्यालयले उचित शिक्षा प्रदान गरेमा मात्र विद्यालय बन्ने ठोकुवा गर्नुभयो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक देवी प्रसाद बस्ताकोटीले आधुनिक शिक्षा प्रदान गरिएको जनप्रियले संस्कारयुक्त शिक्षा प्रदान गर्न घर परिवारको ठूलो भूमिका हुने बताउनुभयो। उहाँले प्राविधिक शिक्षा, कम्प्यूटर शिक्षा, लाइब्रेरी तथा शैक्षिक यात्रामा जोड़िने हर पक्षलाई सबैको हातीमालो हुनुपर्नेमा जोड़ दिनुभएको थियो। प्रधानाध्यापक बस्ताकोटीले गुनासो, सुझाव, परामर्श र अपेक्षा विद्यालयलाई दिन अभिभावकसँग आग्रह गर्नुभएको थियो। विद्यार्थीलाई स्कूलमा खुशी बनाउने जिम्मा आफूहरूले लिएको बताउँदै घरमा पनि सोही वातावरण सृजना गराइदिन अभिभावकहरूलाई सुझाव उहाँले दिनुभयो। विद्यालयका सहायक प्रधानाध्यापक ऋषिराम अधिकारी, शिक्षक नवराज सुवेदी, सुशीला गिरी, विष्णुहरि त्रिपाठी, शिक्षक अभिभावक संघका प्रतिनिधि धीरज थापा, सदस्य माया पाण्डे लगायतले कार्यक्रममा सहजीकरण गर्नुभएको थियो। अभिमुखीकरण सभामा सहायक प्रधानाध्यापक ऋषिराम अधिकारीले स्वागत गर्दै अभिभावकको रूचिमा विद्यार्थीको मेहनत हुने भएकोले अब्बल विद्यार्थी निर्माण गर्न सबैको हातीमालाई आवश्यक रहेको बताउनुभयो। विभिन्न सेक्सनमा पढ़ाई भइरहेको जनप्रिय माध्यमिक विद्यालयमा 1800 विद्यार्थी र 72 जना शिक्षक कर्मचारी तथा विभिन्न संघ संस्था आबद्ध रहेका छन्। कार्यक्रममा भोइस अफ चिल्ड्रेनका कार्यक्रम अधिकृत अप्सरा गुरूङले अभिभावकलाई मोबाइल प्रयोगबाट हुने हानि र बालबालिकालाई पार्ने असरको प्रस्तुति दिनुभएको थियो। गुरूङले अनलाइनको माध्यमबाट बालबालिकालाई विभिन्न प्रकारका हेरेसमेन्ट, ठगी, अनैतिक क्रियाकलाप तथा जीवन बर्बाद पार्ने योजनाका घटनाहरू बढ़ेको भन्दै त्यस्ता घटनालाई निरुत्साहित गर्न विद्यालय र अभिभावक तनाव हुनुपर्नेमा जोड़ दिनुभएको थियो। कार्यक्रममा विद्यालयका शिक्षक, विषयगत शिक्षक तथा अभिभावकहरूको सहभागिता रहेको थियो। नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढ़ी प्रभावित परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउनु भएको छ। रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघ आईएफआरसीको महासचिव तथा प्रमुख कार्यकारी अधिकारी जगन चापागाईले बाढ़ी प्रभावित क्षेत्रको अवलोकनका क्रममा आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको थियो। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीतावादीको उपस्थितिमा मन्त्रालयका कार्यवाहक सचिव चक्र बहादुर बुढा र नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डाक्टर विशाल कुमार भण्डारीबीच सहकार्य सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौता अनुसार नेपाल रेडक्रस सोसाइटीले रसुवा भोटेकोशी बाढ़ीमा प्रभावित 63 जिल्लाका लचित परिवारलाई प्रति परिवार 1,00,000 रूपियाँका दरले नगद सहायता उपलब्ध गराउने सोसाइटीका महामन्त्री ऋषिरमण खनालले जानकारी दिनुभएको छ। नेपाल रेडक्रसले महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा प्रभावित क्षेत्रमा कार्यान्वयनमा रहेको समुन्नति कार्यक्रम मार्फत नगद प्रदान गर्ने जनाएको छ। बाढ़ीबाट प्रभावित झण्डै 6,000 परिवार रहेको प्रारम्भिक अनुमान छ। प्राप्त तथ्याङ्क तथा आवश्यक प्रमाणीकरणका आधारमा लाभग्राही पहिचान गरी सम्बन्धित लाभग्राहीको बैंक खातामा रकम सिधै जम्मा गरिनेछ। प्राप्त रकम परिवारले आफ्नो प्राथमिकता अनुसार खाद्यान्न, कपड़ा, स्वास्थ्य तथा सरसफाई, अत्यावश्यक घरयासी सामग्री, यातायात, संचार तथा जीविकोपार्जनमा आवश्यक काम गर्नको लागि प्रयोग गर्न सक्ने बताइएको छ। सरकारले विद्युत खरिद सम्झौता पीपीएमा कड़ाई गर्ने भएको छ। खपतका पूर्वाधार र बजार सुनिश्चित नगरी पीपीए मात्रै गर्दै जाने नीति राज्यका लागि आर्थिक रूपमा जोखिमपूर्ण हुने भएकोले त्यसमा कड़ाई गर्ने ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले बताउनु भएको छ। मन्त्री श्रेष्ठले उत्पादन हुने विद्युत खपत नभए त्यसको आर्थिक भार निजी प्रवर्धकसँगै राज्य र सर्वसाधारणमाथि समेत पर्ने बताउनुभयो। जलविद्युत आयोजनामा नागरिकको समेत लगानी रहेकाले आयोजना समस्यामा पर्दा सर्वसाधारणको बचत समेत जोखिममा पर्न सक्ने उहाँको भनाइ छ। मन्त्री श्रेष्ठले अब राष्ट्रिय आवश्यकता र वैज्ञानिक प्रणालीका आधारमा मात्र पीपीए अगाडि बढ़ाइने बताउनु भएको छ। उहाँका अनुसार व्यावसायिक विद्युत उत्पादन शुरू गर्ने मिति, त्यस सम्बन्धी निर्णय आउँदो हप्ता हुने सम्भावना छ। यसैबीच सरकारले विद्युत प्रसारण लाइन र व्यापारमा समेत निजी क्षेत्रको सहभागिता बढ़ाउने तयारी गरेको छ। प्रसारण लाइन निर्माणमा पब्लिक प्राइभेट पार्टनरशिप पीपीपी मोडल शुरू भइसकेको र व्हीलिङ चार्जको व्यवस्थाले त्यस्ता आयोजनालाई बैंक योग्य बनाउने ऊर्जा मन्त्री श्रेष्ठले जानकारी दिनुभएको छ। विगतमा मापदण्ड नपुर्याई जथाभावी लाइसेन्स बाँड्दा धेरैजसो नदी बेसिन प्याक भइसकेकाले अब लाइसेन्सिङ प्रणालीमा समेत पुनर्विचार गर्ने सरकारको तयारी रहेको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल यूके, यूएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेशनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560131, 97150031। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार
4: अर्थात् यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म।
3: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-71।

0: Extreme energy drink.
1: सुवर्ण अवसर।
2: तपाईं हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू
2: पाइल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेशन पश्चात दुखाई कम हुने,
2: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
2: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरा।
3: फोन 061-590-162-590-163।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
4: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
5: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
4: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
5: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
6: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
7: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
8: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख, DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
9: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बजेसम्म।
8: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 553-8-34।

साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग सम्पत्ति शुद्धिकरण विभागले पूर्व प्रधान न्यायाधीश शोलेन्द्र शमशेर जवहरा र उहाँ निकटका केही व्यक्तिहरूको घरमा छापा मारेको छ। विभागको टोलीले दिउँसो जवहरासेत, नवराज थपलिया, दिवक तिमलसेना र नवीनराज बस्नेत लगायतका व्यक्तिहरूको निवासमा एकैसाथ छापा मारेको हो। उनीहरूको पूर्व प्रधान न्यायाधीश जवहरासँग निकट सम्बन्ध रहेको र कतिपय मुद्दा मामिलामा मिलेमतो देखिएको विभागको दावी छ। प्रहरीले यसो 10 गते राति पूर्व प्रधान न्यायाधीश जवहरालाई घरबाटै पक्राउ गरेको थियो। सुरक्षा चुनौतीको कारण भनिए पनि यो घटनाले अनुसन्धानको दायरा फराकिलो बन्दै गएको देखाएको छ। यसअघि नै प्रहरीले जवहराका निकट मानिने इनाम सापकोटालाई पक्राउ गरी अनुसन्धान गर्दा सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहालसँगको सम्पर्क खुलेपछि दाहाल समेत निलम्बनमा पर्नु भएको छ। दुई कारोबार दिनपछि हिजो बढ़ेको शेयर बजार आज घटेको छ। उनीहरूको पूर्व प्रधान न्यायाधीश जवहरासँग निकट सम्बन्ध रहेको र कतिपय मुद्दा मामिलामा मिलेमतो देखिएको विभागको दावी छ। प्रहरीले यसो 10 गते राति पूर्व प्रधान न्यायाधीश जवहरालाई घरबाटै पक्राउ गरेको थियो।

3 अर्ब 13 करोड़ को कारोबार भएकोमा आज 359 वटा कम्पनीको 1 करोड़ 3 लाख कित्ता शेयर 3 अर्ब 74 करोड़ रूपियाँमा किनबेच भएको छ। नेपालमा शुक्रबारसम्म वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार शनिबारबाट मात्रै मौसममा क्रमिक सुधार आउनेछ। अहिले धान भित्याउने समय भएकोले कृषि कार्य गर्दा मौसमको पछिल्लो जानकारी लिएर मात्र अघि बढ़न किसानलाई आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभागले बुधबार सार्वजनिक गरेको विवरण अनुसार देशका विभिन्न भूभागमा वर्षा भइरहेको छ। मौसमविद रोजन लामिछानेले पछिल्लो समय चितवन, काठमाडौँ, नवलपुर, तनहुँ र गोर्खा आसपासका क्षेत्रमा पानी परिरहेको बताउनुभयो। उहाँका अनुसार सुदूरपश्चिम लुम्बिनी र कर्णाली प्रदेश अन्तर्गतका सुर्खेत, बर्दिया, बैतडी, डोटी, डलेलधुला र कैलाली आसपासमा मध्यम वर्षा भएको छ। चितवनको गोविन्दबस्ती र धनगढ़ी विमानस्थल आसपासमा भने अन्य क्षेत्रको तुलनामा बढ़ी वर्षा मापन गरिएको छ। पछिल्लो 24 घण्टामा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भएको विभागले जनाएको छ। गण्डकी र सुदूरपश्चिमका 1-2 स्थानमा भने भारी वर्षा भएको छ। यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका हेनरी कागन र जापानका केन्सो सुईलाई प्रदान गरिने भएको छ। जैविक पदार्थ निर्माणमा हुने विशेष प्रकारको रासायनिक प्रक्रिया र स्वत उत्प्रेरणा सम्बन्धी खोजको लागि नोबेल समितिले हेनरी र केन्सोलाई पुरस्कृत गर्ने निर्णय गरेको हो। उहाँहरूले संयुक्त रूपमा 1 करोड़ 10 लाख स्वीडिस क्रोनर नगद पुरस्कार पर पदक प्राप्त गर्नुहुनेछ। गएको वर्ष यो पुरस्कार नयाँ आणविक संरचनाको विकासको लागि 3 जना वैज्ञानिकलाई प्रदान गरिएको थियो। ती संरचनाले ठूलो मात्रामा ग्यास छोड्न सक्ने भएकाले वातावरणबाट हरितगृह ग्यास शोष्ने तथा मरूभूमि जस्ता सुक्खा क्षेत्रबाट आर्द्रता प्राप्त गर्ने प्रविधिको आधार तयार भएको थियो। यस वर्षको नोबेल पुरस्कार अन्तर्गत अस्ति चिकित्सा शास्त्रतर्फ हिजो भौतिक शास्त्रतर्फका विजेताको नाम घोषणा भएको थियो। भोलि साहित्य, पर्सि शान्ति र आउँदो सोमबार अर्थशास्त्रतर्फका विजेताको नाम घोषणा हुनेछ। संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलनको मन्त्रीस्तरीय बैठकले चरम मौसमको प्रभाव घटाउन तापक्रम वृद्धिलाई 1.5 डिग्री सेल्सियस भित्रै राख्न तत्काल प्रतिबद्धता बढ़ाउनु पर्नेमा जोड़ दिएको छ। जलवायु परिवर्तनको कारण बढ़दो समुद्री सतहले फिजी र टुभालु जस्ता प्रशान्त महासागरीय राष्ट्रहरूमा खतरा निम्त्याएको रोयटर्सको खबरमा उल्लेख छ। अध्ययन अनुसार टुभालुको समुद्री सतह विश्वव्यापी औषधभन्दा दोब्बर गतिले बढ़ेको छ। सन् 2015 को पेरिस सम्झौता अनुसार विश्वको तापक्रम 1.5 डिग्री सेल्सियस भन्दा बढ़न नदिने सहमति भए पनि संयुक्त राष्ट्रसंघले आउँदो केही वर्षभित्रै यो सीमा नाग्न सक्ने चेतावनी दिएको छ। मन्त्रीस्तरीय बैठकमा विश्वव्यापी तापक्रम 1.5 डिग्री सेल्सियस नजिक पुग्दा र एलनिनोको सामना गर्दा तापक्रमको प्रत्येक अंशले जलवायु परिवर्तनको प्रभावलाई तीव्र बनाउने र जलवायु जोखिममा रहेका समुदायहरूको लागि अपरिवर्तनीय क्षतिको जोखिम बढ़ाउने उल्लेख छ। विधान विवादका बीच स्थगित भएको गण्डकी प्रदेश भलिबल संघको दोस्रो अधिवेशन मंगलबार सम्पन्न भएको छ। अधिवेशनले लक्ष्मण श्रेष्ठ पर्वतको अध्यक्षतामा 15 सदस्यीय कार्य समिति सर्वसम्मत निर्वाचित गरेको छ। सोमबारको लागि तोकिएको अधिवेशनमा नेपाल भलिबल संघको विधान र गण्डकी प्रदेशमा दर्ता रहेको विधान मध्ये कुनलाई आधार मानेर निर्वाचन गर्ने भन्ने विषयमा सहमति हुन नसकेपछि अधिवेशन एक दिन लम्बिएको थियो। नेपाल भलिबल संघले निर्वाचन समितिलाई 75 औं कार्य सम्पादन समितिको बैठकको निर्णय अनुसार निर्वाचन सम्पन्न गर्न पत्राचार गरेपछि निर्वाचन प्रक्रिया अगाडि बढ़ाइएको निर्वाचन समितिका संयोजक एम बहादुर गुरूङले जानकारी दिनुभएको छ। निर्वाचनबाट अध्यक्षमा लक्ष्मण श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा तेजेन्द्र बानिया म्याग्दी, महासचिवमा टुक बहादुर गुरूङ तनहुँ, सचिवमा राजु बाबु श्रेष गोर्खा र कोषाध्यक्षमा लेखनाथ लम्साल कास्की सर्वसम्मत निर्वाचित हुनुभएको छ। त्यस्तै सदस्यहरूमा नवल गुरूङ तनहुँ, अशोक कुमार साई म्याग्दी, शरण कुमार प्रधान कास्की, किशोर थापा बागलुङ, हृदेश सुनार स्याङ्जा, बलराम तिमलसेना कास्की र काजल छन्त्याल म्याग्दी निर्वाचित हुनुभएको छ। यसैबीच मंगलबार बसेको संघको पहिलो बैठकले सरोज महतो नवलपुर र विनोद तुलाचन मुस्ताङलाई रिक्त उपाध्यक्ष पदमा मनोनयन गरेको छ। यता निवर्तमान कार्य समितिले भने गण्डकी प्रदेश खेलकुद परिषदमा दर्ता रहेको विधान अनुसार नै निर्वाचन हुनुपर्ने अडान राख्दै आएको थियो। सोही विषयमा निर्वाचन समितिलाई दवाब दिँदै आएको निवर्तमान कार्य समितिले निर्वाचन प्रक्रियाप्रति असहमति जनाएपछि विवाद थप चर्किएको थियो। विवाद उत्पन्न भएपछि निर्वाचन समितिले केन्द्रमा पत्राचार गरेको थियो। केन्द्रको निर्णय अनुसार निर्वाचन प्रक्रिया अगाडि बढ़ाइएपछि निवर्तमान कार्य समितिका केही पदाधिकारी असन्तुष्ट हुँदै अधिवेशन स्थलबाट बाहिरिएका थिए। यद्यपि निवर्तमान कार्य समितिका केही सदस्य भने केन्द्रको निर्णय स्वीकार गर्दै निर्वाचन प्रक्रियामा सहभागी भएका थिए। निवर्तमान कार्य समितिका कार्यवाहक अध्यक्ष राजेन्द्र जीसी, उपाध्यक्ष वीरेन्द्र खड्का, महासचिव टहल सिंह थापा मगर लगायतले निर्वाचन बहिष्कार गरेका थिए।
नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणको लागि काठमाडौँ कीर्तिपुरमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काका अनुसार प्रतियोगिता शुरू हुन झण्डै तीन हप्ता बाँकी रहँदा आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापनको काम तीव्र पारिएको हो।

यसैसम्म सबै तयारी पूरा गर्ने क्यालले जनाएको छ। विगत संस्करणमा देखिएका व्यवस्थापन सम्बन्धी समस्या सुधार गर्दै यसपटक दर्शक क्षमता बढ़ाउने, प्रवेशद्वार तथा आवत जावत व्यवस्थित गर्ने र शौचालय तथा धूलोको समस्या समाधान गर्ने तयारी गरिएको क्यालले जनाएको छ। एनबीएलको तेस्रो संस्करण आउँदो कार्तिक 9 देखि मक्सिर 5 गतेसम्म काठमाडौँमा हुँदैछ। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। नेपाली कंग्रेसको सभापतिका उम्मेद्वार राठौरले लिए उम्मेद्वारी फिर्ता, गगन थापालाई समर्थन गर्ने घोषणा। गगन थापाको राजनीतिक प्रतिवेदन पारित, अदालतको बीसीए च्याप्टर क्लोज गरेर आउन देउवालाई गगनको आग्रह। चाडपर्व लक्षित विशेष सुरक्षा योजना देशभर लागू, देशभरि 50,000 भन्दा धेरै प्रहरी खटाइयो। गण्डकीका मुख्यमन्त्री पाण्डेलाई दीर्घकालीन असर गर्ने नीतिगत निर्णय नगर्न सर्वोच्चको आदेश, मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने एमालेको जिकिर। फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार। विश्वव्यापी तापक्रम वृद्धि रोक्न बलियो कदम चाल्न विज्ञहरूको सुझाव। र विधान विवादका बीच गण्डकी भलिबल संघको अधिवेशन सम्पन्न, अध्यक्षमा लक्ष्मण श्रेष्ठ चयन। एनपीएलको तयारी अन्तिम चरणमा, यसपटक दर्शक क्षमता बढ़ने क्यानको विश्वास। प्राविधिक मित्र आर्यन सँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

0: California. Extreme energy drink.
1: संस्कृति चिनाउन दौडौं, इतिहास सम्झाउन दौडौं, साहस जगाउन दौडौं, प्रकृति जोगाउन दौडौं। पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा
2: श्री नेपाली सेना पश्चिम कृतना हेडक्वार्टर विजयपुरको विशेष सहयोगमा
1: पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्कीकोट, सराङकोट, झुप्राङकोट, अर्मलाकोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान, इतिहासको विरासत, साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़। मिति यही असोज 25 गते आइतबार, घटस्थापनाको दिन। दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्कीकोटको कास्की दरबार, समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक। रिपोर्टिङ समय बिहान 6 बजे, दौड़ शुरू बिहान ठिक 7 बजे। उत्कृष्ट धावकहरूलाई पदक, प्रमाण पत्र तथा नगद पुरस्कार। दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म। सम्पूर्ण पोखरेली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा, बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनुहुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा,
2: विशेष सहयोग
1: श्री नेपाली सेना पश्चिम कृतना हेडक्वार्टर विजयपुर। विस्तृत जानकारीका लागि फोन 061-588-716, 98-560-88-44, वेबसाइट www.pokharamarathon.org, फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163।
2: रंग बहार रंग बहार
3: वर्ष संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
2: वर्ष पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
4: घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ।
2: वर्ष पेन्स

0: एक बम तीन काम झंडू बम
1: अब झंडू बम रेगुलर र अल्ट्रा बजार मा उपलब्ध छ।
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
2: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
3: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
2: मृगौला तथा मूत्र रोग युरो सर्जरी
3: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
2: न्युरो सर्जरी सेवा
3: बाल रोग
2: नाक कान तथा घाँटी रोग
3: मानसिक तथा स्नायु रोग
2: प्रसूति तथा स्त्री रोग
3: छाला यौन तथा कुष्ठ रोग
2: नेत्र रोग
3: दाँत तथा मुख रोग
2: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिब्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन
3: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
2: सुविधा सम्पन्न आईसीयू सेवा
3: डिजिटल एक्सरे
2: सिटी स्क्यान सेवा
3: भिडियो एक्सरे इको कार्डियोग्राफी
2: इन्डोस्कोपी ईसीजी ईईजी पीटीए
3: फिजियोथेरापी युरोफ्लोमेट्री
2: केमोथेरापी
3: सुरक्षित गर्भपतन सेवा
2: होल बडी चेकअप हेल्थ प्याकेज
3: मेट्रो सिटी हस्पिटल प्राली पोखरा आर सृजना चोक कास्की
2: फोन 061-572-648-579
4: हेलो
5: हजुर नमस्कार
4: हेलो
5: नमस्कार काका सुन्नु भएन
4: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
5: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
4: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
5: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
4: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
5: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
4: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
6: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
7: फिस्टल आईबीएफ केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौं
8: हाँ यो कसरी सम्भव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
7: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईबीएफ केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
8: साँच्चै हो र
7: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
8: हो त
7: हत्तेरी हो नि बरु आजै गइहालौ पिस्टल आयुर्वेद केन्द्र पिस्टल हस्पिटल तेस्रो तल्ला गैरा पाटन 4 पोखरा फोन 061-450-424 98-0084-46-525
9: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस् सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा फोन नम्बर 98-02-85-17-17 98-02-85-17-17
10: दिव्य नयन आँखा घर क्लिनिक प्राली
6: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर टिकटमा 50% छुट चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट
10: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
6: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार फेको मेसिनद्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भादवटनी पारी एभरेस्ट ब्याङ्क नजिक फोन 577-0077-9736-36-816
11: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 9856081331 9764-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा
7: च्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ अब त्यो चिन्ता सकियो तपाईँ गाउँमै बस्नुहोस् सामान तयार पार्नुहोस् गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस् हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन् त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ पोखरा धाउनु पर्ने छैन समय पनि बचत पैसा पनि बचत विश्वास लाग्दैन पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस् रेटमा पनि ढुक्क सेवामा पनि ढुक्क किन बढी खर्च गर्ने किन समय खेर फाल्ने जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ फ्री पिकअप पोखरा भ्याली बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र
6: डोर टू डोर इन्टरनेसनल डेलिभरी पोखराकै सस्तो रेट सेफ सेक्युर रिलायबल फोन 9856010131 9750010131 पोखरा न्यू रोड बीएनडी भवन सानिमा बैंक रहेको भवन के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
10: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
6: त्यसैले साधारण एमआरआई होइन 3D टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3D टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3D एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
10: यहाँ अत्याधुनिक 3D टेस्ला मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
6: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन 3D एमआरआई नै गराऊ समयमै सही पहिचान गराऊ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीको लागि फेवा 3D एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 9560-027-29

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा गुमुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्नीशियन डिप्लोमा इन एक्सरे टेक्नीशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदै छ। संपर्क 9856033405 9856033405
2: होम केयर सेवा
1: हेलो होम केयर डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
2: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह
1: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह
2: सुत्केरी नवजात शिशु को हेरचाह
1: कैंसर सर्जरी राहतकारी हेरचाह
2: केयर गिवर हेरचाहकर्ता घरेलू सेवा
1: डाक्टर लैब सेवा
2: औषधि डेलीवरी सेवा
1: उपकरण बहाल सेवा तपाईको निरंतर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलीढुंगा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 9856-99-2-77
3: कैंसर को संपूर्ण उपचार विराटनगर में सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761-00-2530।
4: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
5: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हस यार, आजको पास त उतै होला हस यार।
4: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानु पर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भन त्यस्तै मोबाइल पाइन्छ। जाम हिड भनौँ, मेरो ब्यागमा गएर आइहालम।
1: पोखराको एकमात्र जानु पर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्रपुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्रपुल मोबाइल टावर। मोबाइल 9856-48082 9846-48082।
6: रंग बहार रंग बहार
7: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
6: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
7: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
6: बर्जर पेंट।
8: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256357526।

0: extreme energy drink.
1: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162
2: हजुर सुन्नुहोस् त खुसीको खबर ल्याएका छौ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
3: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
2: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-576-044
3: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप नेपाल नम्बर 1 ब्रान्ड नक्कली देखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
5: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा
6: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति
5: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ
6: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू
5: 24 घण्टा इमर्जेन्सी सेवा
6: सम्पूर्ण ओपीडी सेवा
5: बच्चाको आँखा जाँच बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट मोतियाबिन्द को बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार
6: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार
5: रेटिना सम्बन्धी जाँच एवं उपचार
6: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार
5: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार
6: आँखा छर्केको सिधा पार्ने सर्जरी
5: आँखामा मासु पलाएको उपचार एवं सर्जरी
6: लेजर सर्जरी सम्बन्धी सेवा
5: बिना इन्जेक्सन मोतियाबिन्दुको सर्जरी
6: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी
5: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार
6: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार
5: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार
6: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा
7: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ
5: दृष्टि त जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार फोन 061-590-217-590-219
6: स्वस्थ आँखा स्वच्छ दृष्टि
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर 1 ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम

0: रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरूरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: Mania.
1: Extreme energy drink.
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
3: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
4: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
5: टाइम चेक, यति बेला साँझको 7 बजेको छ।
6: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
7: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: Extreme energy drink.
1: संस्कृति चिनाउन दौडौं, इतिहास सम्झाउन दौडौं, साहस जगाउन दौडौं, प्रकृति जोगाउन दौडौं। पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा
2: श्री नेपाली सेना पश्चिम कृतना हेड क्वार्टर विजयपुरको विशेष सहयोगमा
1: पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्की कोट, सराङकोट, जुप्राङ कोट, अर्मलाकोट र कहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान, इतिहासको विरासत, साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़। मिति यही असोज 25 गते आइतबार, घटस्थापनाको दिन। दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्की कोटको कास्की दरबार, समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक। रिपोर्टिङ समय बिहान 6 बजे, दौड शुरू बिहान ठिक 7 बजे। उत्कृष्ट धावकहरूलाई पदक प्रमाण पत्र तथा नगद पुरस्कार। दौड पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म। सम्पूर्ण पोखरेली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा, बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनु हुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा,
2: विशेष सहयोग
1: श्री नेपाली सेना पश्चिम कृतना हेड क्वार्टर विजयपुर। विस्तृत जानकारीका लागि फोन 061-588-716, 98-560-88-44, वेबसाइट www.pokharamarathon.org, फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

0: भविष्य तर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: फ्रिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
3: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन अत्तिनु पर्यो? फ्रिस्टेल हस्पिटलमा खुलेको फ्रिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेन्ट रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फ्रिस्टेल आयुर्वेद केन्द्र, फ्रिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
4: रंग बहार रंग बहार
5: वर्जन संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
4: वर्जन पेंस से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
4: वर्जन पेंस

0: विदेश जानु पूर्व जान्नै पर्ने कुरा सूचना सतर्कता र सचेतनामूलक कार्यक्रम वैदेशिक रोजगार
1: नमस्ते शान्ति र विकासका लागि संचार रेडियो अन्नपूर्ण 93.4 MHz को प्रस्तुति कार्यक्रम वैदेशिक रोजगारमा तपाईलाई हार्दिक स्वागत छ। रेडियो अन्नपूर्ण 93.4 MHz कार्यक्रम वैदेशिक रोजगार हरेक बुधबार साँझ यसै समय तपाईले सुन्न सक्नुहुनेछ। वैदेशिक रोजगारमा विशेष गरी हामी रोजगारमा जाँदा देखिने समस्या अवसर र चुनौतीसँगै वैदेशिक रोजगारसँग जोड़िएका विभिन्न खबरहरू प्रस्तुत गर्ने गर्छौं। तपाईले आज कार्यक्रम पहिलो पटक सुन्दै हुनुहुन्छ भने कार्यक्रम अन्तिमसम्म सुनेर सल्लाह सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ। तपाईलाई वैदेशिक रोजगार कार्यक्रम कस्तो लाग्छ? तपाईको सल्लाह सुझावसँगै अझै हामी कार्यक्रमलाई परिष्कृत गरेर अगाडि बढ़ाउनेछौं। जो वैदेशिक रोजगारमा जाने तयारीमा हुनुहुन्छ र जो गएर फर्किनु भएको छ उहाँहरूका लागि हो कार्यक्रम वैदेशिक रोजगार। अझ वैदेशिक रोजगारमा जाने तयारीमा रहनुभएकाहरूको लागि हो कार्यक्रम वैदेशिक रोजगार, किनभने हामी अरूले भनेको अथवा सुनेको भरमा वैदेशिक रोजगारमा जाने लही लहीमा लागिरहेका हुन्छौं। त्यसले गर्दा भोलिका दिनमा हामीलाई नराम्रो दुःखद आइपर्न सक्छ अथवा नराम्रो हामीलाई समस्याहरू उल्झनहरू आइलाग्न सक्छ। त्यस्ताबाट सजग रहनका लागि पनि वैदेशिक रोजगार कार्यक्रमले तपाईलाई केही हदसम्म सहयोग भने पक्कै गर्नेछ। तसर्थ कार्यक्रम सुन्नु भएको खण्डमा तपाईलाई धेरै कुराहरू जानकारी प्राप्त हुनेछ र हामी विभिन्न वैदेशिक रोजगारसँग जोड़िएका जानकारीहरू प्रस्तुत गर्ने कोशिश गर्नेछौं। तपाई हामीलाई www.onlineannapurna.com त्यसगरी हाम्रो पात्रो एप्लिकेशन र 93.4 MHz एफएम ब्याण्डबाट एकसाथ सुन्न सक्नुहुनेछ। यो सँगै रेडियो अन्नपूर्णको अफिसियल फेसबुक पेजबाट पनि हामीलाई सुन्न सक्नुहुनेछ। कार्यक्रम वैदेशिक रोजगारको यो श्रृंखलामा म रमेश बाबु रहेको छु। हामी कार्यक्रम वैदेशिक रोजगार मार्फत वैदेशिक रोजगारका क्षेत्रमा देखिएका विभिन्न जानकारी प्रस्तुत गर्दै आएका छौं र आजको श्रृंखलामा पनि हामी यहाँहरूको माझमा तीनै जानकारी प्रस्तुत गर्नेछौं। कार्यक्रम वैदेशिक रोजगारमा अब शुरू गरौं केही जानकारीहरू।
2: अब कुरा गरौं वैदेशिक रोजगारको बारेमा। वैदेशिक रोजगार व्यवसाय संघको भूमिकामाथि प्रश्न गलत ब्रिफिङको आरोप भन्ने शीर्षकमा अब यहाँहरूलाई जानकारी गराउन गइरहेको छु। मलेसिया साउदी अरब सहित रोजगार गन्तव्यका सवालमा वैदेशिक रोजगारका व्यवसायी संघले सही भूमिका खेल्न नसकेको भन्दै प्रश्न उठेको छ। वैदेशिक रोजगार क्षेत्रमा आबद्ध व्यवसायीहरूले नै संघको भूमिकामाथि प्रश्न उठाएका हुन्। संघको नेतृत्वले मन्त्री तथा कर्मचारीलाई गलत वा अपूर्ण ब्रिफिङ गर्ने र प्रक्रियालाई सिन्डिकेटको रूपमा चित्रण गर्ने प्रवृत्तिले व्यवसायी श्रमिक राज्यको आमदानी र कूटनीतिक सम्बन्धमा असर पर्न सक्ने व्यवसायीहरूको चिन्ता छ। संघका अध्यक्ष डिक बहादुर खत्रीले भने संघले श्रमिक र व्यवसायीको हित बाहेक अन्य विषयमा नहेर्ने दावी गर्दै गलत ब्रिफिङको आरोप अस्वीकार गरेका छन्। यसको पछाडि श्रमिकलाई आर्थिक भार पार्ने तथा सिन्डिकेट खड़ा गर्ने समूहको स्वार्थ रहेको आरोप समेत लगाएका छन्। मलेसिया साउदी अरब सहित रोजगार गन्तव्यका सवालमा वैदेशिक रोजगार व्यवसायी संघले सही भूमिका खेल्न नसकेको भन्दै प्रश्न उठिरहेको छ। वैदेशिक रोजगार क्षेत्रमा आबद्ध व्यवसायीहरूले नै संघको भूमिकामाथि प्रश्न उठाएका हुन्। एक व्यवसायीले राज्यका सम्बन्धित मन्त्री मन्त्रालय तथा कर्मचारी तहमा तथ्यभन्दा बाहिर गएर संघको नेतृत्वले गलत वा अपूर्ण ब्रिफिङ गर्ने र नेपालमा भएका वैदेशिक रोजगार सम्बन्धी संरचना तथा प्रक्रियालाई सिन्डिकेटको रूपमा चित्रण गर्ने प्रवृत्ति बढ्दा व्यवसायी श्रमिक राज्यको आमदानी तथा नेपालको कूटनीतिक सम्बन्धमा समेत असर पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। साउदी अरबमा श्रमिकको सिप विकास तथा तालिमका लागि स्थापना गरिएको एसबीपी संरचनालाई समेत गलत ढंगले बुझाएर सम्बन्धित मन्त्रीलाई ब्रिफिङ गरिँदा त्यहाँ तालाबन्दी गर्नेसम्मको अवस्था सिर्जना भएको उनले दावी गरेका छन्। पछि उक्त परिस्थितिलाई नियन्त्रण गर्न 15 दिने सूचना तथा नयाँ मापदण्डको प्रक्रिया अगाडि बढ़ाउने अवस्था आएको उनको भनाई छ। यस्ता गतिविधिले वैदेशिक रोजगारको एउटा प्रक्रिया मात्र प्रभावित नभई सम्बन्धित देशसँग नेपालको कूटनीतिक विश्वास र द्विपक्षीय सम्बन्धमा समेत प्रश्न उठ्ने उनले जिकिर गरेका छन्। साउदी पछि मलेसियाको विषयमा पनि यस्तै प्रकारको गलत ब्रिफिङ र एकपक्षीय भाष्य निर्माण गर्ने प्रयास भएको एक व्यवसायीले बताएका छन्। मलेसियामा प्रत्येक वर्ष ठूलो संख्यामा नेपाली श्रमिक रोजगारीका लागि जाने गरेका छन्। त्यसबाट नेपालमा आउने रेमिट्यान्स हजारौं परिवारको रोजगारी तथा जीविकोपार्जन र नेपाल मलेसिया सम्बन्ध प्रत्यक्ष रूपमा जोड़िएका छन्। त्यसैले कुनै प्रक्रिया प्रणाली वा संस्थालाई तथ्य र कानूनी आधार बिना सिन्डिकेटको नाम दिएर सम्पूर्ण प्रक्रियालाई खारेज गर्ने वा सीमित गर्ने प्रयासले व्यवसायी मात्र नभई नेपाली श्रमिक र राज्यलाई समेत जोखिममा पार्न सक्ने उनको भनाइरहेको थियो। वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वको मूल जिम्मेवारी आफ्ना सदस्य व्यवसायीको हित संरक्षण गर्दै सबैलाई सम्मान र पारदर्शी अवसरमा समावेश गराउने वातावरण निर्माण गर्नु भएको उनको भनाइ रहेको छ। तर कुनै प्रणाली वा प्रक्रियामा पहिलेदेखि नै समावेश रहेका व्यवसायीलाई निकाल्ने, हटाउने वा अवसरबाट वञ्चित गर्ने भन्दा बाँकी व्यवसायलाई पनि कसरी समावेश गराउन सकिन्छ भन्ने पहल गर्नुपर्नेमा उनले जोड दिएका छन्। हाल मलेसिया रोजगारीमा वर्कर्स सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम अन्तर्गत नेपालका सीमित वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्र सूचीकृत गरिएको विषयमा विवाद हुँदै आएको छ। यदि कुनै प्रणालीमा सीमित संख्यामा व्यवसायी मात्र समावेश भएका छन् भने साधनाका रूपमा उनीहरूलाई हटाउने नभई बाँकी व्यवसायीहरूलाई समेत समावेश गराउन कूटनीतिक र संस्थागत पहल गर्नुपर्ने संघको दायित्व हो। नेपाल वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रक्रिया प्रणाली वा सेवा देख्ने बित्तिकै त्यसलाई सिन्डिकेटको संख्या दिने प्रवृत्तिले समस्या समाधान नहुने उनले बताएका छन्। कुनै संस्था वा प्रक्रियामा समस्या भए तथ्य प्रमाण कानून र सम्बन्धित सरकारसँगको सहमतिका आधारमा सुधारको बाटो खोजिनु पर्नेमा उनको भनाइ रहेको छ। तर गलत सूचना वा एकपक्षीय ब्रिफिङका आधारमा निर्णय गराउने प्रयासले श्रमिक, व्यवसायी, सरकार र नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध चारै पक्षलाई नोक्सान पुर्याउन सक्ने सरोकारवालाहरूको भनाइरहेको छ। मलेसिया वा साउदी अरबसँग जोडिएका वैदेशिक रोजगारका विषयलाई केवल आन्तरिक व्यवसाय विवादका रूपमा मात्र हेर्न नहुनेमा पनि जोड दिएको छ। यस्ता विषय नेपालको रोजगारी, रेमिट्यान्स, श्रमिकको भविष्य र दुई देश बीचको कूटनीतिक सम्बन्धको प्रत्यक्ष जोडिएका कारण सम्बन्धित नेतृत्वले मन्त्री, मन्त्रालय तथा कर्मचारीलाई तथ्यपूर्ण, सन्तुलित र पूर्ण जानकारी दिनुपर्ने हुन्छ। तर संघका अध्यक्ष खत्रीले संघले श्रमिक र वैदेशिक रोजगार व्यवसायीको हित बाहेक अन्य कुनै विषयमा नहेर्ने दावी गरेका छन्। संघले गलत ब्रिफिङ गरेको आरोपलाई उनले अस्वीकार गर्दै त्यसको पछाडि श्रमिकलाई आर्थिक भार पार्ने र वैदेशिक रोजगार क्षेत्रमा सिन्डिकेट खडा गरी सहज रूपमा आमदानी गर्न खोज्ने समूहको स्वार्थ रहेको उनले आरोप लगाएका छन्। त्यसै गरी अर्को खबर रहेको छ, मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी संघको माग रहेको छ। यससँग सम्बन्धित खबर म अब यहाँको माझमा प्रस्तुत गर्न गइरहेको छु। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियालाई निश्चित वैदेशिक रोजगार व्यवसायी संस्थामा सीमित गरी एकाधिकार कायम गर्न खोजेको भन्दै त्यसलाई रोक्न सरकारको ध्यानाकर्षण गराएको छ। संघले सोमबार पत्रकार सम्मेलन गरी मलेसियाको फरेन वर्कर्स सेन्ट्रलाइजेशन म्यानेजमेन्ट सिस्टम अन्तर्गत नेपालका सीमित वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्र सूचीकृत गरेको विषयमा प्रश्न उठाएको हो। नेपालका 25 वैदेशिक रोजगार व्यवसायी संस्थालाई मुख्य र 250 संस्थालाई सहायक संस्थाको रूपमा सूचीकृत गरिएको विषय सार्वजनिक भएपछि छनौट प्रक्रिया, मापदण्ड र पारदर्शितामाथि प्रश्न उठाएको छ। यस विषयमा वैदेशिक रोजगार विभागले समेत सूचीकृत 250 संस्थासँग उनीहरू छनौट भएको आधार र प्रक्रियाबारे स्पष्ट माग गरेको छ। संघका अध्यक्ष डिक बहादुर खत्रीले निश्चित व्यवसायी संस्थालाई मात्र सूचीकृत गरेर एकाधिकार कायम गर्न नहुने जानकारी दिएका छन्। निश्चित व्यवसायी संस्थालाई सूचीकृत गरेर एकाधिकार गर्न पाइँदैन, सूचीकृत संस्थाहरू नै कति पारदर्शी छन् भन्ने प्रश्न छ उनले भनेका छन्। उनले श्रमिकको हक हित संरक्षण गर्दै वैदेशिक रोजगार व्यवसायलाई सम्मानित, व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन सरकारको ध्यानाकर्षण गराएको बताएका छन्। अध्यक्ष खत्रीले आज मलेसियाबाट शुरू भएको एकाधिकारको नजिर भोलि अन्य श्रम गन्तव्यमा पनि दोहोरिन सक्ने बताएका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको वैदेशिक रोजगारीमा सीमित संस्थालाई मात्रै कामदार पठाउने अधिकार दिने गरी अगाडि बढ़ाएको व्यवस्थाप्रति आपत्ति जनाएको छ। संघले यस्तो व्यवस्था कार्यान्वयन भए यसले वैदेशिक रोजगार क्षेत्रमा सिन्डिकेट स्थापित हुने र यसको असर अन्य श्रम गन्तव्यमा समेत पर्न सक्ने चेतावनी दिएको छ। मलेसियाले विदेशी कामदारको भर्ती प्रक्रियालाई प्रणालीगत र नियमन योग्य बनाउन अघि सारेको फरेनर वर्कर सेन्ट्रलाइजेशन म्यानेजमेन्ट सिस्टम त्यस अन्तर्गतको संरचनालाई लिएर नेपालमा बहस चर्किएको छ। FWCMS प्रणालीमा नेपालबाट कामदार पठाउन छनौट भएका 25 मेन पावर एजेन्सी र उनीहरू अन्तर्गतका थप 250 संस्थामाथि अहिले सिन्डिकेटको मतियार बनेको आरोप लागेको छ। सरकारले पनि ती मेन पावरलाई 20 पन्ने फारम पठाएको छ भने 5 वर्षको विवरण समेत माग गरेको छ। मलेसियाको निर्णय अनुसार नेपाल सहित बंगलादेश, भारत, पाकिस्तान, म्यानमार लगायत विदेशी कामदार पठाउने मुलुकका लागि यो संरचना निर्धारण गरिएको विषय अहिले नेपालका लागि रोजगारी, रेमिटेन्स, वैदेशिक रोजगार व्यवसाय र दुई देश बीचको कूटनीतिक सम्बन्धसँग पनि जोड़िएको छ। यस विषयमा नेपालले आफ्नो हित सुरक्षित गर्न दुई मध्ये एउटा बाटो रोज्नुपर्ने देखिएको छ। पहिलो, मलेसियासँग कूटनीतिक पहल गरेर सबै इजाजत प्राप्त व्यवसायीले कामदार पठाउन पाउने व्यवस्था कायम गराउने वा मलेसियाले निर्धारण गरेको संरचना लाई स्वीकार गर्दै छनौट भएका संस्थामाथि कड़ा नियमन र अनुगमन सहित प्रक्रिया अघि बढाउने। तर सरकार कूटनीतिक पहलबाट यो विषय टुङ्गो लगाउने बाटो छाडेर छानिएका नेपाली एजेन्सीमाथि दबाव बढाउने उल्टो बाटो हिँडेको आरोप लगाइएको छ। नेपालका लागि मलेसिया किन महत्वपूर्ण? मलेसिया नेपाली कामदारका लागि लामो समयदेखि महत्वपूर्ण श्रम गन्तव्य हो। तुलनात्मक रूपमा सहज भर्ती प्रक्रिया, रोजगारीको ठूलो अवसर, भिस्ता प्रक्रियाको पहुँच र नेपाली कामदारका लागि उपलब्ध विशेष सेक्युरिटी गार्ड रोजगारीका कारण मलेसिया नेपालका लागि महत्वपूर्ण गन्तव्यको रूपमा रहँदै आएको छ। विशेष गरी सुरक्षा गार्डको रोजगारीमा नेपाली कामदारले पाएको विशेष अवसरलाई निरन्तरता दिनु नेपालका लागि महत्वपूर्ण विषय हो। यसका साथै फ्याक्ट्रीहरूमा पनि नेपाली कामदारको लागि उल्लेखनीय रोजगारीको अवसर रहेको छ। मलेसियामा सामान्य शैक्षिक योग्यता भएका नेपालीले समेत विभिन्न देशमा रोजगारी पाउने र कामको वातावरण तुलनात्मक रूपमा सहज रहेको छ। व्यवसायिक क्षेत्रका अनुसार मलेसियामा नेपालीले पाउने रोजगारीको ठूलो हिस्सा फ्याक्ट्री तथा इन्डोर क्षेत्र केन्द्रित रहेको छ। त्यस्तै नियमित पारिश्रमिकका कारण कतिपय कामदारले मासिक करिब 1,00,000 रुपियाँसम्म नेपाल पठाउन सक्ने अवस्था रहेको छ। यो रकमलाई सम्भावित कामदार संख्या र रोजगारीको अवधिसँग जोड्दा मलेसियाबाट आउने रेमिट्यान्स नेपालको अर्थतन्त्रका लागि महत्वपूर्ण हुन सक्छ। 1200 एजेन्सी तर सक्रिय कति छन्? अब यो विषयमा चर्चा गरौं। नेपालमा करिब 1200 लाइसेन्स प्राप्त वैदेशिक रोजगार व्यवसाय संस्था रहेको भए पनि मलेसिया भर्तीमा व्यावहारिकताका रूपमा सक्रिय संस्थाको संख्या करिब 250 देखि 300 वा 350 हाराहारीमा रहेको श्रम विभागको तथ्याङ्कले देखाउँछ। मलेसियाले अघि सारेको संरचनामा 25 प्राइमरी र 250 एसोसिएट गरी 275 संस्था रहने व्यवस्था गरिएको छ। यी संस्था कसरी छनौट भए भन्ने दावी आफ्नै रहेको छ। यसले नेपालमा एउटा ठूलो प्रश्न उठाएको छ। मलेसिया भर्तीमा वास्तवमै सक्रिय रहेका संस्थाको संख्या र मलेसियाले तोकेको संरचना बीच कति अन्तर छ? यद्यपि नेपालको कानून बमोजिम दर्ता भएका सबै संस्थाले काम गर्न पाउनुपर्ने र निश्चित संख्या तोक्ने कुरा सिन्डिकेट भएकाले स्वीकार्य नहुने वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष डिक बहादुर खत्रीले बताएका छन्। आदरणीय श्रोता, तपाईँ रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा कार्यक्रम वैदेशिक रोजगार सुनिरहनु भएको छ। तपाईँको साथमा म रमेश बाबु रहेको छु। विशेष गरी अहिले पछिल्लो समयमा मलेसियामा वैदेशिक रोजगारमा जानका लागि पठाउने संस्थाहरू मेन पावरहरू 25 मात्रै सिलेक्सन गरेको छ। त्यो के आधारमा सिलेक्सन भयो र त्यसको सिलेक्सनको पूर्वाधारहरू अथवा संरचनाहरू के हुनुपर्ने हो र अन्य मेन पावरहरूलाई अब कसरी अगाडि बढाउने भन्ने कुराहरू दुविधा भइरहेको अवस्था छ। यदि सरकारले अब दुईटा विकल्पहरू चाल्न सक्ने अवस्था रहेको छ, कि मेन पावरसँग कूटनीतिक पहल गरेर त्यसको खारेजी गर्नुपर्ने र होइन भने मलेसियाले अप्नाएको त्यो संरचनामा नेपालले ऐक्यबद्धता जनाउँदै नेपालमा अहिले सिलेक्ट भएका 25 र अरू 250 संस्थाहरूलाई चाहिँ अनुगमन र निगरानीमा राखेर काम गराउन सक्छ। अब सरकारले कुन बाटो अवलम्बन गर्छ र त्यसलाई कसरी अगाडि बढाउँछ त्यो भने हेर्न बाँकी नै छ। तपाईँ वैदेशिक रोजगार कार्यक्रम सुनिरहनु भएको छ। विदेश जाँदा देखिने समस्या, चुनौती र अवसरका विषयमा हामी विशेष गरी कार्यक्रम वैदेशिक रोजगारमा कुरा उठाउँदै आएका छौं। आजको दिनमा पनि वैदेशिक क्षेत्रमा देखिएका विशेष गरी मलेसियामा भएको यो सिन्डिकेटको प्रसंगलाई मैले आज विशेष गरी प्राथमिकतामा दिएँ। किन पनि दिएँ भने नेपालबाट धेरै नेपालीहरू वैदेशिक रोजगारका लागि मलेसिया जाने गर्छ। त्यहाँ काम पाउनका लागि सजिलो हुने, भिसा प्रक्रिया पनि सजिलो हुने र पारिश्रमिक पाउने हिसाबले पनि त्यहाँ सहज हुने भएको हिसाबले पनि मलेसिया धेरैको रोजाई पर्ने गरेको छ, धेरै नेपालीहरूको रोजाई पर्ने गरेको छ। र त्यसरी सिन्डिकेट लाग्दा धेरै विदेश जान चाहने युवाहरू मारमा पर्न सक्ने अथवा गरिरहेका कम्पनीहरूले काम गर्न नपाउने अवस्थाहरू सिर्जना हुन सक्छ, त्यसले व्यवसाय धरापमा पर्न सक्छ। यो कुराहरू रहिआएको छ। यसमा निकै अहिले धेरै कुराहरू उठिरहेको छ, विभिन्न प्रश्नहरू उठिरहेको छ। यो विषयमा हामीले आजको श्रृंखलामा केही उठाउने प्रयास गर्यौं। तपाईँ वैदेशिक रोजगार सुनिरहनु भएको छ, विदेश जाँदै हुनुहुन्छ भने पक्कै पनि तपाईँले कुन देशमा जाँदै हुनुहुन्छ, तपाईँले गर्ने काम के हो, तपाईँले पाउने पारिश्रमिक कति हो, तपाईँ कति वर्षको एग्रीमेन्टमा जाँदै हुनुहुन्छ र तपाईँले के सेवा सुविधा पाउनुहुन्छ, तपाईँ कति वर्षमा घर फर्किन पाउनुहुन्छ, घर फर्किँदा तपाईँले कम्पनीले टिकट काटिदिने हो अथवा तपाईँ आफैले काट्ने हो, लगायतका विविध कुराहरू तपाईँले नेपालमा बस्दा नै थाहा पाएर जानुभयो भने चाहिँ तपाईँलाई धेरै सजिलो हुन्छ। ताकि त्यहाँ गएर अर्काको भूमिमा गएर गर्नुपर्ने काम अथवा आफूलाई थाहा नभएका कुराहरू, धेरै कुराहरू चाहिँ तपाईँले यही त्यसको बारेमा डिटेलमा जान्नुभयो, खोज्नुभयो अथवा विदेश गएर आउनुभएको अथवा मेन पावर कम्पनीहरूसँग सोध्नुभयो र त्यसको डिटेल्स लिनुभयो भने तपाईँलाई पछि यदि त्यस्तो अप्ठ्यारो परिस्थिति आइपर्यो भने त्यसलाई ह्यान्डल गर्न सक्नुहुनेछ। तसर्थ यी कुराहरू बुझेर मात्र यहाँहरू विदेश जानका लागि आग्रह गर्दै आजको यो श्रृंखलाको हामी अन्तिम चरणमा छौं। आजको श्रृंखला सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। अनि धन्यवाद प्रविधि संयोजनमा साथ दिनुहुने आर्यन भाइलाई। अर्को हप्ता वैदेशिक रोजगारसँग जोडिएका थप जानकारीहरू लिएर उपस्थित हुने नै छु। तबसम्मका लागि आजको यो श्रृंखलाबाट म रमेश बाबुलाई विदा दिनुहोस्। तपाईँको बाँकी समय शुभ रहोस्। हवस् त, नमस्ते।

0: सुवर्ण अवसर
1: तपाई हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधि द्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
0: उपचार हुने रोगहरू
1: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
0: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
0: अपरेशन पश्चात दुखाइ कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
0: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरा।
2: फोन 061-590-162 590-163।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426, 537-526।

0: Vatsalya Pokhara Clinic, New Road, Pokhara. Fertility Hotline 01-597-0611.
1: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
2: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही असोज 24 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871। मोबाइल नम्बर 98434-32-29।
3: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
4: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
5: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
4: त्यसको लागि त चिन्तै छैन। बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्येश्वरी ब्याङ्कुट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
5: होइन, ठाउँ अलि फराक।
3: पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।

0: आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
1: ल त्यसो भए त बुक गरिहाल्नुस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
0: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा संचालित दिव्य श्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा संचालित दिव्य श्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
2: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS5, नेपाल्स नम्बर वन ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
3: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
0: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण MRI होइन, 3D टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3D टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टरमा
1: यहाँ अत्याधुनिक 3D टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3D MRI नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98-560-027-29।
4: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल UK, USA, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
0: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98-560-010-31, 97-150-010-31। पोखरा न्यू रोड, BND भवन, सानेमा बैंक रहेको भवन।
3: के तपाईँ UK युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप ING द्वारा प्रवर्धित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन UK सँगको साझेदारीमा BSc अनर्स साइबर सेक्युरिटी र BSc अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 98-02-85-17-17, 98-02-85-17-17।

0: California.
1: Extreme energy drink.
2: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
3: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: स्वाद जसले सम्बन्ध गाँस्द ज्ञान मसला।
1: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
3: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
4: सुवर्ण अवसर।
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
5: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
6: खुट्टाको रगतको नसा सम्बन्धी
5: भेरिकोस भेन्सको उपचार,
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
6: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेशन पश्चात दुखाइ कम हुने,
6: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
6: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
7: फोन 061-590-162-590-163।
8: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
9: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
10: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
9: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा। फोन 061-587-266 र 553-834।
11: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
12: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
7: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
12: नेपाल आदिवासी जनजाति महासंघ
13: रंगबहार रंगबहार
14: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
13: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
14: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
13: बर्जर पेन्स।
15: हेलो
16: हजुर नमस्कार।
15: हेलो
16: नमस्कार काका सुन्नु भएन?
15: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो मैले केही भरै पाइन।
16: हजुर काका नमस्कार, म भतिज बोलेको हो भतिज, सुन्नु भएन?
15: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
16: ओ यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
15: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
16: हुन्छ काका हुन्छ, कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
15: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
17: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
18: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाईँ हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-161-578-162।
19: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
20: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
19: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
20: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
21: दिव्यनयन आँखा घर क्लिनिक प्राली,
18: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्यनयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर, टिकटमा 50% छुट, चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
21: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
18: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भातभटनी पारी एभरेस्ट ब्याङ्क नजिक, फोन 577-007-9763-36816।
21: होम केयर सेवा होम केयर सेवा
0: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
21: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
0: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
21: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
0: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
21: सुत्केरी नवजात शिशुको हेरचाह,
0: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
21: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
0: डाक्टर ल्याब सेवा,
21: औषधि डेलिभरी सेवा,
0: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98569-2977।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 8 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: sip on ya.
1: Extreme energy drink.
2: संस्कृति चिनाउन दौडौं, इतिहास सम्झाउन दौडौं, साहस जगाउन दौडौं, प्रकृति जोगाउन दौडौं। पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा
3: श्री नेपाली सेना पश्चिम प्रितना हेडक्वार्टर विजयपुरको विशेष सहयोगमा
2: पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्कीकोट, सरांगकोट, झुप्राङकोट, अर्मलाकोट र कहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान, इतिहासको विरासत, साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़। मिति यही असोज 25 गते आइतबार घटस्थापनाको दिन। दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्कीकोटको कास्की दरबार। समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक। रिपोर्टिङ समय बिहान 6 बजे, दौड़ शुरू बिहान ठिक 7 बजे। उत्कृष्ट धावकहरूलाई पदक प्रमाण पत्र तथा नगद पुरस्कार। दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म। सम्पूर्ण पोखरेली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनु हुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा,
3: विशेष सहयोग
2: श्री नेपाली सेना पश्चिम प्रितना हेडक्वार्टर विजयपुर। विस्तृत जानकारीका लागि फोन 061588716, 98560884, वेबसाइट www.pokharamarathon.org, फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

0: सन्त
1: आई लभ यु टु हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ
0: मंगलदीप सेन्ट 3-in-1 परफ्युम लाइक फ्रेग्रेन्स
2: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 0165674558577903 मौकाको फाइदा उठाउनुहोस्
3: रंग बहार
4: बर्जर संगे उपहार बम्परमा यामाहा रेजियर
3: बर्जर पेन्ट्स ले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
4: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
3: बर्जर पेन्ट्स
5: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS पाइप्स नेपालको नम्बर 1 ब्रान्ड नक्कली देखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
6: हेलो
7: हजुर नमस्कार
6: हेलो
7: नमस्कार काका सुन्नु भएन
6: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
7: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
6: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
7: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनु भन्नलाई फोन गरेको
6: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
7: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
6: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
8: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
9: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434-32-29 98-028-59-321-581-871
10: 93.4

0: 榜金港陈都榜
1: अब थन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
3: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महीना को तेस्रो शनिवार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
5: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98251-98190।
1: दिव्यनयन आँखा घर क्लिनिक प्राली
5: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्यनयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर टिकटमा 50% छुट चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
1: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भादभटनी पारी एभरेस्ट ब्याङ्क नजिक फोन 577-007-97-623-36-816।
6: च्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ अब त्यो चिन्ता सकियो तपाईँ गाउँमै बस्नुहोस् सामान तयार पार्नुहोस् गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस् हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन् त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ पोखरा धाउनु पर्ने छैन समय पनि बचत पैसा पनि बचत विश्वास लाग्दैन पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस् रेटमा पनि ढुक्क सेवामा पनि ढुक्क किन बढी खर्च गर्ने किन समय खेर फाल्ने जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ फ्री पिकअप पोखरा भ्याली बसपाक पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र
5: डोर टू डोर इन्टरनेसनल डेलिभरी पोखराकै सस्तो रेट सेफ सेक्युर रिलायबल फोन 98560-10-31 97150-10-31 पोखरा न्यू रोड बीएनडी भवन सानिमा बैंक रहेको भवन

0: Mania, extreme energy drink.
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाइ शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 9856033405 9856033405।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
3: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
3: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9851355928। विजिट www.landmarknepal.com।
4: के तपाईँलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ? छ भने अब न आत्तिनुहोस्। काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रवि शाही यही असोज 24 गते शनिबार बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म पोखरा 1 हरिचोकमा रहेको पोखरा साइनिङ डेन्टल केयर प्राली चेनो फार्मेसीमा आउनुहुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
5: उपचार हुने रोगहरू: छाती दुख्ने, घाँटी, गर्दन, कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाई लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भल्भ बिग्रेको, मुटु वा फोक्सोमा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्तनलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा प्वाल परेको लगायतका मुटु सम्बन्धी रोगहरू,
4: सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप। विस्तृत जानकारीका लागि पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसी, पोखरा 1 हरिचोक।
5: फोन 0615865536। मोबाइल 9856000536। 9856000536। पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा। हिजो, आज, भोलि हामी छौ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
6: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550Dले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
8: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
9: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
8: नेपाल आदिवासी जनजाति महासंघ आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
9: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रह

0: जर्मनी, घर रंगाओ, खुशी बनाओ, उपहार जीतने अवसर पाओ।
1: वर्चुअल फेस्ट
2: सर्वाधिक बिक्री होने ह्युंडई गाड़ी को शोरूम पोखरा में अंतरराष्ट्रीय स्तर तथा पोखरा को प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्विस स्पेयर पार्ट्स सब को सेवा सहित एलआई मोटर्स विस्तृत जानकारी को लागी एलआई मोटर्स बुद्ध चौक पोखरा फोन नंबर 061-527-42-6537-52
3: हजुर सुन्नुस् त खुशी को खबर ल्याएका छौं अब न्यूरो रोग को उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
4: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
3: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-76-044
4: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपाली इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी दिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061 454 699 452 715

0: California. Extreme energy drink.
1: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
2: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार, आजको पास त उतै होला होस् यार।
1: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो बाइकमा गएर आइहालम।
3: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्रपुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोपराइटर उदय केसी लाउरे दाई, महेन्द्रपुल मोबाइल टावर। मोबाइल 9856408082, 9846408082।
4: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल नम्बर वन ब्रांड। नक्कली देखि सावधान, जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा

मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम। 93.4

0: बीबीसी नेपाली सेवाको साझापखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा रसुवा बाढ़ीमा हराइरहेकाहरूलाई मृत घोषणा गर्ने अवधि छोट्याउने प्रक्रियामा सरकार, बेपत्ताका परिवारजनलाई राहत पुग्ने अपेक्षा,
1: डेड क्षतिपूर्ति दिनको लागि उहाँले इन्सुरेन्सको क्लेम गर्नुपर्ने होला, यी सबै कुरालाई चाहिँ सजिलो बनाउँछ र नेपाल सरकारले तोकेको जुन साहस छ त्यो पनि पाउँछ।
0: चाडपर्व लक्षित विशेष सुरक्षा योजनाको केन्द्रमा के छ?
1: नागरिक सहकार्यलाई मुख्य आधार बनाएर हामीले यसपालि सुरक्षा योजना बनाएर लागू गरेको अवस्था छ।
0: केन्द्रीय प्रहरी प्रवक्तासँगको कुराकानी र हमास नेतृत्वको भीषण आक्रमणको तेस्रो वर्षगाँठमा इजरायलमा विभिन्न स्मृति कार्यक्रम। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
2: समाचार फडिङ र दाहालबाट सुन्नुहोस्। युक्रेनका विभिन्न ठाउँहरू लक्षित गरी गरिएका हवाई हमलामा कम्तीमा 22 जना मारिएका छन्। किएवको पूर्वमा अवस्थित प्रिलुकीमा आवासीय एकाईहरूको एउटा ब्लकलाई नष्ट गरिँदा 3 बालबालिका सहित 16 जनाले ज्यान गुमाएका छन्। उद्धारकर्ताहरूले भग्नावशेषमा खोज कार्य अझै जारी राखेका छन्। किएवमा कम्तीमा 2 जनाको ज्यान गएको छ र युक्रेनका प्रहरीले विस्फोटन नभएको एउटा रूसी बलिस्टिक क्षेप्यास्त्र निष्क्रिय गराएका छन्। राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले उक्त आक्रमण आज 74 वर्ष पुग्दै गरेका भ्लादिमिर पुटिनलाई रूसी सेनाले दिएको जन्मदिनको उपहार भएको टिप्पणी गरेका छन्। इजरायल र विश्वभरका मानिसहरूले हमास नेतृत्वका लड़ाकूहरूले अक्टोबर 7 गरेको हमलाको तेस्रो वर्षगाँठ पारेर विभिन्न कार्यक्रमहरू आयोजना गरिरहेका छन्। सो हमलामा झण्डै 1200 मारिएका थिए भने 250 भन्दा बढ़ीलाई बन्धक बनाइएको थियो। त्यसको जवाफमा इजरायलले गाजामा सैन्य कार्यवाही थालेको थियो र त्यसमा 75,000 प्यालेस्टिनीहरू मारिएका हमासका अधिकारीहरूले जनाएका छन्। इजरायलमा स्मृति सभाहरू मौन धारण गरेर शुरू भएका थिए। शोक सन्तप्त परिवार र साथीहरूले आफ्ना प्रियजनको सम्झना गरिरहँदा कतिपयले हमलाको स्वतन्त्र जाँचको माग गर्दै आएका छन्। शल्यक्रिया र औषधिको प्रयोग विरूद्ध चेतावनी दिँदै विश्व स्वास्थ्य संगठनले पहिलो पटक बालबालिकामा बढ़िरहेको मोटोपनको दरसँग जुझ्ने उपायबारे एउटा मापदण्ड सार्वजनिक गरेको छ। बीबीसीकी ओर्लान्डा टिल भन्छिन्, यो विश्व स्वास्थ्य संगठनको प्रतिवेदनले हाल विश्वभर 11,70,00,000 बालबालिका र युवा युवतीमा मोटोपन रहेको र हालैका दशकमा यो संख्यामा भारी वृद्धि भएको उल्लेख गरेको छ। वयस्कहरूले मोटोपन घटाउने औषधिको प्रयोगलाई व्यापक बनाएका बेला डब्ल्यूएचओले युवा उमेरका व्यक्तिहरूलाई त्यसो नगर्न चेतावनी दिएको छ। उसले त्योसँग जुझ्ने रणनीति बनाउँदा स्वस्थ आहार, शारीरिक गतिविधि र व्यवहार परिवर्तनमा ध्यान दिनुपर्छ भनेको छ बीबीसी संवाददाताको भनाई। बीबीसीका स्वास्थ्य संवाददाता भन्छन्, अधिकांश औषधिहरू 10 वर्ष भन्दा बढ़ी उमेरका बालबालिकालाई मात्र दिन मिल्ने गरी लाइसेन्स दिइन्छ, तर चिकित्सकहरूले त्यस विपरीत पनि औषधि प्रयोगको सिफारिश गर्छन् र औषधि कम्पनीहरूले 6 वर्षका कलिला बालबालिकामा पनि त्यसको परीक्षण गरेको पाइएको छ। रसायन शास्त्रतर्फको यस वर्षको नोबेल पुरस्कार फ्रान्सका हेनरी कागान र जापानका कान्सो सुआईलाई संयुक्त रूपमा दिइएको छ। ती वैज्ञानिकहरूले कसरी रासायनिक प्रतिक्रियाले कुनै मोलिक्यूलका 2 उस्तै स्वरूप तयार गर्छन् भन्ने देखाएका छन्। नोबेल कमिटीले यो खोज औषधि उत्पादनका लागि महत्वपूर्ण रहेको भन्दै कुनै मोलिक्यूलको एउटा स्वरूपले रोगको निदान गर्न सक्ने तर उस्तै अर्को स्वरूपले त्यसो गर्न नसक्ने उल्लेख गरेको छ। र इण्डोनेसियाको एउटा अदालतले दर्जनौं भारतीय नागरिकहरूलाई पर्यटकीय क्षेत्र बालीमा अनलाइन जुवामा संलग्न रहेको आरोपमा जेल सजाय सुनाएको छ। उक्त समूहका व्यक्ति अघिल्लो वर्षदेखि जुवा घरहरूमा काम गर्दै आएका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: रसुवा बाढ़ीमा हराइरहेकाहरूलाई लक्षित गर्दै सरकारले 12 वर्षदेखि बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्न सकिने प्रचलित कानूनी व्यवस्थालाई संशोधन गर्ने प्रक्रिया थालेको छ। सरकारले आज विपद सम्बन्धी केही ऐन संशोधन सहित 3 अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। कानूनी जटिलताका कारण भोटेकोशी त्रिशुली बाढ़ीमा परि बेपत्ता भएकाका परिवारले समस्या भोग्दै आएका थिए। उक्त बाढ़ीमा परेका 1,455 जनाको शव फेला परे पनि 5,285 जना अझै बेपत्ता छन्। एक रिपोर्ट। आज बसेको मन्त्री परिषद बैठकले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश र विपद सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले बताए। उनका अनुसार भोटेकोशी बाढ़ीको पृष्ठभूमिमा सरकारले बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्न सकिने कानूनी प्रावधान संशोधन गरी अवधि छोट्याउन खोजेको हो।
3: यसभन्दा अघि 12 वर्ष बेपत्ता भएका व्यक्तिहरूलाई बल्ल मृत घोषणा गर्ने प्रावधान थियो भने त्यसलाई देशलाई अलिकति छोटाइएको छ लगायतका उल्लेखनीय रूपमा नै छोटाउने कुरा छ। बाह्र वर्ष भएको उसमा त्यसलाई लगभग 45 दिनको हारिमा ल्याउने।
0: कानूनी जटिलताका कारण राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्ता व्यक्तिका सम्बन्धमा आवश्यक निर्णय लिन सकिरहेको थिएन। नयाँ कानून बनेपछि बेपत्ता व्यक्ति सम्बन्धी प्रक्रिया सहज हुने अपेक्षा गरिएको प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बीबीसीसँग बताए।
1: मृत्यु भइसकेका व्यक्तिको डेथ सर्टिफिकेट दिनको लागि र मृत्यु सरह घोषणा भएको व्यक्तिलाई पनि डेथ सर्टिफिकेट दिनको लागि उहाँले इन्सुरेन्सको क्लेम गर्नुपर्ने होला, विदेशी नागरिकको हकमा पनि उनीहरूको चाहिँ पाउने इन्सुरेन्स आदि इत्यादि कुरा होला। यी सबै कुरालाई चाहिँ यसले सजिलो बनाउँछ र नेपाल सरकारले तोकेको जुन मापदण्ड अनुसार पाउने सहज छ त्यो पनि पाउँछ र त्यसको लागि पनि यसले बाटो खोल्छ भन्ने हो।
0: लामो समयसम्म आफन्तको अवस्थाबारे कुनै जानकारी नपाएका कतिपय परिवारले प्रतीकात्मक शव बनाएर अन्तिम संस्कार गरिरहेका छन्। रसुवा र नुवाकोटका कतिपय बाढ़ी प्रभावित परिवारले आफ्नो परम्परा अनुसार बेपत्ता आफन्तजनको काजक्रिया गरिरहेका दृश्य हिजो आज पनि देखिराखिएको नुवाकोट स्थित बीबीसी संवाददाता शक्तिमाया तामाङ बताउँछिन्। उनका अनुसार लामो समय बितिसक्दा पनि बेपत्ताको अवस्था पत्ता नलागेपछि आश मारेर अन्तिम संस्कार गर्नु परेको परिवारजनको भनाइ छ। एक रिपोर्ट।
4: उनीहरूले आफ्नो हराएका आफन्त अब फर्केर आउँदैन भनेर मृतकका नाममा गरिने संस्कार अनुसार घेवा गर्न थालेका छन् भने कतिपय भने गर्ने तयारीमा रहेको बताउँछन्। होल्डिङ सेन्टरमा बस्दै आएकी योगिता तामाङले बाढ़ीमा सासू आमा सहित परिवारको चारजना गुमाइन्। योगिताका अनुसार अब फर्किन्छ भन्ने आशा नहुँदा संस्कार अनुसार अन्तिम कार्य गर्न थालेको हो।
5: खोजिरहेछु अब पाउँदैन, नपाएपछि त अब यत्रो दिन भइसक्यो पाउँदैन होइन, गेवा नै गर्नु पर्यो, गेवा त अब यो 22 गते हो।
4: रसुवाका नोरक्याल तामाङले श्रीमती आमा बुबा सहित परिवारको 11 जनाको घेवा आज सकाएको बताए।
6: माथितिर गाउँमा भएर 49 दिनमा गाडियो, तीन दिन गर्ने जलन थियो, अहिले यस्तो भारीले घुमाउँदाखेरि गरौँ भने कता गरौँ, अब बसौँ कता बसौँ, खाउँ कहाँ खाउँ, उनीहरू मरेर गए भने केही होस् भन्ने चाहिँ मेरो मनमा सोचेर घेवा गर्नुभयो।
4: बाढीमा हराएकाहरूलाई काठमाडौँका विभिन्न अस्पताल चितवन र पोखरासम्म गएर खोजे तापनि केही जानकारी नपाएपछि संस्कार अनुसार घेवा सकाएको लोसेन तामाङले बताए। उनको अनुसार बाढीमा हराएका श्रीमती, तीन छोरी, बहिनी ज्वाई लगायत परिवारको घेवा सकाएको हो।
7: अस्पतालतिर कहीँ अब बिरामी छ होला, कहीँ उपचार होला भनेर मैले ठाउँ ठाउँमा डाक्टरहरूसँग कन्ट्याक्ट गरेर फोन गरेँ, फोनबाट मेरो कन्ट्याक्ट नम्बर दिएर मेरो नाम दिएर अनि त्यो खोज्दाखेरि नभएर हामी लास नभेऱ्यो भने अब उनीहरूलाई अब केही खानेकुरा पठाउनु पर्ला भनेर लामाहरूसँग सल्लाह गरेर गम्बुमा गएर अनि छेमीहरू पाल्यो, कहिले जस्तो गर्न सकेन, ऋण थापेर त्यति।
4: आफूहरूको संस्कार अनुसार मृत्यु भएको 49 दिनमा तीन दिन लगाएर घेवा गर्दै आएकोमा यस पटक भने विपत्तिको कारण तिथि हेर्दै एकै दिन धेरै जनाको संस्कार अनुसार घेवा गरेर विदावारी गरेको परिवारले बताएका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। गत साताबाट हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौ। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। अब अर्को विषय। आसन्न ठूला चाडपर्वलाई लक्षित गर्दै प्रहरीले आजदेखि देशभर विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ। योजनामा सर्वसाधारणको सुरक्षा, औद्योगिक प्रतिष्ठानको सुरक्षा तथा सड़क सुरक्षा लगायतका विषयलाई प्राथमिकतामा राखिएको छ। यसै सन्दर्भमा हामीले केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्रेलाई टेलिफोन सम्पर्क गरी शुरूमा यस वर्षको विशेष सुरक्षा योजनामा विगतको तुलनामा के कस्ता नयाँ तथा फरक विषय समेटिएका छन् भनेर सोधेका छौं।
8: विगत भन्दा फरक भनेको हामीले विशेषत यो प्रविधिमा आधारित सुरक्षा निगरानी, खास गरी सीसीटीभीबाट प्रमुख बजार, चोक, नाका तथा भीडभाड क्षेत्रको निगरानी बढ़ाएको अवस्थाहरू छ। ड्रोनको प्रयोग हामीले बढ़ाएको अवस्थाहरू छ र एरियल सर्भेलेन्स हामी गर्दैछौ। त्यसै गरी बडी वन क्यामेरा हामी मेक्सिमम प्रहरी कर्मचारीहरूमा हामी उपलब्ध गराउँछौ। आवश्यक स्थानमा तालिम प्राप्त कुकुरबाट पनि डग स्नाइपिङको सर्चको कामहरू गर्छौँ। प्रहरी सञ्चार प्रणाली मार्फत रियल टाइम सूचना आदान प्रदान हुन्छ। सूचनामा आधारित हामी चेकिङ प्रणाली सुरु गरेको अवस्थाहरू छ। जस्तै कुनै सवारी साधन ओभर स्पिडिङमा छ वा ट्राफिक नियम उल्लङ्घन गरेर अगाडि बढ्दैछ भने त्यहाँ दिएको सूचना अघिल्लो स्टेसनले बस चालकलाई नियन्त्रण लिएर त्यहाँ चेक जाँचको कार्य हुन्छ। त्यसमा अर्को हामीले गर्न खोजेको काम भनेको लाइसेन्स लापस्ते मापस्ते चेक हामीले बढाएको अवस्थाहरू छ। त्यो पनि हामी सवारी साधन छुट्ने ठाउँमै गर्छौँ। प्रविधिमा आधारित अर्को डिजिटल ठगीलाई विशेष निगरानी गरेका छौँ। त्यसरी हामी अगाडि बढ्छौँ।
9: विशेष सुरक्षा योजना अन्तर्गत देशभरि कति संख्यामा सुरक्षा कर्मी परिचालन गरिनेछ र ड्रोनको पनि उल्लेख गर्नुभयो, के कति त्यसको प्रयोग हुनेछ?
8: देशभरि गरेर हामीले करिब करिब 13,000 प्लस ठाउँमा हामी ड्युटी राख्छौँ। त्योमा चाहिँ हाम्रो 50,000 प्लस प्रहरी कर्मचारीहरू खटिनुहुनेछ। त्यसमा ड्रोन पनि हामीले प्रत्येक जिल्ला हामीसँग उपलब्ध भए अनुसार प्रदेश काठमाडौँ विशेष शहरहरूमा प्रयोग गर्छौँ। चोरी तथा लुटपाट हुन सक्ने सम्भावनालाई, युवातास तथा अवैध सट्टेबाजीका कुराहरू, लागु औषध नियन्त्रणको कुरा, अवैध मदिरा नियन्त्रण, कालो बजारी तथा कृत्रिम अभावमा विशेष ध्यान केन्द्रित हुनेछ। बोर्डर एरियामा हुन सक्ने सीमा नाकामा हुन सक्ने अपराधहरू जसमा तस्करीका कुराहरूमा पनि हामी विशेष निगरानी गर्छौँ, विशेष ध्यान दिन्छौँ र विशेष प्रहरी परिचालन गरेर नियन्त्रण गर्छौँ।
9: अब अन्त्यमा खास गरेर लामो यात्रा गर्ने बेला हो, मान्छेहरू घर छोडेर लामो यात्रामा पनि निस्केका हुन्छन्, आम मानिसहरूलाई के सुझाव छ यहाँहरूको?
8: यसपालिको सुरक्षा योजनाको विशेष ध्यान केन्द्रित भनेको अपराधको नियन्त्रण र घटित अपराधको सफल अनुसन्धान र दुर्घटनाको न्यूनीकरण र जनधनको क्षतिमा न्यूनीकरण ल्याउने, एकदम कमी ल्याउने भनेर विशेष हाम्रो यसमा पहल छ। र यस्तो खालको कुनै किसिमको कसैले ओभर स्पिडमा सवारी साधन चलाएको छ, मापसे गरी सवारी साधन चलाएको छ वा ट्राफिक नियम उल्लङ्घन गरेको छ भने आम नागरिकले नजिकको प्रहरी कार्यालयमा अर्थात् 100 फोन गर्न पनि म सबैमा विशेष अनुरोध पनि गर्छु। सँगसँगै खाली रहेका घरहरू खाली राखेर जुन जानुहुन्छ, कुनै शंकास्पद वा आपराधिक गतिविधि देखिएमा तत्काल प्रहरीलाई खबर गर्नु भनाइ छ। इफ यु सी समथिङ से समथिङ, केही देख्नुहुन्छ भने त्यसलाई आफूमा सीमित नराख्नुहोस्। नजिकको प्रहरी कार्यालयमा फोन नम्बरमा त्यसमा फोन गरेर त्यो सानो सूचना समयमै दिनुभयो भने ठूलो घटनाबाट जोगाउन सकिने बुझेर सबैमा विशेष अनुरोध म त्यही गर्न चाहन्छु। नागरिक सहकार्यलाई मुख्य आधार बनाएर हामीले यसपालि सुरक्षा योजना बनाएर लागू गरेको अवस्था छ। ढुक्क भएर चाडपर्व मनाउनुहोस्।
0: उनी थिए केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्ले, साथी गनी अन्सारीसँग कुरा गर्दै। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। सन् 2023 अक्टोबर 7 हमासको नेतृत्वमा भएको आक्रमणको तेस्रो वर्षगाँठ पारेर इजरायलीहरूले विभिन्न कार्यक्रमहरू गरिरहेका छन्। झण्डै 1200 मारिएको र 251 जनालाई बन्धक बनाइएको उक्त हमलापछि गाजामा इजरायलले गरेको आक्रमणमा झण्डै 75,000 जनाले ज्यान गुमाएका हमासका अधिकारीहरूले बताएका छन्। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
2: सन् 2023 स्थानीय समय अनुसार बिहान 6:29 आक्रमण शुरू भएको थियो र इजरायलीहरूले त्यही समयमा 1 मिनट मौन धारण गरेर स्मृति कार्यक्रमहरू आयोजना गरिरहेका छन्। तेल अबिबमा मानिसहरूले सड़कमा कार रोकेर मौन धारण गरेका थिए। उक्त दिन नोभा म्युजिक फेस्टिभलको आयोजना भएको स्थानमा 378 जनाको हत्या गरिएको थियो र 44 जनालाई बन्धक बनाइएको थियो। त्यहाँको स्मृति सभामा सहभागी एकजना पीड़ितकी आमाले सुहमला दुस्वप्न जस्तो र कल्पनै गर्न नसकिने प्रकृतिको भएको बताइन्। अक्टोबर 7 हमलाको जवाफमा इजरायलले गाजामा सैन्य कार्यवाही थालेको थियो र त्यसमा 74,200 मारिएको हमासले सञ्चालन गरिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मलाई विश्वास लागिरहेको छैन कि इजरायलले कुनै कारण बिना यो विनाश गर्यो। उनीहरूले गाजालाई बस्न सम्भव नभएको ठाउँ बनाइदिएका छन्, एकजना प्यालेस्टिनीले बीबीसीसँग भने। गाजामा राष्ट्रपति डोनाल्ड ट्रम्पको 20 बुँदे शान्ति योजना अन्तर्गत युद्ध विराम भएको 1 वर्ष पुग्न लागेको छ, तर त्यस यता पनि 1400 भन्दा बढी मानिसहरूले इजरायली आक्रमणका कारण ज्यान गुमाएको हमास नेतृत्वको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित लक्षित, हाम्रो विशेष प्रस्तुति, बीबीसी हातेमालो कार्यक्रम एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने बिदा दिनुहोस्। नमस्कार।
10: तपाईं यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।
11: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
12: टाइम चेक।
13: यति बेला रातिको 9 बजेको छ।
14: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
15: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: नमस्कार, राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 MHz अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। 12 वर्ष बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्ने अवधि 45 दिनमा जारिँदै बेपत्ता व्यक्तिको कानूनी हैसियत निर्धारण गर्न सहज हुने सरकारको अपेक्षा। कांग्रेसको नयाँ नेतृत्व चयनको लागि भोलि बिहान 10 बजेदेखि मतदान, 7255 प्रतिनिधि सहभागी बन्ने। गगन थापाको राजनैतिक प्रतिवेदन पारित, अदालतको विशेष च्याप्टर क्लोज गरेर आउन देउबालाई गगनको आग्रह। चाडपर्व लक्षित विशेष सुरक्षा योजना देशभर लागू, देशभरि 50,000 भन्दा धेरै प्रहरी खटाइयो। कास्कीका विभिन्न 7 वटा प्रमुख स्थानमा नागरिक तथा यात्रु सहायता कक्ष शुरू, सम्भावित दुर्घटना वा अवांछित गतिविधि नियन्त्रण गर्ने लक्ष्य। गण्डकीका मुख्यमन्त्री पाण्डेलाई दीर्घकालीन असर पर्ने नीतिगत निर्णय नगर्न सर्वोच्चको आदेश, मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने एमालेको जिकिर। फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार। विश्वव्यापी तापक्रम वृद्धि रोक्न बलियो कदम चाल्न विज्ञहरूको सुझाव। र आईसीसी विश्व लीग क्रिकेट 2 को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग ओमान A2 विकेटले पराजित, एनपीएलको तयारी अन्तिम चरणमा, यसपटक दर्शक क्षमता बढ़ने क्यानको विश्वास। सरकारले बेपत्ता भएका व्यक्तिलाई मृतक घोषणा गर्न देखिएको कानूनी अवरोध हटाउने तयारी गरेको छ। मन्त्रीपरिषदको बुधबारको बैठकले विपद सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश मार्फत बेपत्ता व्यक्तिलाई मृतक घोषणा गर्ने विद्यमान व्यवस्थामा संशोधन गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलका अनुसार यस अगाडि 12 वर्षसम्म बेपत्ता भएका व्यक्तिलाई मृतक घोषणा गर्न सकिने व्यवस्था रहेकोमा विपदका घटनालाई समेत ध्यानमा राख्दै उक्त अवधि घटाएर 45 दिन कायम गर्ने व्यवस्था गर्न लागि हो। भोटेको सीमा आएको बाढ़ीलाई मध्यनजर गर्दै सरकारले यस्तो व्यवस्था अघि बढ़ाएको हो। अध्यादेश जारी भएपछि लामो समयदेखि बेपत्ता व्यक्तिको कानूनी हैसियत निर्धारण गर्न सहज हुने सरकारको अपेक्षा छ। त्यस्तै मन्त्री परिषदले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश र वन सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गर्न पनि राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको छ। बैठकले राष्ट्रिय मानवाधिकार आयोगबाट क्षतिपूर्तिको लागि सिफारिश भएका 153 जना पीड़ितलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति दिने निर्णय समेत गरेको छ। यसै गरी सहसचिव नवीन राज सिंहलाई नेपाल इन्जिनियरिङ सेवा समीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा तथा सहसचिव चक्रबहादुर बुढालाई नेपाल प्रशासन सेवा समीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढ़ुवा गर्ने निर्णय गरेको छ। पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर राणाको विषयमा सरकारी निकायले नियमित कायम गरिरहेको प्रवक्ता पोखरेलले जानकारी दिनुभएको छ। यसबारे थप विवरण आवश्यक भए सम्पत्ति शुद्धिकरण वा सम्बन्धित मन्त्रालयबाट जानकारी प्राप्त हुने उहाँको भनाइ छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहिबार बिहान 10 बजेदेखि मतदान हुने भएको छ। महाधिवेशनमा सहभागी 7255 प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनको लागि मतदान गर्ने भएका छन्। केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले बिहिबार बिहान 7 बजेदेखि मतदान गर्ने कार्यक्रम यसअगाडि सार्वजनिक गरिएको भए पनि वर्षा र केही प्राविधिक कारणले 3 घण्टा ढिला गरी शुरू गर्न लागि जानकारी दिनुभएको छ। उहाँका अनुसार मतदानको लागि काठमाडौँका 3 स्थानमा 7 मतदान केन्द्र तोकिएको छ। प्रतिनिधिहरूको सहजताको लागि प्रदेश र प्रतिनिधित्वको आधारमा छुट्टा छुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको हो। निर्वाचन समितिले राष्ट्रिय सभागृह, खुल्ला मञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ। राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिहरूले मतदान गर्ने व्यवस्था गरिएको छ। त्यसै गरी खुल्ला मञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिहरूले मतदान गर्नेछन्। भातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेकाहरूको लागि पनि खुल्ला मञ्चमै मतदान गर्ने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ। प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिहरूको लागि मतदान केन्द्र तोकिएको छ। सम्बन्धित प्रदेश तथा समूहका प्रतिनिधिले तोकिएको मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ। निर्वाचन समितिका समयजो खड्काका अनुसार मतदान बिहान 10 बजेदेखि शुरू हुनेछ। मतदानका क्रममा प्रतिनिधिको परिचय तथा मतदाता नामावली रुजू गरेपछि मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ। नेपाली कांग्रेसका सभापतिका उम्मेद्वार किशोर सिंह राठौरले उम्मेद्वारी फिर्ता लिनुभएको छ। राठौरले उम्मेद्वारी फिर्ता लिँदै गगन थापालाई समर्थन गर्ने घोषणा गर्नुभएको छ। बुधबार पत्रकार सम्मेलन गर्दै राठौरले सभापतिमा थापालाई समर्थन गर्ने घोषणा गर्नुभएको हो। यसअघि मंगलबार उम्मेद्वारी दर्ता गराउनुभएका राठौरले आज निर्वाचन अधिकृतको कार्यालयमा पुगेर औपचारिक रूपमा उम्मेद्वारी फिर्ता लिनुभएको हो। राठौरले उम्मेद्वारी फिर्ता लिएसँगै कांग्रेस सभापतिका लागि गगन थापा र श्याम कृष्ण खड्की मात्रै प्रतिस्पर्धामा रहनु भएको छ। यता नेपाली कंग्रेसका सभापति गगन थापाको राजनैतिक प्रतिवेदन पारित भएको छ। 15 महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द सत्रले सभापति थापाले पेश गरेको राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनीतिक प्रस्ताव सर्वसम्मत पारित गरेको हो। यसअघि आज उपसभापति विश्वप्रकाश शर्माको राजनैतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभावक सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरूराज घिमिरेको संगठन सम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदन पारित गरेको थियो। कंग्रेस सभापति थापाले पूर्व सभापति शेरबहादुर देवा समूहलाई अलमल नगरी सहमतिमा आउन आग्रह गर्नुभएको छ। महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै पार्टीमा बसेपछि सबैले अनुशासन पालना गर्नुपर्ने थापाले बताउनु भएको छ। उहाँले सबैलाई जोडेर जान आफूले चाहेको भन्दै अलमल नगर्न आग्रह गर्नुभएको छ। उहाँले अब अदालतको विषय च्याप्टर क्लोज गर्न समेत आग्रह गर्नुभएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेलाई दीर्घकालीन असर पर्ने नीतिगत निर्णय नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। नेकपा एमाले सरकारबाट समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको भनिएका मुख्यमन्त्री पाण्डे विरूद्ध दायर रिटमा सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले यो अन्तरिम आदेश दिएको हो। नेपालको संविधानको धारा 188(2) अनुसार सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा 30 दिनभित्र मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक दायित्व रहन्छ। गत भदौ 10 गते एमाले सरकार छोडेर समर्थन फिर्ता लिएकोले पाण्डेले असोज 9 गतेभित्र विश्वासको मत लिनुपर्ने जिकिर एमालेको थियो। तोकिएको समयावधिभित्र पनि मुख्यमन्त्री पाण्डेले विश्वासको मत नलिएपछि संविधानको सोही धारा कार्यान्वयन गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको थियो। अदालतले मुद्दाको अन्तिम टुङ्गो नलाग्दासम्म कुनै पनि महत्वपूर्ण काम नगर्न पाण्डेको नाउँमा आदेश जारी गरेको छ। गण्डकी प्रदेशमा सत्ता समीकरणलाई लिएर नेपाली कांग्रेस र नेकपा एमाले बीच लामो समयदेखि सर्वोच्च अदालतमा कानूनी लड़ाई चल्दै आएको छ। यसअघि 2079 को निर्वाचनपछि 2079 पुष 25 गते एमालेका खगराज अधिकारी पहिलोपटक मुख्यमन्त्री बन्नुभएको थियो। त्यसपछि सत्ता समीकरण फेरिएपछि 2080 वैशाख 14 गते नेपाली कंग्रेसका सुरेन्द्र राज पाण्डे पहिलोपटक गण्डकीको मुख्यमन्त्री बन्नुभएको थियो। तर माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका पाण्डेले राजीनामा दिएपछि 2080 चैत्र 25 गते एमालेका खगराज अधिकारी पुनः मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। त्यति बेला सभामुखको समेत मतगणना गरेर बहुमत दावी गरिएकाले कांग्रेस नेता पाण्डे सर्वोच्च अदालत पुग्नुभएको थियो। सर्वोच्च अदालतले आधिकारिक नियुक्ति र पछि लिएको विश्वासको मतलाई असंवैधानिक ठहर गर्दै बदर गरिदिएको थियो। अदालतको सोही परमादेश बमोजिम 2080 जेठ 16 गते सुरेन्द्र राज पाण्डे दोस्रो पटक गण्डकीको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो। केन्द्रमा कांग्रेस र एमाले बीच नयाँ सत्ता गठबन्धन बनेपछि एमाले पनि पाण्डे नेतृत्वकै सरकारमा सहभागी भएको थियो। तर पछिल्लो राजनीतिक घटनाक्रमसँगै भदौ 10 गते एमाले पाण्डे सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना मन्त्रीहरू फिर्ता बोलाएको थियो। दशैं तिहार तथा छठ पर्वलाई लक्षित गर्दै आजदेखि देशैभरि विशेष सुरक्षा योजना लागू भएको छ। प्रहरीका अनुसार सर्वसाधारणको सुरक्षा, औद्योगिक प्रतिष्ठान र सड़क सुरक्षालाई प्राथमिकतामा राखेर यो योजना शुरू गरिएको हो। केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेका अनुसार यसपटक विगतभन्दा केही अघिदेखि नै सुरक्षा योजना लागू भएको छ। यस योजना अन्तर्गत देशभरि 50,000 भन्दा धेरै प्रहरी खटाइएका छन्। मुख्य बजार, चोक तथा भीड़भाड़ हुने क्षेत्रमा सीसीटीभी र ड्रोन मार्फत निगरानी बढ़ाइएको छ। डिजिटल ठगी, एआईको दुरूपयोग र फेक अनलाइन सपिङ विरूद्ध विशेष सतर्कता अपनाइएको प्रवक्ता काफ्लेले बताउनु भएको छ। प्रहरीका अनुसार सड़क सुरक्षालाई प्रभावकारी बनाउन लामो दूरीका गाड़ीमा 2 जना चालक अनिवार्य गरिएको छ भने गाड़ीको अवस्था जाँच गर्न र क्षमताभन्दा धेरै यात्रु राख्न नदिने ठाउँ ठाउँमा सहायता कक्ष राखिएका छन्। देशभर 400 भन्दा धेरै ठाउँमा सहायता कक्ष स्थापना गरी 1100 भन्दा धेरै परिहरीहरू परिचालन गरिएको छ। प्रहरीले अपराध नियन्त्रण र अनुसन्धानलाई प्राथमिकतामा राखिएको भन्दै ढुक्क भएर चाडपर्व मनाउन आम नागरिकलाई आग्रह गरेको छ। यस वर्ष दशैंको टीका आउँदो कार्तिक 4 गते बुधबार परेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले कार्तिक 4 गते बिहान 10:26 उत्तम साइत रहेको जनाएको छ। यता कास्कीका विभिन्न 7 वटा प्रमुख स्थानमा नागरिक तथा यात्रु सहायता कक्ष शुरू गरिएको छ। नजिकै गरेका बड़ा दशैं, दीपावली र छठ पर्वलाई लक्षित गर्दै यात्रुको आउजाउलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन सहायता कक्ष स्थापना गरिएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजना र मातहतका प्रहरी कार्यालयहरूको सहकारीमा सोझ 21 गतेदेखि ती सहायता कक्ष सञ्चालनमा ल्याइएको हो। चाडपर्वको समयमा हुन सक्ने सम्भावित दुर्घटना वा अवांछित गतिविधि नियन्त्रण गर्ने लक्ष्य प्रहरीले लिएको छ। त्यसै गरी बढ़ी भाड़ा असुली, टिकटमा कालोबजारी, ठगी र चोरी डकैती जस्ता समस्याहरू रोक्न सहायता कक्षले काम गर्नेछ। यात्रुहरूलाई सही सूचना प्रदान गरी उनीहरूका गुनासोको तत्काल सुनवाई गर्ने व्यवस्था मिलाइएको छ। यात्रुहरूलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउँदै सुरक्षित तवरले गन्तव्यसम्म पुग्ने वातावरण बनाउन हामी खटिएका छौं। कास्की प्रहरीले भनेको छ, प्रहरीका अनुसार पोखरा महानगरपालिकाका विभिन्न सातवटा प्रमुख नाका तथा बस पार्कमा यी कक्षीहरू राखिएका छन्। पोखरा महानगरपालिका वडा नम्बर 31 स्थित मेघनाथ बस पार्कमा सहायता कक्ष स्थापना गरिएको छ। त्यस्तै वडा नम्बर 27 को तालचोक र वडा नम्बर 9 स्थित पोखरा बस पार्कमा पनि यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ। पोखरा वडा नम्बर 17 को छोरीपाटन बर्को बोट र वडा नम्बर 7 को टुरिस्ट बस पार्कमा सहायता कक्ष राखिएको छ। वडा नम्बर 2 को बागलुङ बस पार्क र वडा नम्बर 1 को हरिचोकमा पनि यात्रुको सेवाको लागि प्रहरी खटिएका छन्। प्रहरीले चाडपर्वको बेला यात्रा गर्दा सजग रहन र कुनै समस्या परेमा तत्काल सहायता कक्षमा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। जिल्ला समन्वय समिति कास्कीले माछापुच्छ्री गाउँपालिकामा लागत साझेदारीमा सञ्चालन भइरहेका तथा निर्माण सम्पन्न भएका विभिन्न विकास आयोजनाको स्थलगत अनुगमन गरेको छ। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाद्र पौडेलको नेतृत्वमा आज गाउँपालिकाका विभिन्न वडामा सञ्चालित आयोजनाको अनुगमन गरिएको हो। जिल्ला समन्वय समिति कास्कीको 60% र माछापुच्छ्री गाउँपालिकाको 40% लागत साझेदारीमा सञ्चालन गरिएका आयोजनाको प्रगति, निर्माणको अवस्था तथा गुणस्तरबारे स्थलगत निरीक्षण गरिएको थियो। अनुगमनका क्रममा माछापुच्छ्री गाउँपालिका 7 मा निर्माणाधीन स्वास्थ्य चौकी भवन, पातलाकुनी खानेपानी योजना तथा वडा नम्बर 2 स्थित भोर्जुङ खोलामा रहेको माछापुच्छ्री माध्यमिक विद्यालय भवन निर्माण योजनाको निरीक्षण गरिएको जिल्ला समन्वय समिति कास्कीले जनाएको छ। अनुगमनका क्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले सार्वजनिक लगानीबाट निर्माण हुने विकास आयोजनामा निर्धारित मापदण्ड, गुणस्तर र पारदर्शितालाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड़ दिनुभएको छ। स्थलगत निरीक्षणका क्रममा केही आयोजनाको अवस्था अपेक्षा अनुसार नदेखिएको उल्लेख गर्दै उहाँले निर्माण कार्यमा गुणस्तर कायम गर्न सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो। उहाँले राज्यको लगानीबाट सञ्चालन हुने प्रत्येक आयोजना नागरिकको हितसँग प्रत्यक्ष जोड़िने भएकोले सार्वजनिक स्रोतको अधिकतम र प्रभावकारी सदुपयोग हुनुपर्ने बताउनुभयो। विकास निर्माणका क्रममा तोकिएको मापदण्ड पालना नगर्ने, गुणस्तरमा सम्झौता गर्ने वा सार्वजनिक लगानीको दुरूपयोग हुने अवस्था स्वीकार्य नहुने उहाँको भनाइ थियो। सार्वजनिक लगानीको उच्चतम सदुपयोग हुनुपर्छ, आयोजनाको निर्माण निर्धारित मापदण्ड र गुणस्तर अनुसार सम्पन्न गरिनुपर्छ, पौडेलले अनुगमनका क्रममा जोड़ दिनुभयो। अनुगमन टोलीले निर्माणाधीन आयोजनाको भौतिक प्रगति, प्रयोग भएका निर्माण सामग्री, कामको गुणस्तर तथा सम्पन्न आयोजनाको अवस्थाबारे समेत जानकारी लिएको थियो। स्थानीय जनप्रतिनिधि तथा सम्बन्धित पक्षसँग आयोजनाको निर्माण प्रक्रिया, देखिएका समस्या र आगामी कार्ययोजनाबारे छलफल समेत गरिएको थियो। लागत साझेदारीका आयोजनाले स्थानीय तहको विकासमा महत्वपूर्ण योगदान पुर्याउने भएकाले बजेटको सही उपयोगसँगै निर्माण कार्यको प्रभावकारी अनुगमन आवश्यक रहेको जिल्ला समन्वय समिति कास्कीले जनाएको छ। अनुगमन टोलीमा माछापुच्छ्री गाउँपालिका क्षेत्रका जिल्ला समन्वय समिति कास्कीका सदस्य द्वय सुकमाया नेपाली र लक्ष्मी दमै, जिल्ला समन्वय अधिकारी नवराज बराल, इन्जिनियर महेश पोखरेल सहित प्राविधिक कर्मचारी तथा स्थानीय जनप्रतिनिधिको सहभागिता रहेको थियो। कास्कीको पोखरा महानगरपालिका वडा नम्बर 6 स्थित कोमागानी पार्कमा असोज 21 गते आगलागी नियन्त्रण र उद्धार सम्बन्धी संयुक्त नमिना अभ्यास गराइएको छ। सुक्खा मौसम शुरू हुन लागेकाले हुन सक्ने आगलागी जन्य विपदको पूर्व तयारी तथा खोज र उद्धार कार्यलाई प्रभावकारी बनाउन यो अभ्यास आयोजना गरिएको हो। जिल्ला सुरक्षा समिति कास्कीको आयोजना र रेस्टुरेन्ट एण्ड बार एसोसिएशन देवान पोखराको सहकार्यमा कार्यक्रम गरिएको हो। विपद पूर्व तयारीलाई सुदृढ़ बनाउन सुरक्षाकर्मी र सम्बन्ध निकायका बीच संयुक्त परिचालन अभ्यास गराइएको छ। स्थानीय स्तरमा विपद सम्बन्धी सचेतना बढ़ाउने र सुरक्षाकर्मीको दक्षता अभिवृद्धि गर्ने उद्देश्य यो कार्यक्रमले लिएको छ। अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका टोलीहरू संयुक्त रूपमा खटिएका थिए। टोलीहरूले आगलागीका घटनामा गरिने तत्कालको परिचालन, खोज तथा उद्धारका विधिहरू प्रस्तुत गरेका थिए। विपदको जोखिम घटाउन र सुक्खायाममा हुन सक्ने आगलागीबाट बचाउन पूर्व तयारी अति आवश्यक छ। कास्कीका प्रमुख जिल्लाधिकारी कुमार सिंह गुरूङले भन्नुभएको छ, विपद व्यवस्थापनमा सम्बन्ध सबै निकायबीच समन्वयले उद्धार कार्यलाई छिटो र प्रभावकारी बनाउने उहाँले बताउनुभएको छ। कार्यक्रममा कास्की जिल्लाका प्रमुख जिल्लाधिकारी कुमार सिंह गुरूङको प्रमुख उपस्थिति रहेको थियो। कार्यक्रममा जिल्ला सुरक्षा समितिका पदाधिकारीको पनि उपस्थिति रहेको थियो। जनप्रिय माध्यमिक विद्यालय सिमौर चौरमा अभिभावकसँग अभिमुखीकरण कार्यक्रमलाई निरन्तरता दिएको छ। शैक्षिक सत्र शुरू भएसँगै कक्षागत अभिभावकसँग अन्तर्क्रिया गर्दै आएको विद्यालयले दशैं तथा तिहार विदामा गर्नुपर्ने गृह कार्य तथा सुधार बारेमा छलफल गरेको थियो। कार्यक्रममा सहभागी अभिभावकहरूले गुगल तथा एआईबाट जस्ताको तस्तै सारेर गृह कार्य बुझाउने, पूरा समय पढ़न नपाउने, पाठ्यभार पूरा नगर्ने, विदाको जानकारी नहुने, कोर्सको व्यवस्था गर्ने, नयाँ संस्कार तथा संस्कृतिमा ध्यान नदिने, शिक्षक विधामा रहँदा कक्षा खाली रहने लगायत विभिन्न सुधार गर्नुपर्ने विषयमा आफ्नो धारणा राखेका थिए। विद्यालय प्रशासनले आगामी दिनमा सुधारका कार्यक्रम सार्वजनिक गर्दै अभिभावकका तर्फबाट विद्यार्थीले पूरा गर्नुपर्ने पठन कर्तव्य र अभिभावकले दिनुपर्ने ध्यानको बारेमा सुझावसहित नमूना विद्यालय निर्माण अभियानमा रहेको धारणा राखेका थिए। अभिभावकहरूले नानीबाबुले घरमा भन्दा स्कूल र शहरहरूसँग डराउने भएकोले शनिबार र आइतबारको छुट्टीमा विशेष प्याकेज ल्याउन, सिकाइलाई शिक्षामा परिणत गर्न, खाजामा ध्यान दिन, होमवर्क परीक्षण गर्ने पद्धतिलाई विकास गर्न, गणित विषयलाई प्राथमिकता दिन आग्रह गरेका थिए। शिक्षक अभिभावक संघका अध्यक्ष केदार धमालाको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा 9 5 कक्षा 6 7 र 9 तथा कक्षा 8 र 10 गरी विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावक बीच विभिन्न चरणमा अन्तर्क्रियात्मक अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा व्यवस्थापन समितिका सदस्य तथा जनप्रतिनिधि हिरा काजी श्रेष्ठले बालबालिकाको गतिविधि घरबाट मसिनोसँग निहाल्नुपर्ने बताउनु भएको थियो। विद्यालयका प्रधानाध्यापक देवी प्रसाद बस्ताकोटीले आधुनिक शिक्षा प्रदान गरिरहेको जनप्रिय प्रियले संस्कारयुक्त शिक्षा प्रदान गर्न घर परिवारको ठूलो भूमिका हुने बताउनु भएको थियो। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बसपाक पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
3: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
4: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बजेसम्म।
4: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा। फोन 061-587-266 र 553-834।
6: फ्रिस्टाइल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
7: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
6: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
7: साँच्चै हो र?
6: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
7: हो त?
6: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98084-46525।
8: सर्वाधिक बिक्री हुने ह्युंडई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
9: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने राति निन्द्रा नलाग्ने लगातार डर लागिरहने आत्तिने छटपटाउने टोलाउने लगातार बोलिरहने छारे रोग मृगी रोग लगातार बेहोश हुने अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन यौनिच्छामा कमी आउने बेचेन भइराख्ने बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ यदि छ भने
5: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही असोज 24 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871 मोबाइल नम्बर 98434-0329।

Mania Extreme Energy Drink. Goel Metal Industries को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर वन ब्रांड. नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला. टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम.

राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। सम्पत्ति शुद्धिकरण विभागले पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जवार र उहाँ निकटका केही व्यक्तिहरूको घरमा छापा मारेको छ। विभागको टोलीले दिउँसो जवारासहित नवराज थपलिया, दीपक तिमल सेना र नवीनराज बस्नेत लगायतका व्यक्तिहरूको निवासमा एकैसाथ छापा मारेको हो। उनीहरूको पूर्व प्रधान न्यायाधीश जवारासँग निकट सम्बन्ध रहेको र कतिपय मुद्दा मामिलामा मिलेमतो देखिएको विभागको दावी छ। प्रहरीले यो असोज 10 गते राति पूर्व प्रधान न्यायाधीश जवारालाई घरबाटै पक्राउ गरेको थियो। सुरक्षा चुनौतीको कारण भनिए पनि यो घटनाले अनुसन्धानको दायरा फराकिलो बन्दै गएको देखाएको छ। यस अगाडि नै प्रहरीले जवाराका निकट मानिने इनाम साहब कोटालाई पक्राउ गरी अनुसन्धान गर्दा सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहालसँगको सम्पर्क खुलेपछि दाहाल समेत निलम्बनमा पर्नु भएको छ। पोखरा महानगरपालिका वडा नम्बर 29 को भण्डारडिगमा रहेको जनप्रकाश बहुमुखी क्याम्पस भूभु विद्यार्थी एसोसिएशनको वार्षिक कार्यक्रम अन्तर्गत राखिएको रक्तदानमा 39 युनिट रगत संकलन भएको छ। भूभु विद्यार्थी एसोसिएशनको नियमित कार्यक्रम अनुसार आज क्याम्पस प्राङ्गणमा राखिएको दोस्रो रक्तदानमा 39 युनिट रगत संकलन भएको हो। दुई कारोबार दिनपछि हिजो बढ़ेको शेयर बजार आज घटेको छ। शेयर बजार परिसूचक नेप्से 6.38 अंकले घटेर 2572.34 बिन्दुमा झरेको छ। आज बैंक बाहेक सबै समूहको उपसूचक घटेकोमा व्यापार समूह 1.38% ओह्रालो लागेको छ। नेप्से घटे पनि आज कारोबार रकम पनि बढ़ेको छ। हिजो 3 अर्ब 13 करोड़को कारोबार भएकोमा आज 359 वटा कम्पनीको 1 करोड़ 3 लाख कित्ता शेयर 3 अर्ब 74 करोड़ रूपियाँमा किनबेच भएको छ। नेपालमा शुक्रबारसम्म वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार शनिबारबाट मात्रै मौसममा क्रमिक सुधार आउनेछ। अहिले ध्यान भित्राउने समय भएकोले कृषि कार्य गर्दा मौसमको पछिल्लो जानकारी लिएर मात्र अघि बढ़न किसानलाई आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभागले बुधबार सार्वजनिक गरेको विवरण अनुसार देशका विभिन्न भूभागमा वर्षा भइरहेको छ। मौसमविद रोजन लामिछानेले पछिल्लो समय चितवन, काठमाडौँ, नवलपुर, तनहु र गोर्खा आसपासका क्षेत्रमा पानी परिरहेको बताउनुभयो। उहाँका अनुसार सुदूरपश्चिम लुम्बिनी र कर्णाली प्रदेश अन्तर्गतको सुर्खेत, बर्दिया, बैतडी, डोटी, डरेलधुरा र कैलाली आसपासमा मध्यम वर्षा भएको छ। चितवनको गोविन्द बस्ती र धनगढ़ी विमानस्थल आसपासमा भने अन्य क्षेत्रको तुलनामा बढ़ी वर्षा मापन गरिएको छ। पछिल्लो 24 घण्टामा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा वर्षा भएको विभागले जनाएको छ। गण्डकी र सुदूरपश्चिमका 1-2 स्थानमा भने भारी वर्षा भएको छ। यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका हेनरी कागन र जापानका केन्सो सोईलाई प्रदान गरिनुभएको छ। जैविक पदार्थ निर्माणमा हुने विशेष प्रकारको रासायनिक प्रक्रिया र स्वत उत्प्रेरणा सम्बन्धी खोजको लागि नोबेल समितिले हेनरी र केन्सोलाई पुरस्कृत गर्ने निर्णय गरेको हो। उहाँहरूले संयुक्त रूपमा 1.10 करोड़ स्वीड्स कोर्नर नगद पुरस्कार र पदक प्राप्त गर्नुहुनेछ। गएको वर्ष यो पुरस्कार नयाँ आणविक संरचनाको विकासको लागि 3 जना वैज्ञानिकलाई प्रदान गरिएको थियो। ती संरचनाले ठूलो मात्रामा ग्यास थुन्न सक्ने भएकाले वातावरणबाट हरितगृह ग्यास शोष्ने तथा मरूभूमि जस्ता सुक्खा क्षेत्रबाट आर्द्रता प्राप्त गर्ने प्रविधिको आधार तयार भएको थियो। यस वर्षको नोबेल पुरस्कार अन्तर्गत अस्ति चिकित्सा शास्त्रतर्फ, हिजो भौतिक शास्त्रतर्फका विजेताको नाम घोषणा भएको थियो। अब भोलि साहित्य, पर्सि शान्ति र आउँदो सोमबार अर्थशास्त्रतर्फका विजेताको नाम घोषणा हुनेछ। संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलनको मन्त्रीस्तरीय बैठकले चरम मौसमको प्रभाव घटाउन तापक्रम वृद्धिलाई 1.5 डिग्री सेल्सियस भित्रै राख्न तत्काल प्रतिबद्धता बढ़ाउनु पर्नेमा जोड़ दिएको छ। जलवायु परिवर्तनको कारण बढ़दो समुद्री सतहले फिजी र टुभालु जस्ता प्रशान्त महासागरीय राष्ट्रहरूमा खतरा निम्त्याएको रोयटर्सको खबरमा उल्लेख छ। अध्ययन अनुसार टुभालुको समुद्री सतह विश्वव्यापी औषधभन्दा दोब्बर गतिले बढ़ेको छ। सन् 2015 को पेरिस सम्झौता अनुसार विश्वको तापक्रम 1.5 डिग्री सेल्सियस भन्दा बढ़न नदिने सहमति भए पनि संयुक्त राष्ट्रसंघले आउँदो केही वर्षभित्रै यो सीमा नाग्न सक्ने चेतावनी दिएको छ। मौसमको प्रभाव घटाउन तापक्रम वृद्धिलाई 1.5 डिग्री सेल्सियस भित्रै राख्न तत्काल प्रतिबद्धता बढ़ाउनु पर्नेमा जोड़ दिएको छ। जलवायु परिवर्तनको कारण बढ़दो समुद्री सतहले फिजी र टुभालु जस्ता प्रशान्त

पुगेको छ। नेपाल क्रिकेट संघ ख्यानका सचिव पारस खड्काका अनुसार प्रतियोगिता शुरू हुन झण्डै तीन हप्ता बाँकी रहँदा आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापनको काम तीव्र पारिएको हो। दशैंसम्म सबै तयारी पूरा गर्ने ख्यालले जनाएको छ। विगत संस्करणमा देखिएका व्यवस्थापन सम्बन्धी समस्या सुधार गर्दै यसपटक दर्शक क्षमता बढ़ाउने, प्रवेशद्वार तथा आवत जावत व्यवस्थित गर्ने र शौचालय तथा धुलोको समस्या समाधान गर्ने तयारी गरिएको ख्यालले जनाएको छ। मुख्य पर्व दशैं तिहारका बीच प्रतियोगिता आयोजना भए पनि नेपाली क्रिकेटको बलियो फ्यान बेसका कारण दर्शक उत्साहमा कमी नआउने ख्यालको विश्वास छ। विदेशी चर्चित खेलाड़ीको सहभागिताले एनपीएल प्रति आकर्षण थप बढ़ने अपेक्षा गरिएको ज्ञानका सचिव खड्काले बताउनु भएको छ। एनपीएलको तेस्रो संस्करण आउँदो कार्तिक 9 देखि मक्सिर 5 गतेसम्म काठमाडौँमा हुँदैछ। आईसीसी विश्व लीग क्रिकेट 2 को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमानियालाई 2 विकेटले पराजित गरेको छ। ओमान क्रिकेट एकाडेमी ट्रफ 2 मा भएको पहिलो अभ्यास खेलमा ओमान एले नेपाललाई जितका लागि 161 रनको लक्ष्य दिएको थियो, तर अभ्यास खेल भएकोले नेपालले लक्ष्य बढ़ाउने निर्णय गरिसके 240 रनको नयाँ लक्ष्य बोकेर ब्याटिङ गरेको थियो। त्यसपछि 240 रनको लक्ष्य नेपालले 48.2 ओभरमा 8 विकेट गुमाउँदै पूरा गर्यो। नेपालका लागि ईशान पाण्डेले सर्वाधिक 72 रनको योगदान दिए। त्यसैगरी आसिफ शेखले 37, देव खनालले 34 तथा गुलशन कुमार झाले 30 रनको योगदान दिए। दिपेन्द्र सिंह ऐरीले 19 रन बनाए। त्यसअगाडि टस हारेर पहिला ब्याटिङको निम्ति पाएको मान एले 39.5 ओभरमा सबै विकेट गुमाउँदै 160 रन बनाएको थियो। ओमान एका लागि कप्तान हम्माद मिर्जाले सर्वाधिक 54 रन बनाए। त्यसैगरी जिक्रिया इस्लामले 35 तथा सञ्जु सजीवले 34 रन बनाएका थिए। बलिङतर्फ नेपालका लागि नन्दन यादवले 3 तथा करण केसी र सन्दीप लामिछानेले 2-2 विकेट लिए। त्यस्तै गुलशन कुमार झा, ललित नारायण राजवंशी र शाहद आलमले 1-1 विकेट लिए। ओमानमा नेपाल, ओमान र क्यानाडा सम्मिलित 3 राष्ट्रले यसै साथ आईसीसी विश्वकप लीग 2 अन्तर्गतको एक दिवसीय श्रृंखला खेल्दैछन्। राति 9 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। 12 वर्ष बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्ने अवधि 45 दिनमा जारिँदै बेपत्ता व्यक्तिको कानूनी हैसियत निर्धारण गर्न सहज हुने सरकारको अपेक्षा। कांग्रेसको नयाँ नेतृत्व चयनको लागि भोलि बिहान 10 बजेदेखि मतदान, 7255 प्रतिनिधि सहभागी बन्ने। गगन थापाको राजनीतिक प्रतिवेदन पारित, अदालतको विशेष च्याप्टर क्लोज गरेर आउन देउवाललाई गगनको आग्रह। चाडपर्व लक्षित विशेष सुरक्षा योजना देशभर लागू, देशभरि 50,000 भन्दा धेरै प्रहरी खटाइयो। कास्कीका विभिन्न 7 वटा प्रमुख स्थानमा नागरिक तथा यात्रु सहायता कक्ष शुरू, सम्भावित दुर्घटना वा अवांछित गतिविधि नियन्त्रण गर्ने लक्ष्य। गण्डकीका मुख्यमन्त्री पाण्डेलाई दीर्घकालीन असर पर्ने नीतिगत निर्णय नगर्न सर्वोच्चको आदेश, मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने एमालेको जिकिर। फ्रान्सका एनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार। विश्वव्यापी तापक्रम वृद्धि रोक्न बलियो कदम चाल्न विज्ञहरूको सुझाव। र आईसीसी विश्व लीग क्रिकेट 2 को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग ओमान ए 2 विकेटले पराजित। एनपीएलको तयारी अन्तिम चरणमा, यसपटक दर्शक क्षमता बढ़ने क्यानको विश्वास। यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजे अन्नपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यति जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यन सँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: Mania Extreme Energy Drink.
1: संस्कृति चिनाउन दौडौं, इतिहास सम्झाउन दौडौं, साहस जगाउन दौडौं, प्रकृति जोगाउन दौडौं। पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा
2: श्री नेपाली सेना पश्चिम पृथ्वीमा हेडक्वार्टर विजयपुरको विशेष सहयोगमा
1: पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्कीकोट, सराङकोट, झुप्राङकोट, अर्मलाकोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको

सिक्छन्। इतिहासको विरासत, साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़। मिति यही असोज 25 गते आइतबार, घटस्थापनाको दिन। दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्की कोटको कास्की दरबार। समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक। रिपोर्टिङ समय बिहान 6 बजे, दौड़ शुरू बिहान ठिक 7 बजे। उत्कृष्ट धावकहरूलाई पदक, प्रमाण पत्र तथा नगद पुरस्कार। दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म। सम्पूर्ण पोखरेली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा, बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनु हुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा, विशेष सहयोग श्री नेपाली सेना पश्चिम पृतना हेडक्वार्टर विजयपुर। विस्तृत जानकारीका लागि फोन 061588716, 98560884, वेबसाइट www.pokharamarathon.org, फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

0: Silk Fragrance. रंग बहार रंग बहार
1: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
0: वर्ज पेंट
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
2: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
3: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
2: मृगौला तथा मूत्र रोग युरो सर्जरी
3: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
2: न्युरो सर्जरी सेवा
3: बाल रोग
2: नाक कान तथा घाँटी रोग
3: मानसिक तथा स्नायु रोग
2: प्रसूति तथा स्त्री रोग
3: छाला यौन तथा कुष्ठ रोग
2: नेत्र रोग
3: दाँत तथा मुख रोग
2: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन
3: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
2: सुविधा सम्पन्न आईसीयू सेवा
3: डिजिटल एक्सरे
2: सिटी स्क्यान सेवा
3: भिडियो एक्सरे इको कार्डियोग्राफी
2: इन्डोस्कोपी ईसीजी ईईजी पीटीए
3: फिजियोथेरापी युरोफ्लोमेट्री
2: केमोथेरापी
3: सुरक्षित गर्भपतन सेवा
2: होल बडी चेकअप हेल्थ प्याकेज
3: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की
2: फोन 061-572-648-572-849
4: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
5: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुरमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घाट हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834
8: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर 1 ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
9: नेपालीको गौरव
10: नेपालीको पहिचान
9: पालिखे ढाका टोपी
10: जसले शिरको शोभा बढाउँछ
9: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्
11: ढाका टोपी साडी पछ्यौरा टाई चोलो दोसल्ला सम्मान सल
9: पालिखे ढाका टोपी महेन्द्रपुल हुलाक कार्यालय नजिकै पोखरा फोन 526-483
10: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा
9: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी
12: ढाका दिव्य नयन आँखा घर क्लिनिक प्राली।
13: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर। टिकटमा 50% छुट, चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
12: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
13: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको मेसिनद्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भादवटनी पारी एभरेस्ट ब्याङ्क नजिक। फोन 577-007-9763-36816।
14: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
15: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
14: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
15: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
13: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115-9251-98190।
16: किन्नुहोस् अब ढुक्कले सुनका गहना, आयो अब मेसिनबाट गुणस्तर जाँच्ने जमाना।
17: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ। यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक, मनमोहक अनि सुन्दर गरगहनाहरू।
16: भनिन्छ सुन चाँदी नगद सरह हो, त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौँ।
17: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 99% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ।
16: यी गरगहना बिक्री वा साट फेर गर्दा तोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ। हामी गुणस्तरमा सम्झौता गर्दैनौ। यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता।
17: फोन
16: 5308-15-5308-15,
17: मोबाइल नम्बर 9855-22871। महेन्द्रपुर पालिकी चोक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गेट सँगै सञ्चालन भइरहेको छ। प्रोपाइटर दशरथ सुनार।
18: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
19: जलवायु परिवर्तन र रेड प्लस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान।
20: भूमि, वन र प्राकृतिक स्रोत सँगको आदिवासी जनजातिको अन्यश्रित सम्बन्धलाई मान्यता देऊ।
19: जल, जमिन, जंगल, खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर।
20: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ।
19: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर।
20: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर।
19: आत्मनिर्णयको अधिकार
1: सुधारलाई मान्यता देऊ।
20: अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ महासन्धि नम्बर 169 र युएन ड्रिफ कार्यान्वयन गर।
1: नेपाल आदिवासी जनजाति महासंघ।
21: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री एफई 550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
22: हेलो
23: हजुर, नमस्कार।
22: हेलो
23: नमस्कार काका, सुन्नु भएन?
22: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
23: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
22: ए रामु हो, हेर्न मेरो त काममा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
23: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनु भन्नलाई फोन गरेको।
22: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
23: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
22: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
24: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
25: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: extreme energy drink.
1: घर होस या ऑफिस, होटल होस या रेस्टोरेंट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
2: रंग बहार
3: वर्ज संगे उपहार उपहार बंपर मा यामाहा रेजियार
2: वर्ज पेंस से घर रंग लकी ड्रॉ मार्फत यामाहा रेजियार 125 स्कूटर बंपर उपहार जितने मौका पाउनु होस्
3: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार
2: घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ वर्ज पेंस

good, so good. Wow.

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 10 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।